शुभ प्रभात अनि हार्दिक स्वागत श्रोता। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौं। समय यस बेला बिहानको 6:25 अनि 38 सेकेन्ड भइरहेछ। आज हो 22 तारिक शनिबार, विक्रम सम्वत 2083 सालको भदौ 6 गते, साथै सन् 2026 सालको अगस्त महिना। सर्वप्रथम त आकाशवाणी खरसाङ केन्द्र सुनेर बसिरहनुभएका सबै श्रोतामा प्राविधिक मित्र सीएल ब्रामीण, प्रसारण सहयोगी रेशमा छेत्री अनि म उद्घोषिका रेबिना सुब्बाको तर्फबाट हार्दिक स्वागत अभिवादन। श्रोताले हाम्रो कार्यक्रमहरू आकाशवाणी दार्जीलिङ एफएम 100.2 मेगाहर्ज अनि न्यूज अन एआईआर एप साथै प्रसार भारती वेब्स ओटीटी प्लेटफर्ममा पनि सुन्न सक्नुहुनेछ।

भक्तिले मानिसको अहंकारलाई नष्ट गर्छ र मनमा शान्ति तथा पवित्रता ल्याउँछ। त श्रोता, अधिवेशनको आरम्भमा प्रस्तुत छ भक्तिमय कार्यक्रम अर्चना।

ज्ञान भन्दा कल्पना ज्यादा शक्तिशाली हुन्छ, ज्ञान सीमित हुन्छ, कल्पनाले संसारलाई बाँध्न सक्छ। आदरणीय श्रोता, यस महान भनाइलाई अघि राख्दै आकाशवाणी खर्साङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत अनि न्यानो न्यानो अभिवादन। म सञ्चालिका अनिता।

0: यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुहुनेछ सकारात्मक सोचले जीवन बदलिन्छ विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नका निम्ति यहाँ आकाशवाणी खरसाङको स्टुडियोमा उपस्थित हुनुहुन्छ सिलीगुडी निवासी दीपिका शर्माज्यू। अच्युतम केशवम
1: कृष्णदामोदरम। रेडियो सुनेर बस्नुहुने सम्पूर्ण श्रोताहरूमा मेरो हार्दिक अभिवादन। आज हजुरहरूको समक्ष अर्चना कार्यक्रममा सकारात्मक सोचले जीवन बदलन्छ भन्ने विषय आध्यात्मिक चिन्तन प्रस्तुत गर्न गइरहेकी छु। सफल जीवनको आधार धन शक्ति भाग्य मात्र होइन सकारात्मक सोच पनि हो। आजको आधुनिक र व्यस्त जीवनशैलीमा मानिसहरू विभिन्न प्रकारका तनाव चिन्ता र मानसिक दबावसँग जुधिरहेका छन्। यस्तो अवस्थामा सकारात्मक सोचको अभ्यासले जीवनलाई सरल बनाउन सकिन्छ। यो केवल भावना मात्र नभएर जीवनलाई शान्त अनि खुसी बनाउने महत्त्वपूर्ण तत्व हो। सकारात्मक सोच जन्मजात गुण होइन, यो अभ्यासबाट विकसित हुने बानी हो। आफ्नो सोच व्यवहार र दृष्टिकोणमा सानो सानो परिवर्तन गर्दै गएमा जो कोही पनि सकारात्मक बन्न सक्छन्। जसले मानिसको व्यक्तित्वलाई मात्र होइन परिवार समाज र राष्ट्रको विकासमा पनि महत्त्वपूर्ण योगदान पुर्याउँदछ। जीवन परिवर्तन बाहिरी परिस्थितिबाट भन्दा पहिले भित्री सोचबाट सुरु हुन्छ। त्यसैले सकारात्मक सोच नै जीवन बदल्ने प्रथम खुर्किलो हो। मानिसको सकारात्मक सोचले उसलाई गन्तव्यतिर पुर्याउँदछ भने नकारात्मक सोचले मानिस दिशाहीन बन्दछ। त्यसैले त भनिन्छ सकारात्मकता नै मानिसको जीवनलाई उज्यालो बनाउने सबैभन्दा ठूलो शक्ति हो। मानिसको सोचले नै उसको व्यवहार निर्णय र भविष्य निर्धारण गर्दछ। जीवनमा आउने हरेक परिस्थिति चुनौती र समस्यालाई आशा आत्मविश्वास र राम्रो दृष्टिकोणको साथ हेर्ने सोच र व्यवहार नै सकारात्मकता हो। सकारात्मक सोचले मानिसको जीवनमा के कस्ता प्रभाव पर्दछ धेरै उदाहरणहरू छन्। जसमध्ये अरुणिमा सिन्हा जो भारत देश अन्तर्गत उत्तर प्रदेश राज्यको थिइन् उनको एउटा खुट्टा रेल दुर्घटनामा परेकोले काट्नु परेको थियो। तर पनि उनले जीवनप्रति सकारात्मक दृष्टिकोण राखिन् र कृत्रिम खुट्टाको सहायताले माउन्ट एभरेस्ट आरोहण गर्ने पहिलो महिला अपाङ्ग पर्वतरोही बनिन्। सकारात्मकताको अर्को उदाहरण जेके रोलिङलाई दिन सकिन्छ जसको आर्थिक स्थिति राम्रो थिएन। धेरै पुस्तकहरू लेखे पनि प्रकाशकहरूले उनको पुस्तक अस्वीकार गरेका थिए तर उनले हार मानिनन्। अन्तत उनको सकारात्मक व्यवहारको कारण ह्यारी पोटर श्रृङ्खला विश्वकै सबैभन्दा सफल पुस्तकहरूमध्ये एक बन्यो। यसरी सकारात्मक सोचले नै जीवनलाई सहज अनि सरल बनाउँदछ।

मानिसलाई सकारात्मक बनाउनमा अध्यात्मले विशेष सहायता पुर्याउँदछ। अध्यात्मले मानिसलाई नैतिक मूल्य, सदाचार, धैर्य, करुणा, क्षमा र सत्यको मार्गमा हिँड्ने प्रेरणा दिदछ। यी गुणहरूले मानिसमा सकारात्मक सोच र व्यवहारको विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्छन्। जीवनलाई शान्त अनि खुसी बनाउन आध्यात्मिक आस्थाले सहायता गर्दछ। आध्यात्मिक आस्थाले मानिसमा माया गर्ने, सहयोग गर्ने, क्षमा गर्ने र सबैप्रति सम्मान राख्ने शिक्षा दिदछ। यस्तै सनातन संस्कृतिमा भगवद् गीताले फलको चिन्ता नगरी आफ्नो कर्तव्य इमान्दारीपूर्वक गर्नुपर्छ भन्ने शिक्षा दिन्छ। बौद्ध धर्मले करुणा, मैत्री र सही सोचको महत्त्व बुझाउँछ भने इसाई धर्मले प्रेम र क्षमालाई जोड दिदछ। इस्लाम धर्मबाट मानिसलाई धैर्य, दया र असल कर्म गर्ने प्रेरित गर्दछ। यी सबै शिक्षाले सकारात्मक सोच र असल जीवनको महत्त्वलाई जोड दिन्छन्। यसरी संसारभरिका विभिन्न धर्महरूले पनि मानिसलाई सकारात्मक हुन सिकाउँदछ। जीवनमा सकारात्मक सोच ल्याउन ध्यान अनि योगको अभ्यास पनि जरुरी छ। वैज्ञानिक अध्ययनहरूले पनि नियमित योग र ध्यानले तनाव कम गर्न, मानसिक स्वास्थ्यमा सुधार ल्याउन र समग्र स्वास्थ्यलाई सहयोग गर्न सक्ने देखाएका छन्। ध्यानले मानिसको एकाग्रता बढेर जान्छ भने योगले शरीरलाई सन्तुलन राख्दछ, जसको कारण मानिसको मानसिक अनि शारीरिक स्वास्थ्य राम्रो हुँदछ। मानसिक अनि शारीरिक स्वास्थ्य ठिक भए जीवनमा सकारात्मक सोच आउँदछ, जसले मानिसको जीवन शान्तिले बित्दछ।

वैज्ञानिक दृष्टिकोणमा पनि सकारात्मक हुन आवश्यक छ। जब मानिसमा सकारात्मक सोच आउँछ तब तनाव चिन्ता र डिप्रेसनको सम्भावना कम हुँदछ। जब मानिस सकारात्मक रूपमा सोच्दछ उसको मस्तिष्कले सेरोटोनिन र डोपामिन हार्मोन उत्पादन गर्दछ। यी हार्मोनहरूले मनलाई शान्त खुसी र सन्तुलित राख्नमा मद्दत गर्दछ। यसरी रोग प्रतिरोधक क्षमता बलियो हुन्छ साथै हृदय रोग रक्तचापको जोखिमलाई पनि कम गर्दछ। सकारात्मक व्यक्तिहरू सामान्यत मिलनसार र सहयोगी हुन्छन्। उनीहरू अरूसँग राम्रो व्यवहार गर्दछन् र सम्बन्धलाई बलियो बनाउँदछन्। सामाजिक सम्बन्धले मानसिक सुधार ल्याउँदछ। मानसिक सुधारले हरेक मानिसको जीवनमा परिवर्तन ल्याउँदछ। एकाअर्कामा सहयोगको भावनाले समाजमा हरेक मानिसमा सकारात्मक प्रभाव पर्दछ। यसैले सकारात्मक सोचले जीवन बदलिन्छ। स्वस्थ जीवनशैली अपनाउनु पनि सकारात्मक सोचको लागि आवश्यक छ। नियमित व्यायाम, सन्तुलित भोजन, पर्याप्त निन्द्रा र समयमै काम गर्ने बानीले शरीर र मन दुवै स्वस्थ रहन्छन्। स्वस्थ शरीरमा स्वस्थ सोचको विकास हुँदछ। विद्यार्थीहरू अनुशासित, मेहनती र जिम्मेवार हुनमा सकारात्मक सोचले सहयोग गर्दछ। विद्यार्थी जीवनमा परीक्षामा कम अङ्क आए निराश हुनुको बदली नियमित अध्ययन गर्ने शिक्षकको सल्लाह मान्ने गरे विद्यार्थी जीवनमा पनि सकारात्मक प्रभाव पर्दछ। सकारात्मक सोचले विद्यार्थीलाई राम्रो नागरिक र भविष्यको सफल व्यक्तित्व बन्ने आधार तयार गर्दछ। मानिसको जीवनमा सुख र दुःख, असफलता र सफलता दुवैको सामना गर्नुपर्छ। तर ती परिस्थितिलाई कसरी स्वीकार गर्ने भन्ने कुरा व्यक्तिको सोचमाथि निर्भर हुँदछ।

सकारात्मक सोच भएका मानिसले समस्यालाई बाधा होइन सिक्ने र अगाडि बढ्ने अवसरको रूपमा हेर्छन्। उनीहरू असफलताबाट निराश नहुने तर आफ्नो कमजोरी सुधारेर पुनः प्रयास गर्ने गर्छन्। यही गुणले उनीहरूलाई अन्तत सफल बनाउँदछ। नेपालीको एउटा उखान छ, मन जिते संसार जितिन्छ। यस उखानले सकारात्मक सोचको महत्त्वलाई स्पष्ट रूपमा देखाउँदछ। सकारात्मक सोचले मानिसलाई लक्ष्यप्रति केन्द्रित बनाउँदछ। यसरी पुस्तक पढ्ने आदतले पनि मानिसमा सकारात्मकता बढ्दछ। प्रेरणादायी कथा सुन्ने र सफल व्यक्तिहरूको जीवनबाट प्रेरणा लिन सकिन्छ। यस्ता पुस्तकहरूले हामीलाई हरेक चुनौतीको सामना गर्ने साहस दिन्छ। अन्तत सकारात्मक सोचले नै मानिसको जीवन सरल र सफल सुखी बन्दछ। यो केवल बानी मात्र होइन, अर्थपूर्ण जीवनको आधार हो। सकारात्मक सोचले नै जीवनलाई सही दिशा दिनमा सहयोग पुर्याउँदछ। यदि हामीले आफ्नो सोचलाई सकारात्मक बनाउन सक्यौँ भने हाम्रो व्यवहार, व्यक्तित्व, सम्बन्ध र भविष्य सबै उज्जवल बन्न सक्छ। वास्तवमा सकारात्मक सोचले जीवन मात्र होइन, जीवन जिउने दृष्टिकोण पनि बदलिन्छ। त्यसैले सफल जीवनको लागि सकारात्मक बनौ अनि अरूलाई पनि प्रेरित गरौँ। धन्यवाद।

आकाशवाणी खर्साङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा श्रोताले सुन्नुभयो सकारात्मक सोचले जीवन बदलिन्छ विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गर्नुभयो दीपिका शर्मा ज्यूले साथमा सुन्नुभयो केही भक्ति सङ्गीतहरू हवस् त श्रोता तपाईँको आजको दिन मङ्गलमय रहोस् यही प्रार्थना ईश्वर अघि राख्दै हजुरहरूबाट प्रस्तुता मनन तामाङ अनि सञ्चालिका अनिता पनि बिदा चाहन्छौ नमस्कार

समय यस बेला बिहानको 7:05 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब प्रस्तुत छ कार्यक्रम शुभ प्रभात, जसमा यहाँहरू समक्ष राख्नेछौँ खेतीपाती बारे सल्लाहमा सुन्तलाको बोटमा मल कति लगाउनुपर्छ यस विषयमा जानकारी दिइरहेका छौँ। सुन्तलाको बोटमा मल लगाउँदा बोटको फेददेखि करिब 1 फुट टाढोदेखि जहाँसम्म हाँगा फैलिएको छ त्यही परिधिमा मल छरेर हल्का गरी काँटाले खनेर मल माटोसित मिलाउनुपर्छ। यसरी खन्दा बोटको जराहरू नकाटियोस्, जमिनमा आद्रता नभए सिँचाइको व्यवस्था मिलाउनुपर्छ। 1 वर्ष पुगेको बोटलाई लगाउन पर्ने मलको परिमाण यस प्रकार छ। गाईको मल 20 किलो, नाइट्रोजन 50 ग्राम, युरिया 110 ग्राम, फस्फेट 100 ग्राम, सुपर फस्फेट 625 ग्राम, पोटास 50 ग्राम। कृषक दाजुभाइहरूले ध्यान दिनुपर्ने कुरा के छ भने गाईको मल र रासायनिक मलको परिमाण वर्षौपछि 10 वर्षसम्म बढाउँदै लानुपर्छ। अर्थात् 10 वर्षमा 200 किलो गाईको पाकेको मल, नाइट्रोजन 500 ग्राम, फस्फेट 1 किलो र पोटास 500 ग्राम प्रति बोटको दरले प्रयोग गर्नुपर्छ। रासायनिक मललाई आधा आधा गरी 2 पल्टमा प्रयोग गर्नुपर्छ। प्रथम आधा भाग फुल्न अघि अथवा मार्च अप्रेल महिनामा र दोस्रो आधा भाग अगस्त सेप्टेम्बर महिनामा। हिउँदो महिनामा मल र जल लगाएपछि अदुवा बारीमा चाहिँ बोटको वरिपरि जहाँसम्म लगाउँदा खनिएको छ त्यही परिधिमा छोपाई गर्न सके जमिनमा आर्द्रता ठिक राख्न सकिन्छ। यसबाहेक बगैँचामा झार उम्रन पाइँदैन, सोत्तर कुहिएर मलमा परिणत हुन्छ र बोटलाई फाइदा पुग्छ। फागुन चैत महिनामा वर्षा नभए बगानमा माटोको आर्द्रता विचारेर सिँचाइको व्यवस्था मिलाउनुपर्छ। त्यस समय सिँचाइ गर्न नसके फुल र फलका मसिना चिचिलाहरू सुखरो लागेर झर्छन्, जसले गर्दा फलनमा कमी आउँछ अनि पानीको अभावले गर्दा बोटको स्वास्थ्यमा असर पर्छ। यो त थियो खेतीपातीबारे सल्लाहमा सुन्तलाको बोटमा मल कति लगाउनुपर्छ यस विषयमा छोटो जानकारी। त भने यहाँहरू समक्ष राखिरहेछौ पेमा लामाको स्वरमा आधुनिक गीत।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौ र सम्पूर्ण श्रोतालाई मौद्गुसीका रेबिना सुब्बाको तर्फबाट न्यानो अभिवादन। तब भने यहाँहरू समक्ष राखिरहेछौ जगजित सिंहको स्वरमा केही भजनहरू।

0: अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मगरबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सुधार उनको सरकारका लागि बाध्यता होइन तर एक प्रतिबद्धता रहेको बताउनुभयो। गृहमन्त्री अमित शाहले भारत बङ्गलादेश सीमामा तारबार लगाउनका लागि सीमा सुरक्षा बल र सशस्त्र सीमा बललाई जमिन दिने पश्चिम बङ्गाल सरकारको निर्णयको सराहना गर्नुभएको छ। भारतको अध्यक्षतामा जयपुरमा सम्पन्न ब्रिक्स पर्यटन मन्त्रीहरूको बैठक जयपुर घोषणा पत्रलाई सर्वसम्मतिले अनुमोदन गर्दै सम्पन्न भएको छ। बङ्गलादेश नेसनलिस्ट पार्टीका नेता मिर्जा फखरुल इस्लाम आलमगीरले बङ्गलादेशको 23 राष्ट्रपतिका रूपमा शपथ लिनुभयो। अनि बीडब्ल्यूएफ विश्व ब्याडमिन्टन च्याम्पियनसिपको महिला डबल सेमिफाइनलमा आज भारतका त्रिशा जोली र गायत्री गोपीचन्दको जोडीले शीर्ष वरियतकी चीनकी लियु सेङसु र तार्निङको जोडीसँग प्रतिस्पर्धा गर्नेछन्। अब समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले सुधार उनको सरकारका लागि बाध्यता होइन तर एक प्रतिबद्धता रहेको बताउनुभयो। उहाँले भन्नुभयो, जनताको हित र देशको विकासलाई ध्यानमा राखेर सरकारको नीति बनाइरहेको छ। नयाँ दिल्लीमा इकोनोमिक टाइम्स वर्ल्ड लिडर्स फोरमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, सरकारले नियम परिवर्तन मात्र गर्दैन, नियम बनाउने मानसिकतामा पनि परिवर्तन ल्याइरहेको छ। उहाँले भन्नुभयो, भारतले अहिले उत्पादन सम्बद्ध प्रोत्साहन योजना मार्फत उद्योग र रोजगारीका लागि नयाँ अवसरहरू सृजना गरिरहेको छ।
2: हामीले रिफॉर्म्स को लेकर एक क्लियर रोडमैप बनाया। इस रोडमैप की प्रमुख दिशा रही है गवर्नेंस लेवल के रिफॉर्म्स हो। इसके लिए आज 21वीं सदी के भारत में हम सिर्फ रेगुलेशन नहीं बदल रहे, हम रेगुलेशन की पूरी फिलोसॉफी बदल रहे हैं।
1: भारतको G20 अध्यक्षताको मन्त्र एक पृथ्वी एक परिवार एक भविष्यलाई उल्लेख गर्नुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, विश्वका सबै देशहरूको भविष्य एक आपसमा जोडिएको छ। लाल किल्लाको प्राचीरबाट स्वतन्त्रता दिवसको अवसरमा गरेको सम्बोधनको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री मोदीले भन्नुभयो, भारतको विकासका लागि 7 महत्वपूर्ण क्षेत्रहरूमा विशेष ध्यान दिइँदैछ। यसमा उत्पादन, कृषि र खाद्य प्रशोधन, प्रविधि र नवीनता, हरित अर्थव्यवस्था र निलो अर्थव्यवस्था समावेश छ।
2: 15 अगस्त को मैंने लाल किले से सप्त धारा की सप्त शक्तियों की बात की है और इसलिए भारत आज पॉलिसी लेवल पर नेक्स्ट जनरेशन रिफॉर्म्स कर रहा ताकि हमारा फ्यूचर सुरक्षित हो। गवर्नेंस पर रिफॉर्म्स कर रहा है, ईज ऑफ लिविंग के लिए रिफॉर्म्स कर रहा है।
1: प्रधानमन्त्री मोदीले भन्नुभयो, विगत 12 वर्षमा 25 करोड मानिस गरिबीबाट बाहिर आएका छन्। उहाँले डिजिटल क्षेत्रमा भारतको प्रगति र द्रुत 5G विस्तारको पनि उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, 50 लाखभन्दा बढी परिवारहरू प्रधानमन्त्री सूर्यघर मुक्त बिजुली योजनासँग जोडिएका छन्। उहाँले पीएम कुसुम योजनाले किसानहरूलाई बिजुलीको लागत कम गर्न मद्दत गरेको जानकारी दिनुभयो। प्रधानमन्त्रीले युवा महिला किसान र मध्यम वर्गका लागि जीवनयापनलाई सजिलो बनाउन र व्यापार गर्न सजिलो बनाउन सरकार निरन्तर काम गरिरहेको बताउँदै उहाँले भारतको प्रगतिले विश्व

0: स्थिरतालाई पनि बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो। राष्ट्रपति द्रौपदी मुर्मूले आगामी महिनाको 5 तारिकका दिन विज्ञान भवन नयाँ दिल्लीमा 48 विद्यालयका शिक्षकहरूलाई राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुहुनेछ। शिक्षा मन्त्रालयका अनुसार ती शिक्षकको छनौट जिल्ला, राज्य र राष्ट्रिय तहबाट 3 चरणको प्रक्रियाबाट भएको हो। पुरस्कार पाउने शिक्षकहरू 27 राज्यहरू, 7 केन्द्र शासित प्रदेशहरू र 6 केन्द्र सरकारका संगठनहरूबाट छन्, जसमा 26 पुरुष र 22 महिला शिक्षक रहेका छन्। कार्यक्रमको शिक्षा मन्त्रालयको दूरदर्शन र स्वयं प्रभा च्यानलबाट प्रत्यक्ष प्रसारण गरिनेछ। उपराष्ट्रपति सीपी राधाकृष्णनले भारतको सांस्कृतिक जरालाई जोगाउनु पर्नेमा जोड दिनुभएको छ। संस्कृति नै देशको एकीकरण गर्ने बलियो कडी भएको उहाँको भनाइ थियो। हिजो नयाँ दिल्लीमा अन्तर्हृदय कनेक्ट मल्हार कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपराष्ट्रपतिले युवाहरू, विशेष गरी जेनजीलाई धैर्य र जिम्मेवारीका साथ प्रणालीलाई सुधार र सुदृढ बनाउन योगदान गर्न अपील गर्नुभयो। उहाँले युवाहरूलाई भारतका विभिन्न सांस्कृतिक परम्पराहरूसँग जोड्ने कार्यक्रमहरू आवश्यक रहेको भन्नुभयो। यसले उनीहरूको देशप्रतिको आत्मीयताको भावनालाई बलियो बनाउँछ। उपराष्ट्रपतिले अझ भन्नुभयो, भारतको शास्त्रीय संगीत परम्पराहरू सदियौंदेखि जीवित छन् किनकि तिनीहरू समयसँगै परिवर्तन भएका छन्, तर तिनीहरूको मूल रूप अक्षुण्ण रहेको छ। उहाँले भन्नुभयो, संगीत सबै मानिसहरूमा पुग्नुपर्छ किनकि यसले विभिन्न क्षेत्र, भाषा र संस्कृतिका मानिसहरूलाई जोड्दछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIN News कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। गृहमन्त्री अमित शाहले भारत बङ्गलादेश सीमामा तारबार लगाउनका लागि सीमा सुरक्षा बल र सशस्त्र सीमा बललाई 1129 एकर जमिन दिने पश्चिम बङ्गाल सरकारको निर्णयको सराहना गर्नुभएको छ। नयाँ सरकार गठन भएको 45 दिनभित्र जग्गा दिएको र 2014 नै तारबारका लागि जमिनको माग बाँकी रहेको उहाँले बताउनुभयो। सिलगढीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्री शाहले घुसपैठ रोक्न र देशको रक्षाका लागि सीमामा तारबार आवश्यक रहेको बताउनुभयो। उहाँले अवैध आप्रवासीहरूको पहिचान, निष्कासन र देश निकाला गर्ने प्रक्रिया जारी रहने बताउनुभयो। उहाँले सिलगढी करिडोर अर्थात् चिकन नेकलाई उत्तर पूर्व र देशको सुरक्षाका लागि धेरै महत्वपूर्ण भएको वर्णन गर्नुभयो। श्री शाहले लगभग 189 करोडको पूर्वाधार परियोजनाहरूको शिलान्यास गर्नुभयो भने अन्य धेरै परियोजनाहरूको उद्घाटन गर्नुभयो। उहाँले 3 नयाँ आपराधिक कानूनको बारेमा जागरूकता प्रदर्शनीको उद्घाटन पनि गर्नुभयो।
1: केन्द्रीय गृहमन्त्री अमित शाह ने बड़ी संख्या में उपस्थित कॉलेज, विश्वविद्यालय तथा कानून के विद्यार्थियों तथा अन्य नागरिकों को संबोधित करते हुए कहा कि 3 नए कानूनों से देश व राज्य की जनता और अधिक सुरक्षित होगी। उन्होंने आगे कहा कि जुलाई 2024 से ही देश में यह कानून लागू हो गया था, परंतु विगत की TMC की ममता सरकार ने इसे पूर्ण रूप से लागू होने नहीं दिया, परंतु भाजपा की सरकार आते ही मुख्यमंत्री शुभेंदु अधिकारी ने इस कानून को पूर्ण रूप से लागू कर दिया है। मुख्यमंत्री श्री अधिकारी की प्रशंसा करते हुए श्री शाह ने कहा कि चुनावी घोषणा पत्र में किए गए वादों को शुभेंदु सरकार ने 100 दिन में ही 43% पूरा कर दिया है। उन्होंने आगे कहा कि सिलीगुड़ी कॉरिडोर को अवैध बनाने के लिए तिकोनीय ग्रिड चोपड़ा, धुबड़ी व किशनगंज में विकसित किया जा रहा है। आकाशवाणी समाचार के लिए सिलीगुड़ी से अशोक चौरसिया।
0: भारतको अध्यक्षतामा जयपुरमा सम्पन्न ब्रिक्स पर्यटन मन्त्रीहरूको बैठक जयपुर घोषणापत्रलाई सर्वसम्मतिले अनुमोदन गर्दै सम्पन्न भएको छ। जयपुर घोषणापत्रमा ब्रिक्स देशबीच आर्टिफिसियल इन्टेलिजेन्स, पर्यावरण मैत्री, पर्यटन, कौशल विकास र सुविधाजनक यात्रा जस्ता क्षेत्रहरूमा जोड दिएको छ। बैठकको अध्यक्षता केन्द्रीय संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले गर्नुभयो। उहाँले 2047 विकसित भारतको लक्ष्यमा पर्यटनले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो भने पर्यटनले शहरका साथै साना शहर, गाउँ र दुर्गम क्षेत्रमा रोजगारी र विकासका अवसरहरू बढाउन सक्ने बताउनुभयो। बङ्गलादेश नेसनलिस्ट पार्टीका वरिष्ठ नेता मिर्जा फखरुल इस्लाम आलमगीरले बङ्गलादेशको 23 राष्ट्रपतिका रूपमा शपथ लिनुभयो। उहाँलाई संसदका उपाध्यक्ष केशर कमलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन्। आलमगीर बिहिबार सम्पन्न राष्ट्रपतीय चुनावमा 255 मत प्राप्त गरी विजयी हुनुभएको थियो। उहाँले विपक्षी गठबन्धनका उम्मेद्वार ओली अहमदलाई हराउनु भएको थियो। ओलीले 88 मत प्राप्त गरेका थिए। यो चुनाव

विशेष थियो कि 35 वर्षमा पहिलो पटक बंगलादेशको राष्ट्रपति चुनावमा एकभन्दा बढी उम्मेद्वार चुनावी मैदानमा थिए। बीडब्ल्यूएफ विश्व ब्याडमिन्टन च्याम्पियनसिपको महिला डबल सेमी फाइनलमा आज भारतका त्रिसा जोली र गायत्री गोपीचन्दको जोडीले शीर्ष वरियताकी चीनकी लियु सेङसु र तानिङको जोडीसँग प्रतिस्पर्धा गर्नेछन्। क्वार्टर फाइनलमा त्रिसा र गायत्रीको जोडीले चीनका जिया यी फान र जान सुआनको जोडीलाई 16-21, 21-15 र 21-13 पराजित गरे। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले सुधार उनको सरकारका लागि बाध्यता होइन तर एक प्रतिबद्धता रहेको बताउनुभयो। गृहमन्त्री अमित शाहले भारत बङ्गलादेश सीमामा तारबर लगाउनका लागि सीमा सुरक्षा बल र सशस्त्र सीमा बललाई जमिन दिने पश्चिम बङ्गाल सरकारको निर्णयको सराहना गर्नुभएको छ। भारतको अध्यक्षतामा जयपुरमा सम्पन्न ब्रिक्स पर्यटन मन्त्रीहरूको बैठक जयपुर घोषणा पत्रलाई सर्वसम्मतिले अनुमोदन गर्दै सम्पन्न भएको छ। अनि बीडब्ल्यूएफ विश्व ब्याडमिन्टन च्याम्पियनसिपको महिला डबल सेमी फाइनलमा आज भारतका त्रिसा जोली र गायत्री गोपीचन्दको जोडीले शीर्ष वरियताकी चीनकी लियु सेङसु र तानिङको जोडीसँग प्रतिस्पर्धा गर्नेछन्। यसको साथै आकाशवाणीबाट समाचार पूरा भयो।

समय यस बेला बिहानको 7:35 भइरहेछ। हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र अब भने यहाँ समक्ष राखिरहेछौँ कार्यक्रम सङ्गीत प्रभा, जसमा यहाँलाई सुनाइरहेछौँ विविध कलाकारको स्वरमा आधुनिक गीतहरू। श्रोता, दैनिक जीवनको भागदौड, चिन्ता र तनावलाई बिर्साएर सङ्गीतले मनलाई शान्त बनाउँछ। मिठो धुन वा शब्दले मस्तिष्कमा सकारात्मक ऊर्जा प्रवाह गर्छ। तब यहाँ समक्ष कार्यक्रमको यो अघिल्लो प्रस्तुति राखिरहेछौँ लाक्पा छिरिङ तामाङको स्वरमा। शब्द छ दिलकश विद्याभूषण तामाङको अनि सङ्गीत रहेको छ रविन्द्र सुन्दासको।

छोड्ने बेलामा मुटु नदुख्ने त कसको पो हुन्छ र तर ती अमिट यादहरूलाई सङ्घाल्ने सबैभन्दा मिठो मलम भनेकै सङ्गीत हो। आउनु श्रोता, अब भने यहाँ समक्ष राखिरहेछु कार्यक्रमको दोस्रो साङ्गीतिक कोसेली। शब्द सङ्गीत अनि स्वर रहेको छ कर्म ग्याल्छेन बमजनको।

धेरै कुराहरू जुन शब्दमा व्यक्त गर्न सकिँदैन, सङ्गीतले ती भावनाहरूलाई बाहिर ल्याउन मद्दत गर्छ। खुसी, दुःख वा प्रेम, हरेक अवस्थामा सङ्गीतले आत्मालाई स्पर्श गर्छ। गणेश थापा मगरको शब्द अनि उदय सुताङको शब्द अनि माफ गर्नुहोला सङ्गीत अनि स्वरमा रहेको यो कार्यक्रमको तेस्रो प्रस्तुति राखिरहेछौँ। स्वीकार्नुहोस्।

गन्तव्य तर्फ लाग्दा मुटु भारी हुन्छ, तर कानमा गुन्जिरहने धुनहरूले यात्राभरि गाउँकै माया बोकेर हिँड्न सिकाउँछन्। त श्रोता, हामी कार्यक्रमको अन्त्यतिर आइसकिसकेका छौँ। स्वीकार्नुहोस् यो अन्तिम प्रस्तुति महेश सेवाको स्वरमा। शब्द संगीत रहेको छ दावा भोमजनको।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचक हनुक थापा, आलेख विदेश सेवा एकाई एनएसडी आकाशवाणी। विषय रहेको छ 12 ब्रिक्स पर्यावरण मन्त्रीहरूको बैठकमा भारतद्वारा जनता केन्द्रित कार्यान्वयनमुखी पर्यावरणीय कार्यको लागि आह्वान। भारत सरकारका पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले मंगलबार नयाँ दिल्लीमा आयोजना हुने भारतको ब्रिक्स अध्यक्षता 2026 अन्तर्गत 12 ब्रिक्स पर्यावरण मन्त्रीहरूको बैठकमा ब्रिक्स सदस्य देशहरूका मन्त्रीहरू र प्रतिनिधि मण्डलका प्रमुखहरूलाई स्वागत गर्नुभयो। आफ्नो मुख्य भाषण दिनुहुँदै श्री यादवले भन्नुभयो, भारतको अध्यक्षता प्रधानमन्त्री श्री नरेन्द्र मोदीको दृष्टिकोणबाट निर्देशित छ, जसले ग्लोबल साउथको चासोलाई एजेन्डाको अग्रपंक्तिमा राखेको छ र ब्रिक्सलाई सहयोग र दिगोपनको लागि लचिलोपन र नव प्रवर्तन निर्माणको रूपमा पुनः परिभाषित गरेको छ, जसमा जनता केन्द्रित दृष्टिकोण र मानवता पहिलोको भावना रहेको छ। श्री यादवले जलवायु परिवर्तन, जैविक विविधताको क्षति, प्रदूषण र आपदा प्रबन्धनको बढ्दो विश्वव्यापी पर्यावरणीय चुनौतीहरूलाई प्रकाश पार्नुभयो। विशेष गरी विकासशील देशहरूका लागि जहाँ पर्यावरणीय जोखिम प्राय व्यापक विकास प्राथमिकताहरूसँग नजिकबाट गाँसिएको हुन्छ, उहाँले जलवायु वित्त अनुकूलन र स्थानीय समुदायहरूलाई सशक्त बनाउने महत्त्वमा जोड दिनुहुँदै वन आगलागी रोकथाम तयारी, प्रारम्भिक चेतावनी, प्रतिक्रिया र आगलागीपछिको पुनः प्राप्तिमा बलियो ब्रिक्स सहयोगको लागि आह्वान गर्नुभयो। भारतको दृष्टिकोणलाई जोड दिनुहुँदै मन्त्रीले पारिस्थितिक पुनर्स्थापना र मानव विकाससँगै अगाडि बढ्न सक्छ भन्नुभयो। उहाँले मिसन लाइफ र एक पेड महाके नामको उदाहरण दिनुहुँदै कसरी पर्यावरण बहाली मानिसहरूको सहभागिता र समुदायको हिस्सेदारीलाई एकसाथ ल्याउन सक्छ। उहाँले समाधानहरू वैज्ञानिक रूपमा बलियो, स्थानीय रूपमा सान्दर्भिक र सामाजिक रूपमा समावेशी छन् भनी सुनिश्चित गर्न परम्परागत ज्ञान र आधुनिक विज्ञानलाई एकसाथ ल्याउन पनि आह्वान गर्नुभयो। मन्त्रीले 2031-2035 को लागि भारतको नयाँ नेसनली डिटरमाइन कन्ट्रिब्युसनले भारत समावेशी विकास र ऊर्जा सुरक्षालाई समर्थन गर्दै जलवायु कार्यलाई अगाडि बढाउने महत्वाकांक्षी प्रतिबद्धतालाई कसरी प्रतिबिम्बित गर्दछ भन्ने बारेमा बताउनुभयो। मन्त्रीले भारतको ब्रिक्स अध्यक्षताको चार प्राथमिकताहरू दिगो जीवनशैलीको प्रवर्तन, वृक्षारोपण, वन आगलागीको रोकथाम र आपदा प्रबन्धन क्षमता, सर्कुलर इकोनोमी र अनुकूलन रहेको बताउनुभयो। उहाँले भन्नुभयो, एकसाथ यी चार प्राथमिकताहरूले एक सरल तर शक्तिशाली विश्वासलाई प्रतिबिम्बित गर्दछ, जसमा पर्यावरणीय कार्य जनता केन्द्रित र दिगो, कार्यान्वयन वा कार्य उन्मुख र विकासशील देशहरूको वास्तविकताप्रति उत्तरदायी रहनुपर्छ। श्री यादवले भारतको अध्यक्षताको क्रममा प्राप्त प्रगतिले महिनौको संवाद, वार्ता र सहकार्यलाई प्रतिबिम्बित गर्दछ भनी बताउनुभयो। मन्त्रीले समुदायहरूलाई पछाडि नछोडिकन लचिलोपन निर्माण गर्न, जिम्मेवारीका साथ नवीनतालाई पछ्याउन र दिगोपनलाई विकासको केन्द्रमा राख्न आह्वान गर्नुभयो। उहाँले जोड दिँदै भन्नु

नमस्कार अनि हार्दिक स्वागत जनाउन चाहन्छौ सम्पूर्ण श्रोता वृन्दलाई कार्यक्रम रङ बिरङको संसारको यस नयाँ अंकमा। कार्यक्रम प्रस्तुता लेखनाथ राईको साथमा उपस्थित छु म उद्घोषिका रिबिना। कार्यक्रममा आज पनि यहाँहरूलाई संगीत क्षेत्रमै आबद्ध रहेका कलाकार गायक देवेन चेम्जङको विषय बारे कुराकानी राख्नेछौ। कार्यक्रम रङ बिरङको संसारमा विभिन्न कलाकार अनि उनीहरूको कलाकारितालाई झल्काउने प्रयास गर्दै श्रोता समक्ष राख्ने गर्दछौ। गायक देवेन चेम्जङ अनि उनको गायकी प्रतिभालाई चिन्ने सायद कमै श्रोता होलान्। देवेन चेम्जङको जन्म पूर्वी पहाडी जिल्ला धनकुटाको राजारानी ठाउँमा भएको हो। देवेन चेम्जङ सामान्य परिवारमा हुर्केका हुन्।

परिवारमा उनका जम्मा दुईजना दाइहरू अनि आमा हुनुहुन्छ। सानै उमेरमा उनको बुवाले यस संसारदेखि बिदा लिनुभएको थियो। डेभिड चेम्जोङले सानै उमेरमा नै सङ्गीत क्षेत्रमा रुचि राखेको थियो। सानो हुँदा उनको बुवाको काखमा बसेर रेडियोमा बजेका गीतहरू सुन्ने गर्थे। गाउँमा जसको घरमा रेडियो बजिन्थ्यो त्यही गएर उनले सुन्ने गर्थे अनि ती रेडियोमा गुन्जेका गीतहरू डेभिड चेम्जोङले कण्ठस्थसँग गाउने पनि गर्थे। यस्तो बढी सङ्गीत प्रति रुचि राखेको देख्दा चेम्जोङको बुवाले भारतीय लाहोरेमा कार्यरत चेम्जोङको काकालाई भारतबाट घरैमा रेडियो मगाइदिएका थिए। सङ्गीतमा यस्तो प्रोत्साहन भएपछि त झनै चेम्जोङले ती रेडियोमा बजिने अग्रज कलाकार नारायण गोपाल भक्तराज आचार्यका गीतहरू बडो मजाले गाउन थाले। तैपनि उनको बुवाको मृत्युपछि उनले जिन्दगीको आरोह अवरोह तिता मिठा क्षणहरूलाई सङ्घर्ष गर्दै अगाडि बढिरहे।

बाल्यकाल गाउँमै बिताए त्यसपछि एसएलसी सकेपछि उनले आफूले सोचेको जस्तो समय संगीतमा दिन नसकेपछि करिब डेढ साल जस्तो गाउँकै पाठशालामा शिक्षक बनेर शिक्षण पेसालाई जोड दिए।

त्यसपछि फेरि उनले सांगीतिक क्षेत्रमा आफ्नो मनै देखिने रुचि भएका कारणले त्यस क्षेत्रलाई निरन्तरता दिने निर्णय गरे अनि काठमाडौँमा बसाइ सरेर आफ्नो सांगीतिक करियरलाई जारी राखे। पछि त उनले आफै नै धेरै गीतहरू लेख्ने अनि गाउने गर्न थाले। देवेन चेम्जोङले 22 वर्ष अगाडि ओइले र झर्सा फूलहरू गीतबाट आफ्नो करियर सुरु गरेका हुन्। यस गीत भावुक स्वरमा छ र विशेष गरी किशोर किशोरीहरू माझ प्रेम सम्बन्धको विषयवस्तुमा आधारित छ। देवेन चेम्जोङले पहिलो एल्बम स्पर्श निकालेका हुन्, जसमा स्लो पप र आधुनिक संगीत शैलीमा आधारित स्पर्श एल्बममा आमाको काखमा खेलेको, जुन गीत विषयगत रूपमा बाल्यकालको सम्झनामा राम्रोसँग प्रतिध्वनित हुन्छ, जसले गर्दा यस गीतलाई सुन्दा बाल्यकालका सम्झनाहरूमा भावुकता जाग्छ। उनको यस एकल एल्बम स्पर्शमा आफैले व्यवस्थित र संगीतबद्ध गरेका हुन्। देवेन चेम्जोङले लोक, आधुनिक, पूर्वली सबै प्रकारका गीतहरू गाउने गर्छन्। देवेन चेम्जोङले दर्जनौं गीतहरू रेकर्ड गराइसकेका हामी पाउँछौ। ती मध्ये उनका प्रख्यात गीतहरू यस प्रकार रहेका छन्: एकान्छी, आमाको काखमा, माया निष्ठुरी भो, तिमीलाई पर्खेर गयो।

हवस् त श्रोता, गायक देवेन जेमजङको विषयमा कुराकानी गर्दा गर्दै आजलाई भने कार्यक्रम रङ बिरङको संसार यतिमै समाप्त हुँदछ। फेरि अर्को अङ्कमा नयाँ विषयमाथि कुराकानी राख्ने नै छौ। तबसम्मलाई कार्यक्रम प्रस्तुत लेखनाथ राईको साथमा म उद्घोषिका रेबिनालाई पनि आज्ञा दिनुहोस्। नमस्कार।

हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ र भने यहाँहरू समक्ष राखिरहेछौँ बालकुमार घिमिरेको स्वरमा लोकगीत।

0: आरबीआई भन्छ
1: केवासी सुरक्षित बैंक तर्फ पहिलो पाइला।
2: त कार्यक्रम योजना अन्तर्गत आज हामी यहाँ समक्ष प्रधानमन्त्री कौशल विकास योजना बारे जानकारी दिनेछौ अनि साथमा विविध हिन्दी चलचित्रका गीतहरू राखेर पनि मनोरञ्जन गराउनेछौ। भारत सरकारको कौशल विकास र उद्यमी मन्त्रालयद्वारा सञ्चालित एउटा प्रमुख तालिम योजना हो। यसको मुख्य उद्देश्य देशका युवाहरूलाई निशुल्क सिपमूलक तालिम दिएर उनीहरूलाई रोजगारीको योग्य बनाउनु हो। यस योजना अन्तर्गत सहभागीहरूले कुनै शुल्क नतिरिकन विभिन्न क्षेत्रमा तालिम प्राप्त गर्न सक्छन्। तालिम पूरा गरी परीक्षा उत्तीर्ण गरेपछि स्किल इन्डिया पोर्टल मार्फत मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिन्छ। सफल प्रशिक्षार्थीहरूलाई प्रोत्साहन स्वरूप आर्थिक सहयोग र पुरस्कार पनि दिइन्छ। आईटी, इलेक्ट्रोनिक्स, निर्माण, स्वास्थ्य, पर्यटन र कृषि जस्ता विविध क्षेत्रमा छोटो अवधिको तालिम पनि दिइन्छ। अब यहाँहरू समक्ष राखिरहेछु चलचित्र साजनबाट कुमार सानु, अनुराधा पौडवाल, एसपी बाला सुब्रमण्यम अनि पङ्कज उदासको स्वरमा यो प्रथम कोसेली, शब्द छ समीरको अनि सङ्गीत रहेको छ नदिम श्रवणको।

यतिखेर श्रोताले कार्यक्रम योजना अन्तर्गत सुन्दै हुनुहुन्छ प्रधानमन्त्री कौशल विकास योजना बारे जानकारी। 15 जुलाई 2015 सालमा कौशल भारत अभियानसँगै यसको घोषणा गरिएको थियो। सन् 2015 सालमा ₹1500 करोड बजेटका साथ शुरू भएको थियो, जसको लक्ष्य 24 लाख युवाहरूलाई तालिम दिने थियो। हालसम्म

1,30,00,000 भन्दा बढी युवाहरूले यस योजना अन्तर्गत तालिम प्राप्त गरिसकेका छन्। तालिम पूरा गरेका लगभग 50% भन्दा बढी परीक्षार्थीहरूले प्रत्यक्ष रोजगारी वा स्वरोजगार प्राप्त गरेका छन्। यसको प्रमुख उद्देश्यहरू यस प्रकार रहेको छ। युवाहरूलाई बजारको माग अनुसार सिपयुक्त बनाएर नयाँ रोजगारीका अवसरहरू सृजना गर्ने, हालको कार्यबलको सिप सुधार गरी उत्पादकत्व र दक्षता बढाउने, परम्परागत वा अनौपचारिक रूपमा सिप सिकेका व्यक्तिहरूलाई सरकारी प्रमाणपत्र मार्फत औपचारिक दायरामा ल्याउने। पहिले नै कुनै काम वा सिप जस्तै सिकर्मी टेलरिङ जानेका व्यक्तिहरूलाई तालिम बिना परीक्षण गरेर आधिकारिक प्रमाणपत्र पनि दिइने।

सरकारको नीति बनाइरहेको छ। राष्ट्रपति द्रौपदी मुर्मूले अर्को महिनाको 5 तारिकमा नयाँ दिल्लीको विज्ञान भवनमा 48 जना विद्यालय शिक्षकहरूलाई राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुहुनेछ। शिक्षा मन्त्रालयका अनुसार यी शिक्षकहरूलाई जिल्ला, राज्य र राष्ट्रिय स्तरमा 3 चरणको प्रक्रिया मार्फत छनौट गरिएको थियो। केन्द्रीय गृहमन्त्री अमित शाहले पश्चिम बङ्गालमा भारत बङ्गलादेश सीमामा बार लगाउन सीमा सुरक्षा बल र सशस्त्र सीमा बललाई 1129 एकर जमिन दिएकोमा पश्चिम बङ्गाल सरकारको सराहना गर्नुभएको छ। सिलगढीमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै श्री शाहले 2014 देखि माग विचाराधीन भए पनि नयाँ सरकार गठन भएको 45 दिनभित्र जग्गा उपलब्ध गराएको बताउनुभयो। भारतको मेजबानीमा आन्ध्र प्रदेशको विशाखापट्टनममा ब्रिक्स युवा मन्त्री तथा खेलकुद मन्त्रीहरूको बैठक आजदेखि शुरू हुँदैछ। हिजो तेलङ्गानामा पीएम गतिशक्ति र लिड्स 2025 कार्यशाला आयोजना गरिएको थियो। दक्षिण भारतका 8 राज्य र केन्द्रशासित प्रदेशहरूका वरिष्ठ अधिकारीहरूले भाग लिएका थिए। भारत र नेपालले सीमा व्यवस्थापन र सुरक्षाको क्षेत्रमा सहयोग सुदृढ पार्ने प्रतिबद्धता दोहोऱ्याएको छ। झारखण्डमा झारखण्ड लोक सेवा आयोग र झारखण्ड कर्मचारी छनौट आयोगको भर्तीमा परीक्षामा अनियमितताको मुद्दा बढ्दै गएको छ। भारतले 22 भारतीय नाविकहरू बोकेका 2 व्यावसायिक जहाजहरूको अपहरणको मुद्दा सोमाली अधिकारीहरूसँग उठाएको छ अनि मौसम विभागले आज पूर्वी मध्यप्रदेशमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ अनि भोलिसम्म देशका उत्तर पूर्वी भागहरूमा पनि भारी वर्षा हुने अनुमान गरिएको छ। यसका साथै आकाशवाणीबाट मुख्य समाचार पूरा भयो।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेको छ। अब भने यहाँहरू समक्ष राखिरहेछौ भूपिन्दर अनि मितालीको स्वरमा केही हिन्दी गजलहरू।

0: টাইমস ওয়ার্ল্ড লিডার্স ফোরামে ভাষণ দিচ্ছিলেন। কেন্দ্রীয় স্বরাষ্ট্রমন্ত্রী বলেছেন, পশ্চিমবঙ্গ সরকার সীমান্ত অঞ্চলে বেড়া দেবার জন্য 1129 একর জমি নিরাপত্তা বাহিনীগুলিকে দিয়েছে। 3 দিনের সফরে তিনি রাজ্যে রয়েছেন। খবর শেষ হলো, এরপর স্থানীয় সংবাদ শুনবেন।
1: नमस्कार, यो आकाशवाणी खरसांग हो, प्रादेशिक समाचार सबिना गिरीबाट सुन्नुहोस्। गृहमन्त्री अमित शाहले भारत बंगलादेश सीमामा तारबार लगाउनका लागि सीमा सुरक्षा बल र सशस्त्र सीमा बललाई 1129 एकर जमिन दिने पश्चिम बंगाल सरकारको निर्णयको सराहना गर्नुभएको छ। नयाँ सरकार गठन भएको 45 दिनभित्र जग्गा दिएको र सन् 2014 नै तारबारका लागि जमिनको माग बाँकी रहेको उहाँले बताउनुभयो। सिलगढीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै शाहले घुसपेट रोक्न र देशको रक्षाका लागि सीमामा तारबार लगाउनु आवश्यक रहेको बताउनुभयो। उहाँले अवैध आप्रवासीहरूको पहिचान, निष्कासन र देश निकाला गर्ने प्रक्रिया जारी रहने बताउनुभयो। उहाँले सिलगढी करिडोर अर्थात चिकन नेकलाई उत्तर पूर्व र देशको सुरक्षाका लागि धेरै महत्वपूर्ण भएको वर्णन गर्नुभयो। श्री शाहले लगभग 189 करोड़को पूर्वाधार परियोजनाहरूको शिलान्यास गर्नुभयो भने अन्य धेरै परियोजनाहरूको उद्घाटन गर्नुभयो। उहाँले 3 नयाँ आपराधिक कानूनको बारेमा जागरूकता प्रदर्शनीको उद्घाटन पनि गर्नुभयो। मुख्यमन्त्री सुवेन्दु अधिकारी नेतृत्वको सरकारले सत्ता सम्हालेको 3 दिनभित्रै 3 नयाँ आपराधिक कानून बनाएर वाचा पूरा गरेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, यी कानूनको उद्देश्य जनतामा डर पैदा गर्नु होइन, बरू उनीहरूमा विश्वास जगाउनु हो। श्री शाहले विधाननगर पुलिस आयुक्तालयको नयाँ भवन र उत्तर बंगाल मेडिकल कलेजमा 20 बेडको नशा मुक्ति केन्द्रको पनि उद्घाटन गर्नुभयो। पश्चिम बंगाल सरकारले सञ्चालनमा ल्याएका 4 हेल्पलाइनलाई लिएर सिलगढीमा केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा उच्च स्तरीय बैठक सम्पन्न भयो। बैठकमा मुख्यमन्त्री सुवेन्दु अधिकारी सहित वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकमा कठमनी सिन्डिकेट, अवैध टोल तर कर तथा अवैध मदिरा सम्बन्धी उजुरीमा शीघ्र र प्रभावकारी कार्यवाही सुनिश्चित गर्ने विषयमा छलफल भयो। यी हेल्पलाइन मार्फत सर्वसाधारणले आफ्ना उजुरी सिधै दर्ता गराउन सक्नेछन्। बैठकमा प्राप्त उजुरीमाथि तत्काल कार्यवाही गर्न अधिकारीहरूलाई निर्देशन दिएको छ। यस्तै गृहमन्त्री अमित शाहले सिलगढीमा मुख्यमन्त्री सुवेन्दु अधिकारी सहित वरिष्ठ अधिकारीहरूसँग पश्चिम बंगालको सुरक्षा, कानून व्यवस्था तथा जनकल्याणका विषयमा समीक्षा बैठक गर्नुभयो। पूर्व वामपन्थी उग्रवाद प्रभावित क्षेत्रमा रहेका सुरक्षा शिविरहरूलाई जनसुविधा केन्द्रमा रूपान्तरण गर्ने, चुनावी हिंसाका ठूला घटनाको सुनवाईको अनुमगन गर्ने तथा नशामुक्त अभियानलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ। त्यसै गरी सीमा पारबाट हुने पशु हतियार तथा नक्कली नोटको तस्करी नियन्त्रण गर्न आवश्यक कदम चाल्ने विषयमा पनि समीक्षा गरिएको छ। यी पहलहरूले आगामी दिनमा पश्चिम बंगालमा सुशासन र सुरक्षा व्यवस्था थप मजबूत बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज सुकना सिलगढीमा दार्जीलिङ पहाड़का गोर्खा नेताहरूसँग महत्वपूर्ण बैठक गर्नुहुने बताइएको छ। बैठकमा गोर्खा समुदायको लामो समयदेखि रहँदै आएको राजनीतिक माग तथा स्थायी राजनीतिक समाधानबारे छलफल हुने अपेक्षा गरिएको छ। विधानसभा चुनावका क्रममा भारतीय जनता पार्टी तथा गृहमन्त्री अमित शाहले पश्चिम बंगाललाई अविभाजित राख्दै संवैधानिक ढाँचाभित्र गोर्खाहरूको मुद्दाको स्थायी राजनीतिक समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको। यसैबीच मुख्यमन्त्री सुवेन्दु अधिकारीले पनि पहाड़वासीको आकांक्षालाई सम्बोधन गर्दै राज्यभित्रै गोर्खा मुद्दाको स्थायी राजनीतिक समाधान यथाशीघ्र गरिने आश्वासन दिँदै आएका छन्। आजको बैठकलाई दार्जीलिङ पहाड़को दीर्घकालीन राजनीतिक मुद्दाका सम्बन्धमा महत्वपूर्ण मानिएको छ। पश्चिम बंगालको तारापीठ र मध्य कोलकातामा लगातार भएको 2 होटल अग्निकाण्डमा 18 मानिसहरूले ज्यान गुमाएपछि राज्य अग्निशमन विभागले होटल, लज तथा गेस्ट हाउसमा आगोदेखि बाँच्ने उपायहरूलाई अझ गढा बनाउने तयारी शुरू गरेको छ। विभागले निकास द्वारको रखरखाव तथा आपत स्थितिमा मानिसहरूको सुरक्षित निकासीलाई लिएर नयाँ मानक सञ्चालन प्रक्रिया एसओपी बनाइरहेको छ। अग्निशमन विभागका एकजना वरिष्ठ अधिकारी अनुसार नयाँ एसओपीको प्रारम्भिक खाका तयार गरिएको छ। दिशानिर्देश लागू भएपछि सबै होटल, लज तथा गेस्ट हाउसहरूको लागि यसलाई पालन गर्न अनिवार्य हुनेछ। नियमहरूको पालनलाई सुनिश्चित गर्नको लागि नियमित निरीक्षण पनि

गरिने भएको छ। नयाँ व्यवस्थाको सबैभन्दा अधिक निकास द्वारलाई बल दिएको छ। अधिकारीहरू मुताबिक होटलको सबै निकासद्वार सधैँ खुल्ला र ताला नलगाउने हुनुपर्ने बताएको छ। आकाशवाणी खरसाङबाट प्रादेशिक समाचार पूरा भयो। अहिले 10 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोला आकाशवाणी।

श्रोता, अब प्रस्तुत हुन गइरहेछ एक रिपोर्ट। शीर्षक छ मानव तस्करीको जालो भित्र समाज, लेखक हुनुहुन्छ संजय प्रधान। त सुन्नुहोस् रिपोर्ट, मानव तस्करीको जालो।

0: देखि होशियार रह, जो तिमीहरू कहाँ भेडाका भेषमा आउनेछन् तर भित्रपट्टि चाहिँ लुटाहा बासाहरू जस्ता हुन्छन्। मत्ती 7:15।
1: बाइबलको यो सुसमाचार अहिले दिनदिनै बढ्दै गएको मानव तस्करीका घटनाहरूका लागि धेरै नै महत्वपूर्ण छ। आज प्रत्येक समाजका भित्रभित्रका गलछिँडीहरूमा मानव तस्करहरू भेडाको भेषमा डुल्दै ब्वासोले जस्तै गिजोल्न आउँदैछन्। आज मानव तस्करहरूले समाजको भित्री तहसम्म आफ्नो सञ्जाल फैलाएर घरभित्र नै पसिसकेको छ। यसलाई नियन्त्रणमा ल्याउन गाह्रो काम भएको छ।
0: पृष्ठभूमिमा मानव तस्करी। वर्तमान समाज जति बढी आधुनिकतावादतिर बढ्दैछ त्यति नै बढी साथमा मानव तस्करी र यौन व्यापार पनि बढ्दैछ। यस विषयमा कुरा गर्ने हो भने मानव तस्करी र यौन व्यापार अन्तहीन भएर अघि बढिरहेको छ। मानव तस्करी कहिलेदेखि सुरु भयो भन्ने हो भने उहिलेको दास प्रथादेखि नै सुरु भएको भनिन्छ। कतिका कुरा अनुसार एक जमानामा दास प्रथा चलाउने व्यापारीहरूले अफ्रिकीहरूमाथि कब्जा गरे अनि जहाजद्वारा एटलान्टिक महासागर पार गराएर उनीहरूलाई दास अर्थात् कमारो बनाउनको लागि अमेरिकामा लगेर बिक्री गरिन्थ्यो।
1: 1700 शताब्दीलाई कतिले मानव तस्करीको खास शुरुआत भनेर मान्छन्। कारण सो बेला साना साना बाल बालिकाहरूलाई मजदुरीका लागि तस्करी गरिन थालेको थियो। केटा भए मजदुरीको लागि राखिन्थ्यो अनि केटी हो भने यौन क्रियाकलापको लागि प्रयोग गरिन्थ्यो। कालान्तरमा यसैलाई नै व्यवसायको रूपमा चलाउन थालेपछि विश्वका विभिन्न शहरहरूका कुना काप्चाका गल्लीहरूमा वेश्यालय खोलियो। यसरी खोलिएपछि नै महिलाहरूको तस्करी गर्ने काममा दिनदिनै वृद्धि हुन थाल्यो। आर्थिक अवस्थाले कमजोर वर्गका महिलाहरूलाई प्रयोग गरिन थाल्यो। यसबाहेक कतिलाई अपहरण गरेर समेत वेश्यालयमा पुर्याउन थालियो। छोटो समयमा नै धेरै रुपियाँ कमाउने यो व्यवसाय विश्वमा नै फ्रस्टाएर गयो।
0: गएको केही वर्षदेखि यता दार्जिलिङ पहाडी भेग डुवर्स र सिक्किममा मानव तस्करीका घटनाहरू दिन प्रतिदिन बढ्दै आइरहेका छन्। यताका समाजको लागि यो मानव तस्करीका घटनाहरू ठूलो समस्या भएर कडा चुनौतीको रूपमा अघि आएको छ। यता दार्जिलिङमा मानव तस्करीका घटनाहरू बारेमा कुरा गर्ने हो भने सन् 1987 सालमा दार्जिलिङ पहाडी भेगको आन्दोलन चल्दै गरेको बेलामा भारत नेपालको सीमा क्षेत्र दार्जिलिङ जिल्ला अन्तर्गत पानी ट्याङ्कीबाट भएका घटनाहरू अघि आउँदछन्। सो बेला उता छिमेकी मुलुक नेपालका दुर्गम गाउँका केटीहरू एक महिनामा करिब 10 पानी ट्याङ्कीको बाटो भएर तस्करी भएको थियो।
1: यसभन्दा अघि पनि तस्करी भएका कुराहरू सुनिन्थ्यो, तर सञ्चार माध्यमको कमी साथै अहिलेको जस्तो गैर सरकारी संस्थाहरू धेरै नभएका हुनाले प्रकाशमा आउँदैनथ्यो। नेपालका दुर्गम ठाउँका गरिब घरका साना साना बाल बालिकाहरूलाई विशेष गरी सर्कसको लागि लगिन्थ्यो। बालिकाहरू बढ्दै गएपछि उनीहरूमाथि यौन शोषण गरिन्थ्यो अनि यतिकै लागि पनि गरिब घरका केटीहरूलाई फसाउने सञ्जाल सुरु भयो। भारतका महानगरहरू दिल्ली, मुम्बई, पुणे, कोलकाता, उत्तर प्रदेश लगायत अन्य धेरै शहरहरूका वेश्यालयका कोठाहरू नेपाली महिलाहरूद्वारा सञ्चालित छन्।
0: नेपालमा मानव तस्करी विरुद्ध वृहत रूपमा काम गर्ने गैर सरकारी संस्था माइती नेपालको चेलीबेटी बेचबिखन रोकथाम तालिम पुस्तिकामा यसरी उजागर गरिएको छ। चेलीबेटी बेचबिखन नेपालको लागि नौलो समस्या होइन, यो समस्याले आफ्नो इतिहास नै बनाएको छ र एउटा लामो कालखण्ड पार गरिसकेको छ। तत्कालीन सामन्तवादले नियन्त्रित समाजमा एउटा कुप्रथाको पर्दाभित्र जन्मिएको समस्या अहिले नाफाको व्यापार बन्न पुगेको छ।
1: समस्याको पृष्ठभूमि खोज्दै जाने हो भने तत्कालीन राणा शासनकै अत्याचार र शोषणबाटै समस्याको विजारोपण भएको देखिन्छ। तत्कालीन राणा शासनको बेलामा सिन्धुपाल्चोक, नुवाकोट लगायत काठमाडौँ वरिपरिका जिल्ला वा गाउँहरूबाट सुन्दर कुमारी किशोरीहरूलाई दरबारमा ल्याएर रखौटीको रूपमा राख्ने गरिन्थ्यो। विक्रम सम्बत 2007 अर्थात् अङ्ग्रेजी साल 1950 को जनक्रान्तिले राणा शासनको अन्त्य भएपछि धेरै राणा शासकहरू भारत प्रवासतिर लागे र साथमा रखौटी राखेका किशोरी केटीहरूलाई पनि लिएर गए। तर राणा शासकहरूको आलिशान मौज मस्तीको जिन्दगीलाई नेपालबाट सँगै लगेका रखौटीहरूले आकर्षित गर्न सकेनन् र उनीहरू बाहिरिनु पर्यो। अन्तत तिनै महिला सडकमा आएर वेश्यावृत्तिको धन्दा गर्न थाले। पछि तिनै महिलाहरूले कोठी सञ्चालन गरेर नेपालबाट महिलाहरूको बेचबिखन गर्न सुरु गरे।
0: उनै महिलाहरूले भारतका विभिन्न महानगरहरूमा वेश्यालय सञ्चालन गर्न थालेपछि सबैभन्दा अघि केटीहरूको आवश्यकता पर्न थाल्यो। केटीहरू बिना उनीहरूको धन्दा चल्न सक्दैन थियो। यसरी केटीहरूको आवश्यकता परेको हुनाले नेपालबाट केटीहरू तस्करी गर्ने काम सुरु भयो। गैर सरकारी संस्थाहरूको उदय
1: 2004 देखि सिलगढीबाट कञ्चनजङ्घा उद्धार केन्द्रले उत्तर बङ्गाल साथै सिक्किम राज्यका लागि मानव तस्करी विरुद्ध बृहत अभियान चलाउँदै आएको छ। हालसम्ममा कञ्चनजङ्घा उद्धार केन्द्रले करिब 400 जना छोरी चेलीहरूलाई उद्धार गरिसकेको छ। यसमध्येमा कतिलाई मानव तस्करहरूको सञ्जालदेखि बाटैबाट अनि कतिलाई सोझै भारतका ठूला शहरहरूबाट जस्तै पुणेको बुधबारपेट, दिल्ली, मुम्बई, कोलकाताका वेश्यालयहरूबाट उद्धार गरिसकेको छ। यसबाहेक घरेलु कामदारको रूपमा विभिन्न किसिमले शोषित भएका केटीहरू कसैलाई राजस्थान, कसैलाई उत्तर प्रदेशको दुर्गम गाउँ, कसैलाई विदेशबाट उद्धार गरिसकेको छ।
0: मानव तस्करहरूको सञ्जालले उत्तर बङ्गाल लगायत सिक्किमलाई समेत लपेटिसकेको कुरो कसैलाई पनि थाहा थिएन। सिलगढीको एउटा सानो चिया पसलमा सामाजिक चेतना खोलिएका युवाहरू साँझको समयमा बसेर चिया पिउँदै थिए। समाजलाई के दिने र के गर्ने भन्ने विषयमा उनीहरूले बाटो खोज्दै थिए।
1: त्यही चिया पसलमा एक कुनामा बसेर एउटी महिला रुँदै थिइन्। ती युवाहरूले महिलालाई सोधे, किन रुनु भएको दिदी, के भयो? ती महिला थिइन् दार्जिलिङ पहाडकै फेद तराई क्षेत्रका एउटा चिया बगानका निवासी। रुँदै महिलाले भनिन्, मेरो 13 वर्षकी छोरी हराएको 2 वर्ष भइसक्यो, तर आजसम्म कुनै पत्तो लागेको छैन। अचानक हिजो राति उसले मलाई फोन गरिन्। फोन गर्दा उसको निकै अत्तालिएको र डराएको आवाज थियो र ऊ निकै समस्यामा परेकी जस्ती थिइन्। अन्त्यमा मैले यति नै सुने, उसले भन्दै थिए, मलाई यहाँबाट निकाल्नुहोस्, म मर्छु। 2 वर्ष अघि हराएको छोरीले फोनमा एकै साहसमा यति नै भन्न सकेकी थिइन्। छोरीको यस्तो बिलौना सुनाउँदै आमाले ती युवा

0: छोरी खोज्न सहयोग मागिन्।
1: ती आमाको बिलौना सुनेपछि ती युवाहरूले देखे समाजको अघि आएको ठुलो चुनौती, मानव तस्करीको सञ्जाल जसले हजारौँ छोरी चेलीहरूलाई समाजको मूल स्रोतमा कहिले नफर्किने गरी ब्ल्याक होलमा पुर्याएको छ। ती युवाहरू पहिला आफू संगठित भए अनि त्यसपछि ती नानीलाई खोज्ने अभियानमा 2004 सालको हिउँद महिनादेखि कञ्चनजङ्घा उद्धार केन्द्रको उदय भयो। कञ्चनजङ्घा उद्धार केन्द्रको पहिलो अभियानको रूपमा 2 वर्षसम्म लापता भएकी केटीलाई नयाँ दिल्लीको सेक्टर 5 उद्धार गरियो र उनीहरूको परिवारलाई जिम्मा लगाइयो।
0: सामाजिक हिंसा जस्तै बलात्कारका शिकार भएकाहरूका लागि पनि कञ्चनजङ्घा उद्धार केन्द्रले कानुनी सहयोग पुर्याउँदै आएको छ।
1: कञ्चनजङ्घा उद्धार केन्द्रपछि दार्जिलिङ पहाडमा कालेबुङको हिल सोसियल वेलफेयर अर्गनाइजेसनले पनि मानव तस्करी विरुद्ध अभियान सुरु गर्यो। हिल सोसियल वेलफेयर अर्गनाइजेसनले कतिजना चेलीहरूलाई उद्धार गर्न सफल भएको छ।
0: यसपछि दार्जिलिङको गैर सरकारी संस्था म्यानकाइन्ड इन एक्सन फर रुरल ग्रोथ अर्थात् मार्गले 2010 सालदेखि मानव तस्करी विरुद्ध दार्जिलिङ पहाडका क्षेत्रहरूमा जनचेतनाको अभियानलाई व्यापक रूपमा चलाउँदै आएको छ।
1: महिला तथा बाल बालिकाहरूलाई कुनै किसिमको प्रलोभन देखाएर वा अपहरण गरेर उनीहरूको इच्छा विरुद्ध यौन व्यापार गराउन र कामदारको रूपमा एउटा ठाउँदेखि अर्को ठाउँमा लगेर बिक्री गराउनु, कुनै बाल बालिकालाई पैसा तिरेर घर या होटल पसल ग्यारेज कारखानामा कामदारको रूपमा राख्नुलाई नै मानव तस्करी भनिन्छ। मानव तस्करी आफन्तको साइनो गाँसेर हितैषी शुभचिन्तक बनेर धेरै रुपियाँ कमाउन सकिने ठुलो व्यापार हो।
0: मानव तस्करीलाई विश्वमा हतियार पछिको दोस्रो ठुलो भूमिगत अर्थतन्त्र मानिन्छ। हतियार र ड्रग्सका तस्करहरूलाई भने सबै कुराहरू लुकाएर लैजानु पर्ने हुनाले निकै जोखिम उठाउनु पर्छ। तर मानव तस्करहरूलाई भने ड्रग्स र हतियारका तस्करहरूलाई जस्तो विभिन्न नाकाहरूमा जोखिम उठाउन पर्दैन, कारण मान्छेलाई लुकाएर लान मिल्दैन। मानव तस्करीको सञ्जालमा फँसेका महिला बाल बालिकाहरू तस्करसित एउटा साइनो गाँसेर गएका हुन्छन्। मानव तस्करीका दलालहरूले कसैको मामा भेना काका बडा अङ्कल दाजु पति भाउजू दिदी फुपू काकी अनि यस्तै यस्तै साइनो गाँसेर साथमा लगेका हुन्छन्।
1: मानव तस्करीको सञ्जाल। मानव तस्करहरूले कसरी सञ्जाल फैलाउँछ? मानव तस्करहरूले समाजका प्रत्येक वर्गमा नै आफ्नो सञ्जाल फैलाउँदछन्। मानव तस्करहरूले आफ्नो धन्दाको लागि पहिला ठाउँको राम्ररी सर्वेक्षण गर्छन्। यसका दलालहरू आफ्नो सुविधाको लागि उपयुक्त ठाउँ रोज्छन्। राजनैतिक अस्थिरताले तनावग्रस्त, अर्थनीतिले कमजोर र बेरोजगार अनि शिक्षितहरू नभएको ठाउँमा नै मानव तस्करहरूले आफ्नो सञ्जाल फैलाउँदछन्।
0: मुख्य रूपले दिल्ली मुम्बई पुणे कोलकाता जस्ता महानगरहरूमा राम्रो नोकरीको व्यवस्था गरिदिने झुटो प्रलोभन देखाइन्छ। नोकरीको लागि लगिएकाहरूलाई मूल केन्द्रमा पुगेपछि वेश्यालयमा बेचिएको हुन्छ। यसपछि जबरजस्ती यौन व्यापारमा लगाइन्छ। वेश्यालयका कोठा मालिकनीले केटी किनेपछि उसैको इच्छा अनुसार चल्नुपर्छ। यदि मालिकनीले भनेको नमानेको खण्डमा वेश्यालयकै गुण्डा लगाएर मानसिक साथै शारीरिक यातना दिइन्छ। यसका साथै बलात्कार गराइन्छ। यसरी उनीहरूलाई यौन व्यापारमा लगाइन्छ। अर्को हुन्छ झुठो बिहे। यसमा पहिला सन 1987 सालको छिमेकी मुलुक नेपालको घटनाबारे कुरा गर्न आवश्यक छ। सो बेला दार्जिलिङ जिल्ला

0: सशस्त्र आन्दोलनले तनावपूर्ण परिवेशमा गुज्रिरहेको थियो। त्यति बेला नेपालका दुर्गम क्षेत्रहरूमा मानव तस्करीका घटनाहरू समाचार पत्रमा निकै प्रकाशित भइरहेको थियो। भारत नेपाल सीमा पानी ट्याङ्कीलाई मानव तस्करहरूले मुख्य जंक्सनको रूपमा प्रयोग गरिरहेका थिए।
1: नेपालका दुर्गम गाउँमा आर्थिक विपन्नताले गर्दा छोरीको बिहे गर्न नसकेका परिवारलाई मानव तस्करीका दलालहरूले आफ्नो सञ्जालमा लपेटिसकेको थियो। बिहेको सम्बन्ध गाँस्न करिब 5-7 जनाको ग्रुप आफूले ताकेको घरमा छोरी माग्न जान्थे। उनीहरूले केटी माग्न जाँदा सुनको घर गहनासँगै केही कोसिलीहरू पनि लिएर जान्थे। यसरी गएर बिहेको दस्तुर गरेपछि केटीलाई बेहुलीकै लुगामा लगिन्थ्यो। तर नेपालको सिमाना पार गरेपछि सबै कुरा परिवर्तन हुन्थ्यो। बेहुलीलाई दिएको सुनको घर गहनादेखि लिएर बेहुला, बेहुलाको काका, मामा, बाबु, आमा सबै नकली हुन्थे। यसरी झुटो बिहे गरेर एउटा गरिब परिवारको निर्दोष छोरीलाई भारतका विभिन्न महानगरहरूका वेश्यालयको निष्पट कालो दुनियाँमा पुर्याएका घटनाहरू थुप्रै छन्।
0: मोबाइल फोनबाट मानव तस्करीको सञ्जाल। सन् 2007 देखि 2010 सम्म दार्जिलिङ पहाड लगायत डुवर्सका भेकहरूलाई मानव तस्करहरूले आफ्नो सञ्जालमा लपेटेको थियो। मानव तस्कर गिरोहका लागि मोबाइल फोन सबैभन्दा उपयोगी माध्यम भएको थियो। दलालहरूले प्राय जस्ता धेरै ठाउँहरूमा आफ्नो बलबुता अनुसार सर्वेक्षण गरेर आफ्नो शिकार तयार पारिरहेका हुन्थे। आफूले शिकार बनाउन लागेको केटीको मोबाइल नम्बर यताउतिबाट जुटाइन्थ्यो। नम्बर हातमा परेपछि केटीलाई घरिघरि मिस्ड कल गरिन्थ्यो। यसरी मिस्ड कल आउँदा केटीले पनि सायद को होला भनेर नम्बरमा कल गरेपछि उताबाट कुनै केटाले कुरा गरेर सरी बहिनी मात्र भन्ने गर्थ्यो। फेरि केही बेरपछि केटीको नम्बरमा त्यही केटाको फोन आउँथ्यो र भन्थ्यो, सरी बहिनी, मेरो कलले तपाईँलाई प्रब्लम भयो होला है, मैले त मेरो आफन्तलाई फोन गरेको तपाईँलाई लागेछ, तपाईँको घर कहाँ हो? पहिलो कुरा फोनमा यसरी हुन्थ्यो। केटीले पनि केही नसोची आफ्नो ठेगाना बताइहाल्थिन्।
1: त्यसपछिदेखि भने केटीलाई प्राय फोन आइरहन थालेपछि कुराकानी लम्बिँदै बिस्तारै मायाप्रीतिदेखि बिहेसम्म पुग्थ्यो। केटाले आफू फौजमा नोकरी गर्ने बताएको हुन्थ्यो। बिहेको कुरामा केटी राजी भएपछि भगाइन्थ्यो। 16-17 वर्ष नागेकी छोरी घरबाट हराएपछि 3 दिनसम्म उस्तो गम्भीरतापूर्वक लिइँदैन। कारण नेपाली दस्तुर अनुसार चोरी बिहेमा चोरको स्वर पर्खिने चलन छ। मिस्ड कलबाट बनिएको सम्बन्धले बिहे भएपछि चोरको स्वर आउँदै आउँदैन। 3 दिनमा पुणे, दिल्ली र मुम्बईको ब्ल्याक होलमा पुर्याउँछ। यस्तो भएको थियो दार्जिलिङ जिल्ला र डुवर्सका क्षेत्रहरूमा। कञ्चनजङ्घा उद्धार केन्द्रकी सचिवा सुश्री रङ्गु सौर्या यसै बारेमा यसो भन्नुहुन्छ।
2: सायद मेरो ख्यालमा 2007 भन्दा अगाडि 2004-05 पनि जो विक्की विश्वकर्म जो अहिले जेलमा छ, ऊ साथै उसको टिम, त्यसमा विशेष गरेर चेलीहरू पनि छ, नारीहरू पनि छ, यिनीहरूको एउटा ग्याङ छ। यो ग्याङमा चाहिँ विशेष नाइकेको रूपमा चाहिँ हामी चिन्छौँ विक्की विश्वकर्म उर्फ विशाल छेत्री, अनि विभिन्न नामहरू छ। अनि यो व्यक्तिले चाहिँ के गर्थ्यो भनेदेखि मोबाइल फोनबाट ऱ्यान्डम्ली कसैलाई पनि फोन गर्थ्यो, कुनै पनि व्यक्तिलाई फोन गर्थ्यो, चाहे त्यो केटा हो केटी उसलाई थाहा हुँदैन, त्यो उसले फोन गर्थ्यो। त्यो फोनमा चाहिँ कुनै पनि केटीले चाहिँ यदि रेस्पोन्स दियो, उसकोमा एउटा क्वालिटी छ त्यो विक्की विश्वकर्मकोमा, जसले चाहिँ केटीहरूलाई छिटो मोहित गर्छ अनि उसको जालमा फसाइ पनि हाल्छ। अनि यसरी फोन फोन मार्फत बात हुँदा हुँदै उसले उसलाई प्रेम गर्न थाल्छ, कहीं बोलाउँथ्यो, डेटिङ गर्थ्यो, अनि त्यही सिलसिलामा उसले भाउजू या फुपू पर्ने कुनै पनि डेडीहरूसँग उसले भेट गराउँथ्यो, अनि एउटा विश्वास दिलाउँथ्यो कि ऊ चाहिँ एउटा राम्रो पर्सन हो, आर्मीको मान्छे हो भन्ने खालको विश्वास दिलाएपछि र चेलीहरूले पनि सहजै विश्वास गर्थ्यो। अनि यो प्रकारले चाहिँ धेरै यो 7, 8, 9, 10 सम्म विशेष गरेर यतिको अन्तरालमा धेरै छोरीहरूलाई चाहिँ उसले यो मोबाइलकै मार्फतबाट चाहिँ विशेष मुम्बई र पुणे पुर्याएको प्रशस्तै केसेसहरू हाम्रोमा छ है। र 2010मा जब विक्की

0: विश्वकर्म पक्रा पर्यो त्यहाँबाट यो खरसाङ जेलमै उसलाई राखेको थियो यो हुन त दार्जिलिङ जिल्ला अनि डुवर्सको सबै थानामै उसको केसेसहरू छ अनि प्राय कोर्टमा उसको केस चलिरहेको छ तर खरसाङ कोर्टले उसलाई कन्भिक्ट गर्यो लाइफ टाइमको लागि है आजीवन कारावास त्यो सँगसँगै उसँगसँगै संगीता दर्जी जसले उसलाई भाउजूको रोल फुपूको रोल गर्थ्यो उसलाई पनि सजा भइसकेको छ त्यो उसलाई 10 वर्षको सजा सुनाइएको छ अनि जसले चाहिँ यहाँबाट लगेको छोरीहरूलाई पुनेको त्यो एरियामा किन्ने गर्थ्यो अनि यातना दिने गर्थ्यो त्यसलाई पनि आज खरसाङ जेलमै सजाय पाइरहेछ 7 वर्षको उहाँलाई सजा सुनाइसकेको छ अनि विनय तामाङ जसले दार्जिलिङका छोरीहरूलाई लगेका थिए एकजना रेस्क्यु भयो एकजना अहिलेसम्म रेस्क्यु हुन सकेको छैन उसको पनि 14 वर्षको उसलाई पनि जेलको सजा सुनाइसकेको छ त्यस पछाडि चाहिँ हामीले देख्दाखेरि चाहिँ अहिले मोबाइलमा चाहिँ जुन रेसियोले त्यो समयमा केटीहरू मिसिङ हुन्थ्यो त्यो रेसियोमा चाहिँ अहिले धेरै वन बराबरै छ
1: मानव तस्करहरूले देशभित्र मात्र बेचबिखनको कार्य गर्छ भन्ने होइन मानव तस्करहरूको सञ्जाल अन्तर्राष्ट्रिय स्तरमा नै फैलिएको छ एउटा देशदेखि अर्को देशमा सीमा पार गराएर मानव बेचबिखनको कार्य दिनहुँ चलिरहेको छ जसलाई क्रस बोर्डर ट्राफिकिङ भनिन्छ यसमा मुख्य रूपले वैदेशिक रोजगार कम्पनी अर्थात् म्यान पावर एजेन्सीका प्रतिनिधि भएर मानव तस्करहरूले सञ्जाल फैलाइरहेका छन् खाडीका मुलुकहरूदेखि लिएर सिङ्गापुर मलेसिया र कोरियातिर लगिन्छ यसमा साना साना नानीहरूदेखि लिएर केटीहरू साथै केटाहरू पनि मानव तस्करहरूको जालोमा पर्छन् विशेष गरी खाडीका मुलुक साउदी अरब जस्ता देशमा साना नानीहरू उठको रेसको लागि तस्करी गरिन्छ त्यताका मरुभूमिमा हुने रेसमा नानीलाई उठको जिउमा बाँधिन्छ र उठले आफ्नो दौड लगाउन थालेपछि नानी डरले जति जोडले रुन थाल्छ उठको दौडिने रफ्तार अझ 2 गुणा बढेर जान्छ यस्तो हुँदा नानीको हृदय गति रोकिएर मृत्यु हुन्छ यसका लागि विशेष गरी बङ्गलादेशबाट साना साना नानीहरूलाई तस्करी गरिन्छ
2: कञ्चनजङ्घा उद्धार केन्द्रका संस्थापक सदस्य श्री प्रभात पाठक यस विषयमा के भन्छन् सो जानु
3: त्यतिखेर म मिडियासँग संलग्न थिएँ र त्यति बेला चाहिँ अनुराधा कोइराला हुनुहुन्छ जो माइती नेपालको डाइरेक्टर हुनुहुन्छ उहाँसँग चाहिँ मेरो समाचार सङ्ग्रहको सिलसिलामा भेट भएको थियो र यसरी भेट हुँदा उहाँले चाहिँ त्यति बेला भन्नु राम्रो काम गरिरहनु भएको थियो त्यति बेला उहाँले र उहाँले भन्नुभयो म नेपालको नानीहरू चेलीबेटीहरू त म यहाँबाट उद्धार गरेर लान्छु भारतको रेड लाइट एरियाहरूबाट तर दार्जिलिङको चेलीबेटीहरू चाहिँ म उद्धार गर्नु सक्दिनँ मेरो संस्था चाहिँ नेपालको हो त्यसको लागि चाहिँ तपाईँहरूले नै केही गर्नुपर्छ भनेर चाहिँ उहाँले भन्नुभयो अनि मैले पनि धेरैपल्ट उहाँले भनिरहँदा चाहिँ मैले पनि अलिकति गम्भीरतापूर्वक लिएँ त्यो कुरालाई र मैले कोही त हुनु पर्यो आफूले गरेर भएन म त्यस समय पत्रकारितामा थिएँ र मैले त्यति बेला चाहिँ हाम्रो रङ्गु सौर्यसँग मैले कुराकानी गरेँ र उहाँले जुन प्रकारले भन्नुहुन्थ्यो दार्जिलिङको थुप्रो चेलीबेटी छ तर हामी उनीहरूले पनि मसँग जान्छु भनेर भन्छ रुन्छ चिच्याउँछ तर म चाहिँ उनीहरूलाई लिएर जानु सक्दिनँ किनभने म नेपालको हो म नेपालको मात्रै उद्धार गर्न सक्छु भनेर उहाँले भन्नुभएको थियो र यसरी यो सब कुराहरू चाहिँ मैले हाम्रो एउटा टिमसँग त्यसरी कुरा गऱ्यौँ धेरै चर्चा गऱ्यौँ हामी यसरी अलग अलग रूपले माइती नेपालको भ्रमणमा पनि गयौँ र गएर हामी अझै उत्साहित भएर आयौँ होइन केही गर्नै पर्ने रहेछ भनेर चाहिँ हामीले सोच्यौँ र यसरी चाहिँ एउटा कन्सेप्ट होइन हामी हाम्रो चेलीबेटीको लागि केही गरौँ भन्ने एउटा आवेग त्यसको आधारमा चाहिँ यसरी हामीले सदस्यहरू लिएर एउटा समूह बनायौँ 2004 सालमा र यो चाहिँ कञ्चनजङ्घा उद्धार केन्द्रको रूपमा चाहिँ हामीले नामकरण गर्यौँ
1: त्यसो भए भारतमा मानव तस्करी विरुद्ध कानुनी प्रावधानहरू के छन् त
2: भारतीय संविधानको अनुच्छेद 23ले मानव तस्करीलाई निषेध गरेको छ यौन शोषण विरुद्ध अधिकार सुनिश्चित गराएको छ भने जबरजस्ती श्रम गराउनु कानुनी रूपले अपराध मानिन्छ यस्तो अपराधको लागि 17 वर्षदेखि आजीवन कारावासको सजाय हुन सक्छ भारतीय दण्डविधान आइपिसीको धारा 366F अन्तर्गत 18 वर्षभन्दा कम उमेरका बालिकालाई आफ्नो अधीनमा राखेर देशको एउटा ठाउँदेखि अर्को ठाउँमा लैजानु दण्डनीय अपराध हो आइपिसीकै धारा 374 अन्तर्गत कुनै व्यक्तिलाई उसको इच्छा विरुद्ध श्रम गराउन दण्डनीय अपराध हो मानव तस्करी प्रतिरोध

0: आईन अर्थात आईपीटीए इमोरल ट्राफिकिंग प्रिवेन्सन एक्ट 1956 विशेष रूपले मानव तस्करी रोकथामको लागि लागू गरिएको हो।
1: गैर सरकारी संस्थाहरूको भूमिका। मानव तस्कर विरुद्ध गैर सरकारी संस्थाहरूले चलाउँदै आएको अभियान सराहनीय छ। तरै पनि मानव तस्करहरूले दिनहुँ विभिन्न किसिमका नयाँ नयाँ योजना बनाउँदै आफ्नो धन्दालाई फैलाइरहेका छन्। सामाजिक जनचेतना नै मानव तस्करहरू विरुद्ध लड्ने सबैभन्दा ठूलो हतियार हो। दार्जिलिङ पहाडी भेकमा मार्गका प्रमुख निर्णय जोहन छेत्रीले 2010 सालदेखि जनचेतनाको कार्यक्रमलाई तेज गति दिएका छन्। मानव तस्करहरू विरुद्ध अभियान चलाउन उनले समाजका विभिन्न वर्गलाई सहभागी बनाउने प्रयास गरिरहेका छन्।
0: कञ्चनजङ्घा उद्धार केन्द्रले नरकीय जिन्दगीबाट उद्धार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ। एकातिर उद्धार कार्य, अर्कोतिर जनचेतनाको कार्यक्रम चल्दा चल्दै पनि मानव तस्करहरू समाजमा विभिन्न नदेखिएका पालहरूबाट छिरिरहेका छन्। यस्तो चुनौतीपूर्ण स्थितिमा गैर सरकारी संस्थाहरूको भूमिका अति नै आवश्यक छ। सहर बजारतिर मानव तस्करहरू विरुद्ध ठुल्ठुला भव्य सेमिनार साथै विभिन्न प्रशिक्षणका कार्यक्रमहरू आयोजना गरिन्छन्। कतिपय प्रशिक्षणका कार्यक्रमहरूमा पुलिस साथै गैर सरकारी संस्थाहरूकै प्रतिनिधिहरूलाई सहभागी बनाइएका हुन्छन्। तर यस्ता कार्यक्रमहरूमा प्राय सधैँ नै गाउँ समाजको एउटा प्रमुख अङ्गलाई छोडिएको हुन्छ। ती छोडिएका समाजको यस्तो प्रभावकारी अङ्ग हो जसले सशक्त भएर काम गर्न सक्छ। ती छोडिएका अङ्गहरू हुन् चिया बगान, गाउँ बस्तीका सामाजिक संस्था जसलाई कम्युनिटी बेस्ड अर्गनाइजेसन भनिन्छ।

0: मानव तस्करी छिटो धेरै पैसा कमाउने धन्दा भएको हुनाले तस्करहरूको गिरोहको संख्या बढ्दै गएको अनुमान लगाउन सकिन्छ। देह व्यापारको बजारमा मंगोलियन कट भएका केटीहरूको माग बढी गरिन्छ र नै यसको सोझो शिकार नेपालीहरू नै हुन्छन्। एउटी केटीको रूप र उमेर अनुसार 40,000 देखि 3,00,000 रुपियाँसम्ममा बिक्री गरिन्छ। वर्षमा जति केटीहरू मानव तस्करहरूको जालमा फस्छन् त्यसमा 90% भेटाइँदैन।
1: वेश्यालयको कालो संसारबाट धेरै नै डरलाग्दो शारीरिक यातना भोगेर नर्कको जीवनबाट मुक्त भएर आउनेहरू पनि छन्। आज उनीहरू समाजमा कसरी बसेका छन्, उनीहरूमाथि कस्तो सामाजिक वर्ताव हुँदैछ, यस विषयमा बुझ्ने कोसिस कसैले गरेका छैनन्। यता FSW को यौन व्यापारको कुरा सुन्ने हो भने पुँजीवादको संख्या बढ्दै गएको स्पष्ट हुन्छ। पुँजीवाद जति बढ्दै गएको छ त्यति नै बढी उनीहरूमा भोग विलास पनि बढ्दै गएको छ। प्रलोभन देखाएर यस्तो धन्दामा घिसार्नु पनि तस्करी नै हो।
0: यदि यसमाथि नियन्त्रण ल्याउनु हो भने सामाजिक जनचेतना र उनीहरूलाई विकल्प रोजगार बारेमा पहल गर्नु आवश्यक छ। यदि यसमा ढिलो भए चाँडै नै देह व्यापार खुल्ला रूपमा यतातिर सबैको अघि बजारमा आउनेछ
1: अनि मानव तस्करहरूले राज गर्नेछन्। त्यति बेला अहिलेको जस्तो फर्जी पासपोर्ट बनाएर विदेशमा लान पनि पर्दैन, सबै कुरो घरभित्र नै हुनेछ।
2: यतिन्जेल श्रोताहरूले सुन्दै हुनुहुन्थ्यो एक रूपक मानव तस्करीको जालोभित्र समाज। लेखक हुनुहुन्थ्यो सञ्जय प्रधान, वाचक बालकृष्ण थामी अनि वाचिका इन्दिरा प्रधान, प्रस्तुता पार्श्वचन्द्र आले, सहयोगी विनिता लामा।

0: अब समय भएको छ मुख्य समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। 10 बजेको प्रमुख समाचारको साथमा म सबिना गिरी।

प्रधानमन्त्री नरेन्द्र मोदीले सुधार उनको सरकारका लागि बाध्यता होइन तर एक प्रतिबद्धता रहेको बताउनुभयो। उहाँले भन्नुभयो जनताको हित र देशको विकासलाई ध्यानमा राखेर सरकारको नीति बनाइरहेको छ। पश्चिम बंगाल सरकारले सञ्चालनमा ल्याएका चारवटा हेल्पलाइनलाई लिएर सिलगढ़ीमा केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा उच्च स्तरीय बैठक सम्पन्न भयो। बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारी सहित वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो। केन्द्रीय गृहमन्त्री अमित शाहले आज सुकना सिलगढ़ीमा दार्जीलिङ पहाड़का

सिक्किमकी सुषमा तामाङ राष्ट्रिय शिक्षक पुरस्कार 2026 का लागि छनौट भएकी छिन्। उनलाई 5 सेप्टेम्बरमा नयाँ दिल्लीमा राष्ट्रपति द्रौपदी मुर्मू राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गरिनेछ। भारत र नेपालले सीमा व्यवस्थापन र सुरक्षाको क्षेत्रमा सहयोग सुदृढ पार्ने प्रतिबद्धता दोहोऱ्याएको छ। देहरादूनमा भएको 14औं भारत नेपाल संयुक्त कार्यदलको बैठकमा दुई देशले पारस्परिक सहयोगका विभिन्न क्षेत्रहरूको समीक्षा गरेको छ। सरकारले देशमा चिनीको पर्याप्त भण्डार रहेको र आन्तरिक आवश्यकता पूरा गर्न चिनीको अभाव नरहेको जनाएको छ। उपभोक्ता मामिला खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले पछिल्लो केही हप्तामा चिनीको मूल्य 48 रुपियाँबाट बढेर 55 रुपियाँ प्रति केजी पुगेको जनाएको छ। आकाशवाणीबाट 10 बजेको प्रमुख समाचार पूरा भयो। अपराह्न 1 बजे समाचारको अर्को श्रृङ्खला लिएर पुनः उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला आकाशवाणी।

समय यस बेला बिहानको 10:02 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज अनि मोबाइल एप न्युज अन एआईआरमा। साथै यहाँहरूले हाम्रो कार्यक्रमहरू सुन्न सक्नुहुनेछ प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा। अब यहाँहरूलाई विविध जानकारीको साथमा विभिन्न चलचित्रका गीतहरू सुनाएर मनोरञ्जन गराउनेछौँ कार्यक्रम हेलो खरसाङमा। सर्वप्रथम त कार्यक्रम हेलो खरसाङको पर्खाइमा बसिरहनुभएका सम्पूर्ण श्रोतालाई प्राविधिक मित्र सेल ब्रामीण, प्रसारण सहयोगी रेशमा छेत्री अनि म उद्घोषिका रेविना सुब्बाको तर्फबाट हार्दिक स्वागत अभिवादन।

जिन्दगीको सुन्दरता तपाईसँग के छ भन्नेमा होइन, बरु तपाई कसरी सोच्नुहुन्छ भन्नेमा निर्भर हुन्छ। संसारको सबैभन्दा ठूलो शक्ति मानिसको मिठो बोली र सकारात्मक व्यवहार हो। यही भनाइको साथमा आरम्भ हुँदछ आजको कार्यक्रम हेलो खरसाङ।

अब भने यहाँ समक्ष राखिरहेका छौ आजको दिनको मुख्य विशेषता बारे। धर्म वा आस्थाका आधारमा हुने हिंसाका पीडितहरूको सम्झनामा अन्तर्राष्ट्रिय दिवस इन्टरनेसनल डे कमेमोरेटिङ द भिक्टिम्स अफ एक्ट्स अफ भायोलेन्स बेस्ड अन रिलिजियन अर बिलिफ हरेक वर्ष अगस्ट 22 मनाइन्छ। यो दिवसको मुख्य उद्देश्य धर्म विचार वा आस्थाका कारण हिंसा विभेद र उत्पीडनमा परेका पीडितहरूप्रति सम्मान प्रकट गर्नु र उनीहरूको अधिकारको संरक्षण गर्नु हो। संयुक्त राष्ट्र संघको साधारण सभाले 28 मे 2019 सालमा संकल्प प्रस्ताव पारित गरियो। यो दिवस घोषणा गरेको थियो। पहिलो पटक यो दिवस 22 अगस्त 2019 सालमा मनाएको थियो।

धेरै जसो धार्मिक हिंसाका घटनाहरूपछि पीडितहरूले न्याय पाउँदैनन् वा उनीहरूको समस्या ओझेलमा पर्छ। यो दिवसले उनीहरूको आवाज अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउँछ। राष्ट्रहरूलाई आफ्ना नागरिकहरूको सुरक्षा गर्न, धार्मिक हिंसा रोक्न र दोषीमाथि कारवाही गर्न उत्तरदायी बनाउनु यसको मुख्य लक्ष्य हो।

कार्यक्रम हेलो खरसाङमा अब यहाँ समक्ष राखिरहेछौँ केही रोचक तथ्यहरू। इफिल टावर गर्मी महिनामा तातोका कारण धातु फैलिने भएकाले फ्रान्सको यो इफिल टावर करिब 15 सेन्टिमिटरसम्म अग्लो हुन्छ। ब्लू वेलको मुटुको धड्कन यति ठुलो हुन्छ कि यसको धड्कन पानी मुनि 2 माइल करिब 3 किलोमिटर टाढाबाट पनि सुन्न सकिन्छ। काठफोरो चरा वा अङ्ग्रेजीमा यसलाई वुडपेकर भनिन्छ। यस चराले रुखमा टुन्क्याउँदा यसको दिमागमा चोट नलागोस् भनेर यसको जिब्रो टाउको हड्डी वरपर बेरिएको हुन्छ।

अब यहाँ समक्ष साझा गरिरहेछौ केही राम्रो विचार। समय र परिस्थिति जस्तो सुकै भए पनि आफ्नो लक्ष्यबाट कहिल्यै विचलित नहुनुहोस्। आजको मेहनतले नै भोलिको उज्जवल भविष्यको निर्माण गर्दछ।

विगतलाई छोडेर वर्तमानमा मेहनत गरे भविष्य आफै राम्रो हुनेछ। त श्रोता, यहाँहरूलाई विविध जानकारी, रोचक तथ्य अनि चलचित्रका गीतहरू सुनाएर मनोरञ्जन गराउँदा गराउँदै कार्यक्रम हेलो खरसाङको निर्धारित समय सकिसकेको छ। फेरि यस्तै कार्यक्रमहरू लिएर अर्को दिन भेट्ने बाचाको साथमा हजुरहरूको दिन शुभ रहोस् भन्दै म उद्घोषिका रेबिना यहाँहरूबाट बिदा चाहन्छु। नमस्ते।

एफएम 103.5 मेगाहर्जको तरङ्गमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका हौ। श्रोताहरूले हामीलाई 100.2 मेगाहर्ज आकाशवाणी दार्जिलिङ, प्रसार भारती ओटिटी वेब्स अनि न्युज ओन एपमा पनि सुन्न सक्नुहुनेछ। अहिले समय 10:34 भइरहेको छ। अब सुनाउन लागिरहेछौँ हिन्दी चलचित्रको गीत। पहिले सुन्नुहोस् यो गीत, चलचित्र एक पहिली लीलाबाट, कनिका कपूरको शर्मा, सङ्गीत डिआर जेओस अनि शब्द कुमारको।

श्रोतागण सुन्दै हुनुहुन्छ हिन्दी चलचित्रका गीतहरू। चलचित्र एक पहेली लीलाबाट अहिले सुन्दै हुनुहुन्थ्यो जहिर जसवालको स्वरमा यो गीत, सङ्गीत जहिर जसवाल अनि शब्द कुमारको। अब सुन्नुहोस् यसै चलचित्रबाट अघिल्लो गीत तुलसी कुमारको आवाजमा, सङ्गीत अमल मलिक अनि शब्द कुमारको।

अब सुन्नुहोस् यो अघिल्लो गीत मोहित चौहानको आवाजमा, शब्द मनोज मन्टासिर अनि सङ्गीत टोनी कक्करको।

श्रोतागण सुन्दै हुनुहुन्छ हिन्दी चलचित्रका गीतहरू। अब सुन्नुहोस् चलचित्र गुलामबाट कुमार सानु अनि अल्का याग्निकको स्वरमा यस गीतको संगीतकार जतिन ललित अनि शब्द समीरको।

0: श्रोतागण अब सुन्नुहोस् हिन्दी चलचित्र गीतहरूको यो अन्तिम गीत आमिर खान अनि अलका याग्निकको आवाजमा, शब्द नितिन राईकुवारको अनि सङ्गीत जतिन ललितको।
1: क्या बोलती तू?

सुन्दै हुनुहुन्छ नेपाली आधुनिक गीतहरू रमाउ सुन्नुहोस् वङ्गेल लामाको आवाजमा यो गीत। सङ्गीत रचना छ राजु सुन्दासको।

श्रोतागण सुन्दै हुनुहुन्छ विविध स्वरमा आधुनिक गीतहरू, र अब सुन्नुहोस् पेमा लामाको आवाजमा यो गीत। सङ्गीत रचना छ मोहन सिंह लोहागुणको।

श्रोतागण, समय अहिले 11:30 अनि 20 सेकेन्ड भइरहेको छ र अब प्रस्तुत गर्न लागिरहेको छौँ लक्की अलीको स्वरमा केही गीतहरू।

श्रोतागण सुन्दै हुनुहुन्थ्यो लक्की अलीको आवाजमा केही हिन्दी गीतहरू, अब सुन्नुहोस् तान्याको आवाजमा अघिल्लो हिन्दी गीतहरू। शब्द अनि सङ्गीत रहेको छ फैज अनवार अनि रवि पावरको।

श्रोतागण सुन्दै हुनुहुन्छ कार्यक्रम तपाईँको अनुरोधमा र अब प्रस्तुत छ अघिल्लो गीत चलचित्र सिआइडीबाट आशा भोसले मोहम्मद रफी अनि संसद बेगमको आवाजमा यस गीतको शब्द अनि सङ्गीत रहेको छ ओपी नायर अनि मजरूको र यस गीतलाई सुन्न चाहनुहुन्छ बिहार कलोनीबाट नुरी मुल इस्लाम गुनौरी र प्रकाशवीर रायगंज अप्पर चटकपुर सोनादाबाट निमा वाङ्दी शेर्पा रिन्जी शेर्पा निमा शेर्पा पेमा शेर्पा प्रवेश शेर्पा अनि अर्जुन राई डौटे लोहापुर लोहारा बलौटबाट पिङ्की र रिङ्की जेलगढ राजगढबाट लालचन्द मिश्रा रमेश मिश्रा अनि कुमकुम मिश्रा पुराना तलाउ डुमरामबाट वलिउल्लाह अन्सारी अस्ना अन्सारी जेल रोड बक्सरबाट राज अन्सारी सिराज अन्सारी इन्दिरा बिहार दिल्लीबाट बेबी अन्सारी मोहम्मद अन्सारी जेल रोड रायगढबाट महेन्द्र यादव र जानवी यादव सुन्नुहोस् अघिल्लो प्रस्तुति

अब सुन्नुहोस् अघिल्लो गीत चलचित्र भाइ भाइ अरेस्टबाट गीता रायको आवाजमा शब्द सङ्गीत मदन मोहन अनि रजिन्दर किसानको र यस गीतलाई सुन्न चाहनुहुन्छ नगर निगम वार्ड नम्बर 28 नाच मन्जिल महसुल सीतामगढबाट अक्रम हुसैन प्रिन्स डाकबाबु बेगम इसरत अक्रम वसिम अक्रम रुबिन वसिम आरिज वसिम नदिम अक्रम समीम अक्रम ममता रानी शर्मा पुनम कुमारी शर्मा कुलेर बिहारबाट मोहम्मद आसिफ खान निखत परविन पुना महाराष्ट्रबाट श्रीमती बिना आदिश मेहता र कुमारी डाक्टर माही मेहता बाढी खन्जरपुर भागलपुरबाट भाइ गुल्फन आलम बेगम समा आरा दर जलामुद्दिन नेपाली शाह मार्केट भागलपुरबाट सिटिजन मास्टर हुसैन मास्टर डिएनसिह रोड भागलपुरबाट अप्रोच आलम वक्रत आलम और सामत भाई

सुन्दै हुनुहुन्छ कार्यक्रम तपाईँको अनुरोधमा, र यहाँले सुनिरहनु भएको छ हिन्दी चलचित्रका गीतहरू। अब सुन्नुहोस् अघिल्लो गीत, चलचित्र नयाँ दौरबाट मोहम्मद रफी अनि आशा भोसलेको आवाजमा, सङ्गीत ओपी नयार अनि शब्द साहिरको। र यस गीतलाई सुन्न चाहनुहुन्छ आशा र रेडियो श्रोता सङ्घ मेहरनगर उमरखेड महाराष्ट्रबाट अभिजित ग्वानकर राही, श्रीमती सरिता ग्वानकर, प्रणिता सिद्धान्त ग्वानकर, अर्जुन ग्वानकर टुकटुक, आकार व्हाट्सएप बहादुर नागपुरबाट वैशाली, शैलेश ग्वानकर, श्वेता सुमित ग्वानकर, कुमारी ध्वनि ग्वानकर परि, प्रिन्स आकांक्ष ग्वानकर, बक्सर बिहारबाट सरफुद्दिन अन्सारी, फातिमा खातुन, असलम अन्सारी, अक्रम अन्सारी, अल्ताफ अन्सारी, डुमराव बिहारबाट डाक्टर वल्लु अन्सारी, डाक्टर सोनम अदिवा, डाक्टर दानिस अन्सारी, सारिमपुर बक्सरबाट राज एसटी अन्सारी, आसमा खातुन अन्सारी, आफ्ताब अन्सारी, मोहम्मद अन्सारी, कुल्लु र मल्लु अन्सारी।

नमस्कार, यो आकाशवाणी हो। मुख्य समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। राष्ट्रपति द्रौपदी मुर्मूले अर्को महिनाको 5 तारिक नयाँ दिल्लीको विज्ञान भवनमा 48 जना विद्यालय शिक्षकहरूलाई राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुहुनेछ। पश्चिम बङ्गाल सरकारले सञ्चालनमा ल्याएका 4 हेल्पलाइनलाई लिएर सिलिगुडीमा केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा उच्च स्तरीय बैठक सम्पन्न भयो। बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारी सहित वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो। केन्द्रीय गृहमन्त्री अमित शाहको उपस्थितिमा सुकुना सिलिगुडीमा दार्जिलिङ पहाड़का गोर्खा नेताहरूसँग महत्वपूर्ण बैठक आयोजना गरिँदैछ। बैठकमा गोर्खा समुदायको लामो समयदेखि रहँदै आएको राजनीतिक माग तथा स्थायी राजनीतिक समाधानबारे छलफल हुने अपेक्षा गरिएको छ। भारतको मेजबानीमा आन्ध्र प्रदेशको विशाखापट्टनममा ब्रिक्स युवा मन्त्री तथा खेलकुद मन्त्रीहरूको बैठक आजदेखि शुरू हुँदैछ। सूचना एवं प्रसारण राज्य मन्त्री डाक्टर एल मुरुगनले आगामी 57 अन्तर्राष्ट्रिय भारतीय फिल्म महोत्सवको तयारी समितिको पहिलो बैठकको अध्यक्षता गर्नुभयो। हिजो नयाँ दिल्लीमा भएको बैठकमा महोत्सवलाई विश्वस्तरीय अन्तर्राष्ट्रिय फिल्म महोत्सवको रूपमा अझ बलियो बनाउने उपायहरूबारे छलफल भयो। भारत र नेपालले सीमा व्यवस्थापन र सुरक्षाको क्षेत्रमा सहयोग सुदृढ पार्ने प्रतिबद्धता दोहोर्याएको छ। देहरादूनमा भएको 14 भारत नेपाल संयुक्त कार्यदलको बैठकमा दुई देशले पारस्परिक सहयोगका विभिन्न क्षेत्रहरूको समीक्षा गरे। सरकारले देशमा चिनीको पर्याप्त भण्डार रहेको र आन्तरिक आवश्यकता पूरा गर्न चिनीको अभाव नरहेको जनाएको छ। सरकारले 4 मुनिका बालबालिकाका लागि क्लोरफेनिरामाइन म्यालेट र फेनिल फ्रिन हाइड्रोक्लोराइड युक्त सबै निश्चित डोज संयोजनको उत्पादन, बिक्री र वितरणमा प्रतिबन्ध लगाएको छ। स्वास्थ्य मन्त्रालयले एक अधिसूचना जारी गर्दै 4 भन्दा कम उमेरका बालबालिकालाई यी औषधिहरू खुवाउनु नहुने स्पष्ट चेतावनी दियो।

0: भएको छ। मुख्य समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी दिउँसो 2:40 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: श्रोतागण, अब समाचारपछि प्रस्तुत छ तिब्बती कार्यक्रम।

श्रोतागण सुन्दै हुनुहुन्थ्यो तिब्बती कार्यक्रम र अबको केही क्षणमा आकाशवाणीको दिल्ली केन्द्रबाट समप्रसारण गरी सुनाइरहेका छौँ समाचार।

0: श्रोता सुन्दै हुनुहुन्थ्यो बिरेन राईको आवाजमा लोकगीत र अब केही क्षणमा सुन्न सक्नुहुनेछ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सारण मंगलबाट सुन्नुहोस्। समाचार। सरकारले चार वर्ष मुनिका बालबालिकाका लागि क्लोरफेनिरामाइन म्यालेट र फेनिलफ्रिन हाइड्रोक्लोराइड युक्त सबै निषेध डोज संयोजनको उत्पादन बिक्री र वितरणमा प्रतिबन्ध लगाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले लाइसेन्स राजको समयमा उत्पादनलाई दण्डित गर्ने आफ्नो दृष्टिकोणमा आधारभूत परिवर्तन गरेको बताउनु भएको छ। गृहमन्त्री अमित शाहको विशेष उपस्थितिमा पश्चिम बंगालको दार्जीलिङको सुकनामा सहयोगी गोर्खा नेताहरूसँग महत्वपूर्ण बैठक सम्पन्न भएको छ। भारतको मेजबानीमा आन्ध्र प्रदेशको विशाखापट्टनममा ब्रिक्स युवा मन्त्री तथा खेलकुद मन्त्रीहरूको बैठक आजदेखि शुरू हुँदैछ। अनि मौसम विभागले आज पूर्वी मध्यप्रदेशमा मुसलधारी वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। अब समाचार विस्तारमा। सरकारले चार वर्ष मुनिका बालबालिकाका लागि क्लोरफेनिरामाइन म्यालेट र फेनिलफ्रिन हाइड्रोक्लोराइड युक्त सबै निश्चित डोज संयोजनको उत्पादन बिक्री र वितरणमा प्रतिबन्ध लगाएको छ।
2: स्वास्थ्य मंत्रालय ने एक अधिसूचना जारी कर इन दवाओं पर स्पष्ट चेतावनी देना अनिवार्य किया है कि चार वर्ष से कम उम्र के बच्चों को ये दवाएं नहीं दी जानी चाहिए। यह कदम छोटे बच्चों के स्वास्थ्य और सुरक्षा को ध्यान में रखते हुए उठाया गया है। सरकार ने निर्माताओं को निर्देश दिया है कि इन दवाओं के लेबल, पैकेज में दिए गए निर्देशों और प्रचार सामग्री पर स्पष्ट रूप से चेतावनी लिखी जाए। सरकार ने कहा है कि ऐसे दवाओं के इस्तेमाल से चार वर्ष से कम उम्र के बच्चों को जोखिम हो सकता है और इनके सुरक्षित विकल्प उपलब्ध हैं। इस वर्ष जून में भी स्वास्थ्य और परिवार कल्याण मंत्रालय ने देश भर में लोगों के इस्तेमाल के लिए 16 फिक्स्ड डोज कॉम्बिनेशन दवाओं के निर्माण, बिक्री और वितरण पर रोक लगाई थी। शिवांग के साथ सकलैन अख्तर, आकाशवाणी समाचार, दिल्ली।
1: प्रधानमन्त्री नरेन्द्र मोदीले लाइसेन्स राजको समयमा उत्पादनलाई दण्डित गर्ने आफ्नो दृष्टिकोणमा आधारभूत परिवर्तन गरेको बताउनु भएको छ। यो अब सरकारी उत्पादन लिङ्क्ड प्रोत्साहन पीएलआई योजना मार्फत पुरस्कृत गरिएको छ। इकोनोमिक टाइम्स वर्ल्ड लिडर्स फोरम 2026 सम्बोधन गर्नुहुँदै श्री मोदीले विगतका सरकारहरूको सोचको आलोचना गर्नुहुँदै उहाँले भन्नुभयो, जानी जानी चीजहरूको अभाव थियो ताकि मानिसहरूलाई सरकारमा निर्भर राख्न सकियोस्। रोजगारीका अवसर सृजना गर्ने प्रक्रियामा यो नीतिले गम्भीर प्रभाव पारेको उहाँको भनाइ छ। शासनको सोचमा आएको परिवर्तनकारी परिवर्तनलाई प्रकाश पार्दै प्रधानमन्त्रीले नकारात्मक उत्पादनसँग जोडिएको प्रोत्साहन मोडेललाई हालको पीएलआई योजनासँग तुलना गर्नुभयो। उहाँले भन्नुभयो, सोचको सुधारले आर्थिक परिणामलाई आधारभूत रूपमा परिवर्तन गरेको छ। पीएलआई योजनाको सफलताको बारेमा उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, यसले 2,50,000 करोड रुपियाँको वास्तविक लगानी गरेको छ। यसका साथै 22,00,000 करोडको उत्पादन र बिक्रीलाई बढावा दिएको छ, 15,00,000 करोडको निर्यात भएको छ र 14,00,000 भन्दा अधिकले रोजगारी सृजना गरेका छन्।
3: जहां पहले प्रोडक्शन बढ़ाने पर पनिशमेंट मिलता था, वही आज हमारी सरकार प्रोडक्शन बढ़ाने पर इंसेंटिव दे रही है। पीएलआई स्कीम की सक्सेस दुनिया देख रही है। सिर्फ इस एक योजना की वजह से करीब 2,50,000 करोड़ रुपए का एक्चुअल इन्वेस्टमेंट हुआ है। 22,00,000 करोड़ रुपए से ज्यादा का प्रोडक्शन और सेल्स हुई है। 15,00,000 करोड़ रुपए से ज्यादा का एक्सपोर्ट हुआ है और 14,00,000 से ज्यादा डायरेक्ट और इनडायरेक्ट जॉब बनी है।
1: गृहमन्त्री अमित शाहको विशेष उपस्थितिमा पश्चिम बंगालको दार्जीलिङको सुकनामा सहयोगी गोर्खा नेताहरूसँग महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारी, लोकसभा सांसद राजु विष्ट, राज्यसभा सांसद हर्षवर्धन श्रृंगला, जीटीए सचिव श्रुति रञ्जन मोहन्ती, राज्यमन्त्री विशाल लामा, गोर्खाका नेताहरू विमल गुरूङ र मन घिसिङ अनि चार अन्य गोर्खा विधायक सहभागी थिए। बैठकमा भारतीय प्रशासनिक सेवाका पूर्व अधिकारी पंकज सिंहको अध्यक्षतामा एक मध्यस्थ समिति गठन गर्ने निर्णय गरिएको छ। यो समितिले आफ्नो रिपोर्ट केन्द्र सरकारलाई बुझाउनेछ। गृहमन्त्री अमित शाहले पश्चिम बंगालका जनताले टोल फ्री हेल्पलाइनमा जबरजस्ती असुली अवैध गतिविधि अवैध सड़क र टोल संकलन र अवैध मदिरासँग सम्बन्धित उजुरी दर्ता गर्न पाउने बताएका छन्। सिलगढ़ीमा मुख्यमन्त्री शुभेन्दु अधिकारी र वरिष्ठ अधिकारीहरूसँगको भेटमा श्री शाहले हेल्पलाइनको व्यवस्थाको समीक्षा गर्नुभयो। हरेक शिकायतमा तत्काल कार्यवाही गरिने उहाँले बताउनुभयो, जसमा वासुलीको शिकायतका लागि 155334, गैर कानूनी गतिविधिका लागि 155335, सड़क र टोल असुलीका लागि 155337 र अवैध मदिराको शिकायतका लागि 155339 सामेल छन्। श्री शाहले पश्चिम बंगालका जनता लामो समयदेखि चन्दा र अवैध गतिविधिबाट पिरोलेका छन् र यो व्यवस्थाको अन्त्यका लागि सरकार लागि परेको बताउनुभयो। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशल मिडिया ह्यान्डल एक्समा @AINewsKorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। विदेश मन्त्री डाक्टर एस जयशंकर भोलिदेखि दुई दिने औपचारिक भ्रमणका लागि रूस जाँदै हुनुहुन्छ। भ्रमणका क्रममा जयशंकरले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक तथा सांस्कृतिक सहयोग सम्बन्धी भारत रसिया अन्तर सरकारी आयोगको 27 बैठकको सह अध्यक्षता गर्नुहुनेछ। डाक्टर जयशंकरले रूसी विदेश मन्त्री सर्गे लाभरोससँग पनि भेट गर्नुहुनेछ र क्षेत्रीय र वैश्विक मुद्दाहरूमा छलफल गर्नुहुनेछ। भारतको मेजबानीमा आन्ध्र प्रदेशको विशाखापट्टनममा ब्रिक्स युवा मन्त्री तथा खेलकुद मन्त्रीहरूको बैठक आजदेखि शुरू हुँदैछ। ब्रिक्स युवा मामिला मन्त्रीहरूको बैठक आज तथा ब्रिक्सका खेलकुद मन्त्रीहरूको भोलि आयोजित हुनेछ। बैठकको अध्यक्षता युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मांडवियाले गर्नुहुनेछ। बैठकमा राज्य मन्त्री रक्षा खड्सेको पनि सहभागी रहनेछ। युवा मामिला मन्त्री स्तरीय बैठकमा युवा विकास, शिक्षा, सेप, रोजगारी, उद्यमशीलता लगायतका विषयमा छलफल हुनेछ। यस्तै खेल मन्त्री स्तरीय बैठकमा 11 ब्रिक्स राष्ट्रका मन्त्री र प्रतिनिधिले खेलकुदमा सहयोग कसरी बढाउने विषयमा छलफल गर्नेछन्। सूचना एवं प्रसारण राज्य मन्त्री डाक्टर एल मुरुगनले आगामी 57 अन्तर्राष्ट्रिय भारतीय फिल्म महोत्सवको तयारी समितिको पहिलो बैठकको अध्यक्षता गर्नुभयो। हिजो नयाँ दिल्लीमा भएको बैठकमा महोत्सवलाई विश्व स्तरीय अन्तर्राष्ट्रिय फिल्म महोत्सवको रूपमा अझ बलियो बनाउने उपायहरूबारे छलफल भयो। भारतको 57 अन्तर्राष्ट्रिय फिल्म महोत्सव 20 28 नोभेम्बरसम्म गोवामा आयोजना हुँदैछ। बैठकलाई सम्बोधन गर्दै डाक्टर मुरुगनले युवा विद्यार्थीहरू, उदीयमान फिल्म निर्माताहरू र भारतीय चलचित्र उद्योगका गुमनाम नायकहरूका लागि थप अवसरहरूमा जोड दिनुभयो। ग्रामीण विकास मन्त्रालयको अधिकार प्राप्त समितिले आज नयाँ दिल्लीमा दीनदयाल अन्त्योदय योजना राष्ट्रिय ग्रामीण आजीविका मिशनको गैर कृषि आजीविका घटक अन्तर्गत प्रस्तावहरूको समीक्षा गर्यो। बैठकको उद्देश्य महिलाको नेतृत्वमा रहेको ग्रामीण उद्यमको सुदृढीकरण र व्यापक बनाउनुको साथै साना उद्यमलाई बढाएर स्वसहायता समूहलाई वृद्धिमुखी व्यवसायमा रूपान्तरण गर्ने मार्ग प्रशस्त गर्ने रहेको बताएको छ। झारखण्डको रामगढ जिल्लाको मा चिन्न मस्तिकाको सिमेन्ट एण्ड स्टील पावर प्लान्टमा हिजो राति ठूलो विस्फोटका कारण भीषण आग लागि भएको छ। दुर्घटनामा 3 इन्जिनियरको मृत्यु भएको छ भने 1 गम्भीर घाइते भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदाताका लागि फोटो परिचय पत्र र नागरिकता अनिवार्य गर्नुपर्ने पुनः आह्वान गर्नुभएको छ। नोभेम्बरमा हुने चुनावमा अमेरिकी संसदमा रिपब्लिकन नियन्त्रण कायम राख्ने उहाँको अभियानको प्रमुख एजेण्डा बनेको छ। ट्रम्पले आज दक्षिण क्यारोलिनाको मोर्टल बीचमा रिपब्लिकन र्यालीका क्रममा सेभ अमेरिका एक्ट पारित गर्न आह्वान गरेका थिए। मौसम विभागले आज पूर्वी मध्य प्रदेशमा मुसलधारे वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। दिल्ली, हरियाणा, चण्डीगढ, पंजाब, पूर्वी उत्तर प्रदेश, हिमाचल प्रदेश, जम्मू कश्मीर र लद्दाखमा पनि भारी वर्षाको सम्भावना रहेको छ। बिहार, छत्तीसगढ, ओडिसा, पश्चिम बंगालको तराई क्षेत्र, उत्तराखण्ड र पूर्वोत्तर भारतमा आगामी 2-3 दिनमा यस्तै अवस्था रहने सम्भावना रहेको छ। आन्ध्र प्रदेश, कर्नाटक, तमिलनाडु, पुडुचेरी, कराईकल र पूर्वी राजस्थानमा भोलिसम्म मेघगर्जन सहित हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। बीडब्ल्यूएफ ब्याडमिन्टन विश्व च्याम्पियनसिपको महिला डबल्सको सेमिफाइनलमा भारतकी त्रिशा जोली र गायत्री गोपीचन्दको जोडीले चीनकी लियु सेङ सु र टेन निङको जोडीसित प्रतिस्पर्धा गर्ने भएको छ। खेल नयाँ दिल्ली स्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुनेछ। यो समाचार युट्युबमा एट एआईआर कर्सिङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। सरकारले चार वर्ष मुनिका बाल बालिकाका लागि क्लोरफेनिरा

0: मैलेट र फेनिलफ्रिन हाइड्रोक्लोराइड युक्त सबै निश्चित डोज संयोजनको उत्पादन बिक्री र वितरणमा प्रतिबन्ध लगाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले लाइसेन्स राजको समयमा उत्पादनलाई दण्डित गर्ने आफ्नो दृष्टिकोणमा आधारभूत परिवर्तन गरेको बताउनु भएको छ। गृहमन्त्री अमित शाहको विशेष उपस्थितिमा पश्चिम बंगालको दार्जिलिङको सुकनामा सहयोगी गोर्खा नेताहरूसँग महत्वपूर्ण बैठक सम्पन्न भएको छ। अनि मौसम विभागले आज पूर्वी मध्यप्रदेशमा मुसलधारे वर्षाका लागि अरेन्ज अलर्ट जारी गरेको छ। यसको साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचारपछि अब सुन्नुहोस् लोकगीत वीरेन राईको आवाजमा।

समसामयिक समीक्षा अनुवादक तथा वाचिका सबीना गिरी विषय जापान भारत विशेष रणनीतिक विश्वव्यापी साझेदारी आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी भारतीय रक्षा मंत्री राजनाथ सिंह रा वहां का जापानी समकक्षी श्री सिंजीरो कोजुमी ले 20 अगस्त 2026 में नया दिल्ली में द्विपक्षीय बैठक गर्नुभयो। नया दिल्ली में जापान भारत रक्षा मंत्री को बैठक पछि उनीहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्नुभयो। दुई मन्त्रीहरूले जापान भारत विशेष रणनीतिक र विश्वव्यापी साझेदारी अन्तर्गत दुई देशका सम्बन्धित मन्त्रालयहरू र सेवाहरूबीच रणनीतिक दृष्टिकोणको साझेदारी सहित रक्षा सहयोगको निरन्तर सुदृढीकरणको स्वागत गर्नुभयो, जुन इण्डो पेसिफिकमा शान्ति स्थिरता र समृद्धिको लागि स्तम्भ हो। बढ्दो विश्वव्यापी तनावको बीचमा दुई देशहरूबीच क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षा वातावरणको मूल्याङ्कन साझा गर्ने महत्वमा दुई मन्त्रीहरू सहमत हुनुभयो। दुई मन्त्रीहरू समुद्री सुरक्षामा परिचालन सहयोगलाई व्यवहारिक र प्रभावकारी रूपमा गहिरो बनाउन सहमत हुनुभयो। उहाँहरूले जापानको रक्षा मन्त्रालय र भारतको रक्षा मन्त्रालय बीच समुद्री सुरक्षा सहयोग सम्बन्धी व्यवस्था ज्ञापन पत्रमा हस्ताक्षर गर्नुभयो। यो ज्ञापन पत्रले समुद्री सुरक्षाको क्षेत्रमा दुई देशहरू बीचको सहयोगलाई अझ बढ़ाउनको लागि रूपरेखा प्रदान गर्दछ। दुई मन्त्रीहरूले नौसेना जहाज र एकाईहरूको पारस्परिक भ्रमण संयुक्त अभ्यास कर्मचारी र विशेषज्ञहरू एसएमई को आदान प्रदान र बन्दरगाहहरूको प्रयोग मरम्मत सम्भार र मरम्मत सुविधाहरू सहितको रसद सहयोग मार्फत समुद्री संचार रेखाहरूको सुरक्षामा दुई पक्षहरू बीच समन्वयलाई सुदृढ पार्न सहमत हुनुभयो। दुई मन्त्रीहरूले रणनीतिक र परिचालन आवश्यकताहरू पूरा गर्ने ठोस समुद्री सुरक्षा सहयोगलाई साकार पार्न द्रुत गतिमा अगाडि बढ्न सहमत हुनुभयो। उहाँहरूले मेक इन इण्डिया रूपरेखा अन्तर्गत आफ्नो नीतिहरू अनुरूप जापानको प्राविधिक विशेषज्ञता र भारतको उत्पादन क्षमताहरूको लाभ उठाउँदै खानी प्रतिरोध क्षमताहरू बढाउन र नौसेना जहाज डिजाइन र निर्माणमा संयुक्त विकासको अन्वेषण गर्न दुवै पक्षले समन्वयलाई अधिकतम बनाउनुपर्ने विचार साझा गर्नुभयो। दुई मन्त्रीहरूले जापान भारत सेना अभ्यास धर्म गर्जियन र जापान भारत समुद्री अभ्यास जेमएक्स सहित जापान र भारतद्वारा आयोजित द्विपक्षीय अभ्यासहरूको निरन्तर विस्तार र गहनताको स्वागत गर्नुभयो। यस वर्षको जापान भारत वायुसेना अभ्यास भ्यालर गार्जियन 26 समन्वयमा निरन्तर प्रगतिको उहाँहरूले विशेष रूपमा स्वागत गर्नुभयो, जसमा जापान वायु आत्मरक्षा बलका लडाकू विमानहरू भारतको भ्रमण गर्नेछ र पहिलो पटक अभ्यासमा भाग लिनेछन्। दुई सेनाहरू बीचको सहकार्यलाई अझ बढाउन दुई मन्त्रीहरूले आफ्नो विशेष अपरेशन फोर्सहरू बीचको आदान प्रदानलाई प्रबन्धन गर्न र भारतको एकीकृत थिएटर कमाण्डहरूसँग उनीहरूको स्थापनापछि सहकार्य गर्न सहमत भए। दुई मन्त्रीहरूले दुई देशहरू बीचको पहिलो रक्षा उपकरण हस्तान्तरण परियोजनाको रूपमा जहाजमा आधारित यूएनआई सीओआरएन युनिकर्न एकीकृत संचार एन्टेना प्रणालीसँग सम्बन्धित परियोजना रक्षा उपकरण र प्रविधिको हस्तान्तरणमा जापान र भारत बीच बढ्दो सहयोगको प्रतीक हो भन्ने विचार साझा गर्नुभयो। रक्षा उपकरण र प्रविधिको क्षेत्रमा अन्य परियोजनाहरू पूरा गर्ने उद्देश्यले दुई देशका सम्बन्धित सेवाहरूबीच सञ्चालन आवश्यकताहरूमा संवादलाई अझ बढाउन पनि उनीहरूले सहमति जनाए। दुई मन्त्रीहरूले अत्याधुनिक रक्षा प्रविधिको क्षेत्रमा डीआरडीओ र एटीएलए बीच रक्षा अनुसन्धान र विकास सहयोगलाई गहिरो बनाउने आफ्नो प्रतिबद्धतालाई पनि पुनः पुष्टि गर्नुभयो। दुई मन्त्रीहरूले रक्षा उद्योग मञ्च बोलाउने आफ्नो मनसाई पनि पुष्टि गर्नुभयो। दुवै मन्त्रीहरूले यस वर्ष फेब्रुअरीमा भएको जापान भारत र इण्डोनेसिया सम्मिलित पहिलो तीनतर्फी नौसेना पासेक्स अभ्यासको स्वागत गर्नुभयो। उहाँहरूले उच्च स्तरीय आदान प्रदान अभ्यास र अन्य आवश्यक पहलहरू मार्फत तेस्रो देशहरूसँगको सहकार्यलाई अझ गहिरो बनाउन सहमत हुनुभयो। प्राकृतिक प्रकोपको अवस्थामा कर्मचारी र आपूर्तिको ढुवानी मार्फत साझेदार देशहरूलाई सहयोग गर्न इण्डो पेसिफिक रसद नेटवर्क आईपीएलएन मार्फत सहयोगलाई अझ प्रबन्धन गर्न दुवै मन्त्रीहरू सहमत हुनुभयो।

यस वर्ष सेप्टेम्बरमा जापानी रक्षा मन्त्रालयमा आयोजना हुने आईपीएलएनको दोस्रो टेबल टप अभ्यासको स्वागत गर्नुभयो। जुलाई 2026मा दुई देशका नेताहरूले जारी गरेको जापान भारत संयुक्त वक्तव्यमा प्रदान गरिएको मार्गदर्शनलाई सम्झँदै दुई मन्त्रीहरूले यस वर्ष टोकियोमा चौथो जापान भारत विदेश तथा रक्षा मन्त्री स्तरीय बैठक 2+2 आयोजना गर्न छलफललाई तीव्र पार्न सहमत हुनुभयो।

श्रोतागण सुन्दै हुनुहुन्छ हिन्दी चलचित्रका गीतहरू र अहिले सुन्नुभयो चलचित्र सिलसिलाबाट लता मङ्गेशकर अनि किशोर कुमारको आवाजमा. अब सुन्नुहोस् दोस्रो गीत चलचित्र आन्धीबाट लता मङ्गेशकर अनि किशोर कुमारको आवाजमा.

श्रोतागण हिन्दी चलचित्रका गीतहरू क्रममा अब सुन्नुहोस् यो अन्तिम गीत चलचित्र अभिमानबाट लता मङ्गेशकर अनि किशोर कुमारको आवाजमा।

0: सुन्दै हुनुहुन्थ्यो हिन्दी चलचित्रका गीतहरू र अबको केही क्षणमा सुन्न सक्नुहुनेछ समाचार।
1: नमस्कार, यो आकाशवाणी हो, समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। असमका धेरै क्षेत्रमा पानीको सतह घटेसँगै अवस्था सुधार हुँदै गएको

0: भए पनि शिवसागर गोलाघाट जोरहाट नागाउँ धेमाजी र कछार जिल्लामा बाढीको संकट र त्यसको प्रभाव अझै कायम छ। यी जिल्लाका 73 गाउँका 15,000 नागरिक अझै बाढीबाट प्रभावित छन्। प्रशासन र विपद व्यवस्थापन टोली प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यमा जुटेका छन्। असम राज्य विपद व्यवस्थापन प्राधिकरणद्वारा जारी तथ्याङ्क अनुसार सबै नदीहरू खतराको स्तरभन्दा तल बगिरहेका छन्। यसपटकको बाढीमा ज्यान गुमाउने मानिसहरूको संख्या 106 पुगेको छ। बाढीबाट सबैभन्दा बढी क्षति शिवसागर चराईदेऊ जोरहाट र गोलाघाट जिल्लामा भएको छ। हाल राज्यका कुल 6 जिल्लामा बाढीको अवस्था कायम छ। प्रभावित जिल्लामा शिवसागर धेमाजी गोलाघाट जोरहाट नागाउँ र कछार रहेका छन्। बाढीबाट 6 जिल्लाका 13 राजस्व क्षेत्र अन्तर्गत कुल 73 गाउँ प्रभावित भएका छन्। हाल राज्यका कुल 15,512 मानिस प्रभावित छन् भने 6,299 हेक्टर कृषि भूमि पानीमा डुबेको छ। राज्य सरकारले बाढी प्रभावित मानिसहरूका लागि अझै पनि 5 राहत शिविर र 3 राहत वितरण केन्द्र गरी कुल 8 शिविर सञ्चालनमा राखेको छ। राहत शिविरमा 183 जना आश्रय लिएर बसेका छन् भने राहत वितरण केन्द्रबाट 4,979 जना शिविर बाहिर रहेका प्रभावितहरूले राहत प्राप्त गरिरहेका छन्। बुधबार बाढीबाट प्रभावित पशुहरूको कुल संख्या 9,642 रहेको थियो। बाढी प्रभावित क्षेत्रमा बुधबार राज्य सरकारको तर्फबाट एउटा चिकित्सकीय टोली परिचालन गरिएको थियो। बाढी प्रभावितहरूका बीच राज्य सरकारको तर्फबाट राहत सामग्री वितरण गरिएको थियो। असमका मुख्यमन्त्री हिमन्त विश्व शर्माले हिजो नयाँ दिल्ली स्थित कर्तव्य भवनमा केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणसित भेट गरी राज्यमा हालैमा आएको बाढीले पुर्याएको नोक्सान राहत अनि पुनर्वास कार्य तथा प्रभावित क्षेत्रहरूको पुनर्निर्माणको तयारी आदिबारे जानकारी दिनुभयो। मुख्यमन्त्रीले वित्त मन्त्रीलाई बाढीले पुर्याएको नोक्सानको मूल्याङ्कनको वर्तमान स्थिति अनि प्रभावित क्षेत्रहरूको पुनर्वास तथा पुनर्निर्माणको लागि राज्य सरकारले बनाएको कार्ययोजनाबारे अवगत गराउनुभयो। उहाँले बाढी प्रभावित परिवारहरूको आजीविका बहाल गर्न तथा उनीहरूलाई आवश्यक सहायता उपलब्ध गराउनका लागि उठाइरहेको कदमहरूको पनि जानकारी दिनुभयो। उहाँले राज्यका आवश्यकताहरूमाथि वित्त मन्त्रीले दिएको सकारात्मक प्रतिक्रियाको लागि आभार व्यक्त गर्नुभयो। वित्त मन्त्री सीतारमणले मुख्यमन्त्रीलाई आश्वासन दिनुभयो, भारत सरकार बाढी प्रभावित परिवारहरूको पुनर्वास तथा उनीहरूको जीवनलाई पुनः ट्र्याकमा ल्याउने प्रयासमा असम सरकारको साथमा सशक्त रूपमा उभिनेछ। मुख्यमन्त्रीको यो भेट यस्तो समयमा भएको छ जति बेला असम सरकार बाढीले निम्त्याएको नोक्सानको मूल्याङ्कन गर्नका साथै पुनर्निर्माण र प्रभावित मानिसहरूको आजीविका बहाल गर्ने दिशामा दोस्रो चरणको तयारीमा जुटेको छ। असमको कामरूप जिल्लाको नगरबेरा पुलिस चौकीको क्षेत्राधिकार अन्तर्गत कल्याणपुरमा पुलिस टोलीद्वारा गरिएको लागु औषध विरोधी अभियानको क्रममा 4 पक्राउ गरिएको छ र ठूलो मात्रामा हेरोइन जफत गरिएको छ। भोको छैगाउँ सिडिएसपी र एपिएस जानकिशोर गोगोईबाट प्राप्त जानकारीको आधारमा एसआई चम्पक कलिताको नेतृत्वमा रहेको पुलिस टोलीले एसआई हरजित दास र अन्य कर्मचारीहरूसँग मिलेर हिजो राति कल्याणपुरमा घर खोज अभियान सञ्चालन गरेको थियो। स्वतन्त्र साक्षरको उपस्थितिमा खोजी गरिएको थियो। अपरेसनको क्रममा पुलिसले 2 कन्टेनरबाट 21 ग्राम शङ्कास्पद हेरोइन र 30 भरिएका सिसीबाट 25 ग्राम शङ्कास्पद हेरोइन बरामद गरेको छ। टोलीले 157 खाली कन्टेनर सिसी 4 मोबाइल फोन र 3,240 रुपियाँ नगद पनि बरामद गरेको छ। जोराबाटमा क्याब चालकहरूको प्रदर्शन शनिबार लगातार तेस्रो दिन पनि जारी रह्यो। आन्दोलन तीव्र हुँदै गएपछि प्रदर्शनकारीहरूले मेघालयबाट असमतर्फ आउने सवारी साधनको आवागमन पूर्ण रूपमा अवरुद्ध गरेका छन्। प्रदर्शनकारीहरूले उच्च पदस्थ अधिकारीहरू घटनास्थलमा आएर माफी नमागेसम्म आन्दोलन जारी रहने स्पष्ट पारेका छन्। क्याब चालकहरूले मेघालयमा हालै भएको विरोध प्रदर्शनका क्रममा क्षतिग्रस्त भएका आफ्ना सवारी साधनका लागि उचित क्षतिपूर्तिको समेत माग गरेका छन्। प्रदर्शनकारीहरूले मेघालय सरकारले असमका चालकहरूको सुरक्षा सुनिश्चित नगरेसम्म आन्दोलन फिर्ता नलिने बताएका छन्। सिक्किमकी सुषमा तामाङलाई राष्ट्रिय शिक्षक पुरस्कार 2026 लागि चयन गरिएको छ। सुषमा तामाङ दिक्लिङको पीएम श्री राजकीय वरिष्ठ माध्यमिक विद्यालयमा रसायन शास्त्रकी शिक्षिका हुन्। उनलाई आगामी 5 नयाँ दिल्लीमा राष्ट्रपति द्रौपदी मुर्मूले राष्ट्रिय शिक्षक पुरस्कार प्रदान गर्नुहुनेछ। समाचार अहिलेलाई पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह 3:45 उपस्थित हुनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको नेपाली प्रशान्त सेवाबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ कार्यक्रम गीत सङ्गीत र यहाँहरूलाई सुनाइरहेका छौँ केही आधुनिक गीतहरू ज्योति बाला लामाको आवाजमा।

0: श्रोताजन सुन्दै हुनुहुन्थ्यो कार्यक्रम गीत सङ्गीत, जहाँ सुन्नुभयो ज्योतिबाला लामाको आवाजमा केही आधुनिक गीतहरू। सुन्दै हुनुहुन्छ आकाश पनि र अब केही क्षणमा सुन्न सक्नुहुनेछ समाचार।
1: यो आकाशवाणी हो, अब अजित विश्वबाट सुन्नुहोस् समाचार।

0: सुरुमा प्रमुख समाचार। सरकारले चार वर्ष मुनिका बालबालिकाका लागि क्लोरोफेनेमाइन मेलेट र फेनिलिफ्रिन हाइड्रोक्लोराइड युक्त सबै निश्चित डोज संयोजनको उत्पादन बिक्री र वितरणमा प्रतिबन्ध लगाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको सोच सुधारले आर्थिक परिणामलाई आधारभूत रूपमा परिवर्तन गरेको बताउनु भएको छ। गृहमन्त्री अमित शाहको विशेष उपस्थितिमा पश्चिम बङ्गालको दार्जिलिङको सुकनामा सहयोगी गोर्खा नेताहरूसँग महत्वपूर्ण बैठक सम्पन्न। भारतको आतिथ्यमा आन्ध्र प्रदेशको विशाखापट्टनममा ब्रिक्स युवा मन्त्री तथा खेलकुद मन्त्रीहरूको बैठक आजदेखि सुरु हुँदैछ। र बीडब्ल्यूएफ ब्याडमिन्टन विश्व च्याम्पियनसिपको महिला डबल्सको सेमिफाइनलमा भारतकी त्रिशा जोली र गायत्री गोपीचन्दको जोडीले चीनकी लियु सेङसु र टेन निङको जोडीसँग प्रतिस्पर्धा गर्ने भएको छ। अब समाचार विस्तारमा। सरकारले चार वर्ष मुनिका बालबालिकाका लागि क्लोरोफेनिरामाइन मेलेट र फेनिलिफ्रिन हाइड्रोक्लोराइड युक्त सबै निश्चित डोज संयोजनको उत्पादन बिक्री र वितरणमा प्रतिबन्ध लगाएको छ। स्वास्थ्य मन्त्रालयले एक अधिसूचना जारी गर्दै चार वर्षभन्दा कम उमेरका बालबालिकालाई यी औषधिहरू खुवाउन नहुने स्पष्ट चेतावनी दिएको छ। साना बालबालिकाको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखेर यो कदम चालिएको हो।
1: स्वास्थ्य मंत्रालय ने एक अधिसूचना जारी कर इन दवाओं पर स्पष्ट चेतावनी देना अनिवार्य किया है कि चार वर्ष से कम उम्र के बच्चों को ये दवाएं नहीं दी जानी चाहिए। यह कदम छोटे बच्चों के स्वास्थ्य और सुरक्षा को ध्यान में रखते हुए उठाया गया है। सरकार ने निर्माताओं को निर्देश दिया है कि इन दवाओं के लेबल, पैकेज में दिए गए निर्देशों और प्रचार सामग्री पर स्पष्ट रूप से चेतावनी लिखी जाए। सरकार ने कहा है कि ऐसे दवाओं के इस्तेमाल से चार वर्ष से कम उम्र के बच्चों को जोखिम हो सकता है और इनके सुरक्षित विकल्प उपलब्ध हैं। इस वर्ष जून में भी स्वास्थ्य और परिवार कल्याण मंत्रालय ने देश भर में लोगों के इस्तेमाल के लिए 16 फिक्स्ड डोज कॉम्बिनेशन दवाओं के निर्माण, बिक्री और वितरण पर रोक लगाई थी। शिवांग के साथ सकलैन अख्तर, आकाशवाणी समाचार, दिल्ली।
0: केन्द्र सरकारले टेलिभिजन च्यानलहरूको लागि अधिकतम 12 मिनटको विज्ञापन हटाउने अधिसूचना जारी गरेको छ। यो निर्णय केवल टेलिभिजन नेटवर्क नियम 1994 संशोधनको अधिसूचनासँगै लागू भएको हो, जसलाई राजपत्रमा अधिसूचित गरिएको छ। यसअघि सूचना तथा प्रसारण मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै टेलिभिजन प्रसारण क्षेत्रमा आएको परिवर्तनलाई मध्यनजर गर्दै विज्ञापनको अवधिसँग सम्बन्धित प्रावधानको पुनरावलोकन गर्नुपर्ने आवश्यकता महसुस गरेको जनाएको थियो। मन्त्रालय भनेको छ, भारतमा टेलिभिजन क्षेत्र विज्ञापनमा धेरै निर्भर छ, चाहे त्यो च्यानल पेड होस् वा फ्री टु एयर। मन्त्रालयले परम्परागत टेलिभिजन च्यानल र डिजिटल मिडिया बीच समान अवसर नभएको पनि बताएको छ। डिजिटल मिडियामा विज्ञापनको अवधिको कुनै सीमा नरहेको पनि उल्लेख गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले लाइसेन्स राजको समयमा उत्पादनलाई दण्डित गर्ने आफ्नो दृष्टिकोणमा आधारभूत परिवर्तन गरेको बताउनु भएको छ। यो अब सरकारी उत्पादन लिङ्क प्रोत्साहन योजना मार्फत पुरस्कृत गरिएको छ। इकोनोमिक टाइम्स वर्ल्ड लिडर्स फोरम 2026 सम्बोधन गर्नुहुँदै श्री मोदीले विगतका सरकारहरूको सोचको आलोचना गर्नुहुँदै उहाँले भन्नुभयो, जानी जानी चिजहरूको अभाव थियो ताकि मानिसहरूलाई सरकारमा निर्भर राख्न सकियोस्। रोजगारीका अवसर सिर्जना गर्ने प्रक्रियामा यो नीतिले गम्भीर प्रभाव पारेको उहाँले बताउनुभयो। शासनको सोचमा आएको परिवर्तनकारी परिवर्तनलाई प्रकाश पार्दै प्रधानमन्त्रीले नकारात्मक उत्पादनसँग जोडिएको प्रोत्साहन मोडेललाई हालको पीएलआई योजनासँग तुलना गर्नुभयो। उहाँले भन्नुभयो, सोचको सुधारले आर्थिक परिणामलाई आधारभूत रूपमा परिवर्तन गरेको छ। पीएलआई योजनाको सफलताको बारेमा उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो, यसले 2,50,000 करोड रुपियाँको वास्तविक लगानी गरेको छ। यसका साथै 22,00,000 करोडको उत्पादन र बिक्रीलाई प्रोत्साहित पनि दिएको छ। 15,00,000 करोडको निर्यात भएको छ र 14,00,000 भन्दा अधिकले रोजगारी सिर्जना गरेका छन्।
2: जहां पहले प्रोडक्शन बढ़ाने पर पनिशमेंट मिलता था, वही आज हमारी सरकार प्रोडक्शन बढ़ाने पर इंसेंटिव दे रही है। पीएलआई स्कीम की सक्सेस दुनिया देख रही है। सिर्फ इस एक योजना की वजह से करीब 2,50,000 करोड़ रुपए का एक्चुअल इन्वेस्टमेंट हुआ है। 22,00,000 करोड़ रुपए से ज्यादा का प्रोडक्शन और सेल्स हुई है। 15,00,000 करोड़ रुपए से ज्यादा का एक्सपोर्ट हुआ है और 14,00,000 से ज्यादा डायरेक्ट और इनडायरेक्ट जॉब बनी है।
0: गृहमन्त्री अमित शाहको विशेष उपस्थितिमा पश्चिम बङ्गालको दार्जिलिङ अन्तर्गत सुकनामा सहयोगी गोर्खा नेताहरूसँग महत्वपूर्ण बैठक सम्पन्न भएको छ। बैठकमा मुख्यमन्त्री शुभेन्दु अधिकारी दार्जिलिङ

0: लोकसभा सांसद राजु विष्ट, राज्यसभाका सांसद हर्षवर्धन श्रृंगला, गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङ, जीएनएलएफ अध्यक्ष मन घिसिङ, जीटीए सचिव श्रुति रञ्जन मोहन्ती, चार अन्य गोर्खा विधायकसँगै अन्य गण्यमान्य व्यक्तिहरू उपस्थित हुनुहुन्थ्यो। बैठकमा उत्तर बंगालको पहाड़ी क्षेत्रको समस्याको स्थायी समाधानका लागि पूर्व आईएएस अधिकारी पंकज सिंहको अध्यक्षतामा मध्यस्थता समिति गठन गर्ने निर्णय गरिएको थियो। यो समितिले आफ्नो रिपोर्ट केन्द्र सरकारलाई बुझाउनेछ। यसैबीच आजको बैठक अत्यन्तै ऐतिहासिक भएको तथा बैठकमा गोर्खाहरू समस्यालाई लिएर व्यापक रूपमा चर्चा परिचर्चा गरिएको दार्जीलिङका सांसद राजु विष्टले बताउनुभयो। देशको संविधानकै अनुरूप गोर्खा समस्यालाई टुङ्गो लगाउने सांसद विष्टले बताउनु भएको छ। यस्तै गृहमन्त्री शाहले आज सिलगढी करिडोर सम्बन्धी उच्चस्तरीय बैठकको अध्यक्षता गर्नुहुनेछ, जसमा बीएसएफ, एसएसबी, आईबी, पुलिस र केन्द्र र राज्य सरकारका वरिष्ठ अधिकारीहरू समावेश हुनेछन्। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। भारतको आतिथ्यमा आन्ध्र प्रदेशको विशाखापट्टनममा ब्रिक्स युवा मन्त्री तथा खेलकुद मन्त्रीहरूको बैठक आजदेखि सुरु हुँदैछ। ब्रिक्स युवा मामिला मन्त्रीहरूको बैठक आज तथा ब्रिक्सका खेलकुद मन्त्रीहरूको भोलि आयोजित हुनेछ। बैठकको अध्यक्षता युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डुबियाले गर्नुहुनेछ। बैठकमा राज्य मन्त्री रक्षा खड्सेको पनि सहभागी रहनेछ। युवा मामिला मन्त्री स्तरीय बैठकमा युवा विकास, शिक्षा, सिप, रोजगारी, उद्यमशीलता लगायतका विषयमा छलफल हुनेछ। यस्तै खेल मन्त्री स्तरीय बैठकमा 11 ब्रिक्स राष्ट्रका मन्त्री र प्रतिनिधिले खेलकुदमा सहयोग कसरी बढाउने विषयमा छलफल गर्नेछन्। सर्वोच्च न्यायालयले मुख्य न्यायाधीश न्यायमूर्ति सूर्यकान्तले समयानुकूल न्याय प्रणालीले विश्वको विश्वास बढाउने, व्यापार गर्न सहज बनाउने र लगानी तथा आर्थिक वृद्धिका लागि देशलाई अधिक भरपर्दो बनाउने बताउनुभयो। नयाँ दिल्लीमा 11 ब्रिक्स लिगल फोरमलाई सम्बोधन गर्नुहुँदै न्यायाधीश सूर्यकान्तले भन्नुभयो, बलियो संस्थाहरू विशेष गरी प्रभावकारी न्याय प्रणाली आर्थिक वृद्धिको आधारशिला हुन्। तिनीहरू कानूनको शासनको लागि दृढ प्रतिबद्धताको माध्यमबाट विश्वास, स्थिरता र निश्चितता प्रदान गर्दछन्। ग्रामीण विकास मन्त्रालयको अधिकार प्राप्त समितिले आज नयाँ दिल्लीमा दीनदयाल अन्त्योदय योजना राष्ट्रिय ग्रामीण आजीविका मिशनको गैर कृषि आजीविका घटक अन्तर्गत प्रस्तावकहरूको समीक्षा गर्यो। बैठकको उद्देश्य महिलाको नेतृत्वमा रहेको ग्रामीण उद्यमको सुदृढीकरण र व्यापक बनाउनुका साथै साना उद्यमलाई बढाएर स्वसहायता समूहलाई वृद्धिमुखी व्यवसायमा रूपान्तरण गर्ने मार्ग प्रशस्त गर्ने बताइएको छ। राष्ट्रिय जैविक विविधता प्राधिकरणले भारतको जैविक स्रोतको प्रयोगबाट अर्जित 2,82,00,000 वितरण गरेको छ। उक्त रकम वितरण पहुँच तथा लाभ साझाकरण प्रणाली अन्तर्गत वितरण गरिएको हो। पर्यावरण, वन र जलवायु परिवर्तन मन्त्रालयले वितरण गरिएको रकमबाट 2,80,00,000 27 राज्य जैव विविधताहरू बोर्डहरू र 3 केन्द्र शासित प्रदेश जैव विविधता परिषदहरूलाई जारी गरिएको बताइएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकर भोलिदेखि 2 दिवसीय औपचारिक भ्रमणका लागि रुस जाँदै हुनुहुन्छ। भ्रमणका क्रममा जयशंकरले व्यापार, आर्थिक, वैज्ञानिक, प्राविधिक तथा सांस्कृतिक सहयोग सम्बन्धी भारत रसिया अन्तर सरकारी आयोगको 27 बैठकको सहअध्यक्षता गर्नुहुनेछ। डाक्टर जयशंकरले रुसका विदेश मन्त्री सर्गे लाभारोभसँग पनि भेट गर्नुहुनेछ र क्षेत्रीय वैश्विक मुद्दाहरूमा छलफल गर्नुहुनेछ। बीडीडब्ल्यूएफ ब्याडमिन्टन विश्व च्याम्पियनसिपको महिला डबल्सको सेमिफाइनलमा भारतकी त्रिषा जोली र गायत्री गोपीचन्दको जोडीले चीनकी लियु सेङ सु र टेन निमको जोडीसँग प्रतिस्पर्धा गर्ने भएको छ। खेल नयाँ दिल्ली स्थित इन्दिरा गान्धी इन्डोर स्टेडियममा हुनेछ। यो समाचार युट्युबमा @AIRKarsing मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकचोटि। सरकारले 4 वर्ष मुनिका बालबालिकाका लागि क्लोरोफेरिनामाइन, मेलेट र फेनिलिफ्रेन हाइड्रोक्लोराइड युक्त सबै निषिद्ध डोज संयोजनको उत्पादन, बिक्री र वितरणमा प्रतिबन्ध लगाएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको सोच सुधारले आर्थिक परिणामलाई आधारभूत रूपमा परिवर्तन गरेको बताउनु भएको छ। गृहमन्त्री अमित शाहको विशेष उपस्थितिमा पश्चिम बंगालको दार्जीलिङको सुकुनामा सहयोगी गोर्खा नेताहरूसँग महत्वपूर्ण बैठक सम्पन्न। भारतको आतिथ्यमा आन्ध्र प्रदेशको विशाखापट्टनममा ब्रिक्स युवा मन्त्री तथा खेलकुद मन्त्रीहरूको बैठक आजदेखि सुरु हुँदैछ र बीडब्ल्यूएफ ब्याडमिन्टन विश्व च्याम्पियनसिपको महिला डबल्सको सेमी फाइनलमा भारतकी त्रिशा जोली र गायत्री गोपीचन्दको जोडीले चिनकी लिउ सेङ सु र टेन निङको जोडीसँग प्रतिस्पर्धा गर्ने भएको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।
1: समाचार पछि हो प्रस्तुत छ देश वन्दना।

बच्चों पहले के शरीर स्वस्थ थे, अब तो नई नई बीमारियां सुनने को मिलती है। इसलिए पौष्टिक खाना खाओ, खेलो कूदो, यही जीवन का एकमात्र औषधि है। बच्चों सब स्वस्थ रहो, मस्त रहो। मेरो प्यारो नानीहरू, तिमी सबै कस्तो छौ? म त एकदमै भुले नि। औ तिमी सबैको परीक्षा समाप्त भइसक्यो, वार्षिक परीक्षा समाप्त भयो होइन? मौज मस्ती गर्ने समय पो आएछ नि। तर यस बीचमा एउटै समस्या छ, रिजल्ट पो कस्तो होला? अलिकति मार्क्स नम्बर कम्ती भएछ भने चाहिँ गाली खानु पर्ला है। नानी बाबुहरू सुर्ता नगर, मेहनतको फल राम्रो नै हुन्छ। आफ्नो मेहनत त गरेको नै छौ, ईश्वरको कृपाले फल पनि राम्रो नै हुन्छ। नयाँ क्लासमा जानेछौ, अझै ज्ञान बढ्नेछ, एक दिन ठुलो हुनेछौ, राम्रो पढाइ लेखाइ गर्नेछौ। तिमी सबै बालक बालिकाहरू नै भविष्यको भनौ कि महान भारतको ज्ञानी पिँढी तयार भइरहेका छौ। तिमी सबै मिलेर नै भारतको नाम रोशन गर्नेछौ। ज्ञानको बात गर्दा गर्दै म त भुले नि कि तिमीहरूले सुन्तला कतिको खाँदैछौ। सुन्तला निकै खानु पर्छ, किनभने यो स्वास्थ्यको लागि औधि नै लाभदायक फल हो। यो हाम्रो दार्जिलिङको प्रसिद्ध फल हो। यस फलमा हाम्रो शरीरले डाइरेक्ट भिटामिन सी पाउँछ, साथै यस फलको बोक्रा पनि काम लाग्छ। ठन्डा लागेपछि इस्कुस खाने भने मजा छ। नानीहरू तिमीहरूको युगमा त विज्ञानले धेरै उन्नति गरिसकेको छ। पहिला त हाम्रो बाजे बराजुले दाउरा गत्ता सुकेको पत्ता इत्यादि जलाएर आगो ताप्ने गर्थे, तर अब त किसिम थरीको हिटरहरू आइसकेको छ। सबैको जीवन सरल भनौँ कि सुखद तरिकाले बितिरहेको छ। तर बाबुहरू सोचेर पछाडि जाउँ भने त प्राचीन कालको जीवन अत्यन्त कष्टहरू थियो। आजका युगमा जीवन सरल अथवा सजिलो छ, तर मानिसहरू स्वस्थ छैनन्। खान पान पौष्टिक छैन, नयाँ नयाँ बिमारीहरूले जीवन कष्टमय भइरहेको छ। यसर्थ नानीहरू पौष्टिक खाना खाऊ, खेलकुद पनि गर, यही नै जीवनको एकमात्र औषधि हो। नानीहरू स्वस्थ बस्नु नै जीवनको ठुलो औषधि हो। बच्चों अब काफी ज्ञान की बातें करने के बाद एक छोटी सी कहानी के माध्यम में हिंदी सीखते हैं। बच्चों प्राचीन काल में यवन द्वीप में एक राजा राज करते थे। उनके पास एक समुद्री जहाज था। उस जहाज के द्वारा वो अन्य देशों में व्यापार करता था। राजा अच्छा था, इसलिए वो जो कुछ भी व्यापार कर कमाता था उस धन को अपनी प्रजा के हित के लिए ही खर्च कर देता था। राजा को अपनी जहाज पर बहुत गर्व था। एक दिन भाग्यवश वो जहाज समुद्र में डूब गया। यूं कहें कि उसके साथ राजा का व्यापार रुक गया। राजा ने दरबार में तुरंत एक सभा बुलाई और घोषणा की कि जो आदमी शीघ्र ही हमें बढ़िया जहाज बनाकर देगा उसे बहुत बड़ी धनराशि पुरस्कार के रूप में दी जाएगी। राजा उसे बहुत मान सम्मान करेगा। राजा ने गांव वालों या नगर वासियों को समय सीमा भी शीघ्र तय करने को कहा। नानीहरू निकै नै ज्ञान प्राप्त गरेपछि हामी आज एउटा सानो कथाको माध्यममा हिन्दी सिक्ने प्रयास गरौं है। हिन्दी भाषा नेपाली भाषा औधि नै चाखलाग्दो भाषा हो। यो दुवै भाषा देवनागरी लिपिमा लेखिएको भाषा हो। नानी बाबुहरू प्राचीन कालमा यवन द्वीपमा एउटा राजाले राज गर्नुहुन्थ्यो। राजाकोमा एउटा समुद्री जहाज थियो। राजा आफ्नो समुद्री जहाजद्वारा नै छिमेकी अन्य देशहरूसँग व्यापार गर्थे। राजा औधि नै राम्रो मानव थिए। उहाँ जनताको भलो चाहने वाला व्यक्ति थिए। त्यसै कारण उहाँले जति पनि व्यापार गरे धन कमाउँथे। त्यस धन कोषलाई चाहिँ आफ्नो प्रजाको हित सोचेर उनीहरूको निम्ति नै खर्च गर्थे। राजालाई आफ्नो जहाज माथि खुबै गर्व थियो। एक दिन दुर्भाग्यवश भनौं कि उनका जनताको दिन दशा खराब भनौं, त्यो जहाज समुद्रमा डुबी गयो। जहाज डुब्ने बित्तिकै त राजाको व्यापार पनि बन्द भयो। पैसा आउने बाटो पनि ताला लाग्यो। राजाले एकछिन पनि
समयको बर्बादी नगरीकन दरबारमा एउटा सभा बोलाए अनि घोषणा गरे कि जो व्यक्तिले झट्टै भन्दा झट्टै जहाज बनाएर जिन्छ त्यस व्यक्तिलाई ठुलो धनराशि पुरस्कारको रूपमा प्रदान गरिन्छ। साथै राजाले त्यस व्यक्तिको

0: राष्ट्रको ज्योति हो, जुन ज्योतिको आलोकले घर परिवार हुँदै समाज र राष्ट्र ज्योतिमय हुँदछ। शिक्षाले एउटा बालकलाई क्षमतावान बनाउँदै उसको चारित्रिक विकास गर्दछ। यही कसौटीमा हामी शिक्षा वा ज्ञानलाई राष्ट्र निर्माणको धरोहर भन्न सक्दछौ। हाम्रो प्रस्तुति यो शिक्षा ज्योति कार्यक्रममा पनि यही महत्वपूर्ण भावनालाई आदर्श स्वरूप मान्दै आएको छ। आदरणीय श्रोताहरू, र प्रस्तुत गर्न लागिरहेका छौँ विद्यार्थी भाइ बहिनीहरूको प्रिय कार्यक्रम शिक्षा ज्योति। आदरणीय श्रोता साथसाथै प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरू, आज हामी शिक्षा ज्योति कार्यक्रमको यो टोली घुमन्ते माइक्रोफोन बोकेर हाम्रो स्कुल शीर्षक यो कार्यक्रम लिएर हामी खरसाङदेखिको धेरै नै 1 किलोमिटर टाढामा अवस्थित खरसाङको शिक्षाको एउटा केन्द्र मानिने धेरै चर्चित स्कुल सेन्ट अल्फन्सेस स्कुलभित्र पसिसकेका छौँ। र पस्न साथै हामी सेन्ट अल्फन्सेस स्कुलका सिनियर टिचर जसले नेपाली भाषा सिकाइन्छ, उहाँले धेरै विद्यार्थी भाइ बहिनीहरूलाई नेपाली विषयमा नै उहाँले पढाइरहनु भएको छ आजसम्म पनि, र सिनियर टिचर राजेन खवास सरको अघि हामी छौँ र सरलाई स्वागत गर्छु।
1: नमस्कार सबै दर्शक महानुभावहरूलाई, श्रोताहरूलाई पनि मेरो मबाट नमस्कार।
0: र सर, विशेष त तपाईँ नेपाली विषयका
1: हजुर
0: शिक्षक हुनुहुन्छ होइन, अनि हजुरले सेवा दिनुभएको कति वर्ष भयो त?
1: मैले सेवा दिएको 32 वर्ष भयो, 32 इयर्स।
0: 32 वर्षको अनुभव
1: हजुर,
0: कस्तो खालके अनुभवहरू तपाईँले यहाँबाट बताउनु भयो त सर?
1: यहाँबाट मैले कस्तो अनुभव प्राप्त गरेँ भन्दाखेरि म अति सन्तुष्ट छु। मैले पढाएका नानीहरू प्राध्यापक, अध्यापक, पुलिस डिपार्टमेन्टमा अफिसर, ब्याङ्कका म्यानेजर, अनि विभिन्न विभिन्न ओहदामा पुलिसको अफिसर, अनि पल्टनमा कर्नलसम्म हुन पुगेका छन्। अनि भाषा साहित्यमा पनि अगाडि बढिरहेका छन्, नाटक क्षेत्रमा पनि, साहित्यमा पनि, लेखन साहित्यमा पनि, साहित्य लेखनमा, त्यस्तै प्रकारले गभर्मेन्ट कलेज दार्जिलिङ सरकारी महाविद्यालयमा, खरसाङ महाविद्यालयमा, सिलिगुडीमा, सम्पूर्ण स्कुलहरूमा मैले पढाएका, मैले सिकाएका नानीहरू अघि बढिरहेका छन्। त्यतिमै मलाई साह्रै सन्तुष्ट लाग्छ।
0: र तपाईँले त धेरै अब प्रधान अध्यापकहरू धेरै चेन्जहरू भइरहे नि त है, सबैसँग काम गर्ने एउटा मौका पाउनुभयो है
1: हजुर।
0: अन्त तपाईँको एउटा हुन्छ नि अविस्मरणीय क्षण, सेन्ट अल्फन्सेस स्कुलसँग अविस्मरणीय क्षण कुनै छ भने यसो साझा गर्नुहोस् न तपाईँको।
1: विशेष गरेर म चाहिँ 1993 सालमा यो स्कुलमा प्रधापन गरेको हुँ, र त्यस बेला चाहिँ फादर जोसेफ प्रधान एसजे सोसाइटी अफ जिजस हुनुहुन्थ्यो
0: हजुर,
1: अनि त्यसपछि फादर किनले जोसेफ छिरिङ, त्यस्तै प्रकारले इडु गुरुङ, अनि डानियल बारा, चिरन जोन, एलेक्स फादर एलेक्स
0: हजुर,
1: अनि त्यस्तै प्रकारले अहिले वर्तमान समयसम्म फादर केविन मोक्तान हुनुहुन्छ
0: हजुर।
1: र मैले अविस्मरणीय भन्दा पनि विभिन्न कुराहरू छन् यो स्कुलमा, मैले विशेष गरेर एलोकेसन कन्टेस्ट, नेपाली आवृत्ति प्रतियोगिता, अनि साहित्य लेखन विशेष आँखी झ्याल भन्ने पत्रिका, अनि त्यस्तै प्रकारले हाम्रो स्कुलको वार्षिक पत्रिका, त्यस्तै प्रकारले स्कुलमा भएको नाटकहरूमा नानीहरूले एकदमै राम्रो प्रदर्शन गर्दा चाहिँ मलाई अति खुसी लागेको, साथै विभिन्न फादरहरूको विभिन्न क्वालिटी अर्थात् गुणहरू रहेको मैले देखेँ। फादर जोसेफ हुँदाखेरि हामीले फुटबल लाप्ते भकुण्डो खेल्थ्यौँ, त्यस्तै प्रकारले स्पोर्ट्सहरू हुन्थ्यो, खेलकुद हुन्थ्यो, नाटक हुन्थ्यो, डान्स हुन्थ्यो, नृत्य हुन्थ्यो, यसरी विभिन्न एङ्गलहरूबाट, विभिन्न कोणहरूबाट स्कुललाई चाहिँ अघि बढेको देख्दा चाहिँ मलाई अति खुसी लागेको, अनुभव गरेको थिएँ, अहिलेसम्म गरिरहेको छु। अब मेरो सायद रिटायर हुनु यो अवकाश ग्रहण गर्नु सायद 1.5-2 साल मात्रै बाँकी रहेको छ, तर पनि मैले यो उमेरमा पनि कोसिस गरिरहेको छु।
0: र विशेष सेन्ट अल्फन्सेस स्कुलको इतिहास छोटकरीमा बताइदिनुहोस् न यसो तपाईँलाई थाहा भएको।
1: सन्त अल्फन्सेस उच्चतर माध्यमिक विद्यालय चाहिँ विशेष गरेर भन्नुपर्दा यो चाहिँ ब्रदर मोटेटले 1891 अर्थात् 1891 स्थापित गरेका थिए, र पछिबाट भन्दाखेरि पनि तपाईँको प्राइमरी स्कुल सुरु गर्नुभएको थियो, र पछि चाहिँ यो सेन्ट मेरिज हिलमा थियो, पछि चाहिँ यस ठाउँमा ल्याइएको 1928मा, र 1937मा आउनुभयो फादर हेडमास्टर भएर माइकल वेरी, त्यस्तै प्रकारले फादर

0: माइकल वेरी पछि आउनुभयो 1958 रोजवेल फादर रोजवेल आउनुभयो त्यस्तै प्रकारले फादर म्याकी आउनुभयो 1959 फादर नाम्छु आउनुभयो 1959-67 फादर जे म्याकबे आउनुभयो 1967-1968 त्यस प्रकारले मुरे अब्राहम फादर अब्राहम एकदमै खरसाङको गड फादर मानिन्छ हजुर उहाँ आउनुभयो 1968 1982 त्यस्तै प्रकारले 1982-1984 फादर ब्यान आउनुभयो अनि त्यस्तै प्रकारले 84 आउनुभयो फादर एडवर्ड गुरुङ अनि त्यस्तै प्रकारले फादर बेनेडिक्ट आउनुभयो 1990 त्यसपछि फेरि आउनुभयो फादर जोसेफ प्रधान 1992-1995 त्यसपछि 1995 आउनुभयो फादर जोसेफ किन्ले सिरिङ एसए अनि त्यसपछि फेरि आउनुभयो फादर एडवर्ड गुरुङ 2000 अनि त्यस्तै प्रकारले 2009-12 फादर डानियल बारा बस्नुभयो अनि फादर चेरियन जोन आउनुभयो 2012-2013 बस्नुभयो त्यस्तै प्रकारले एलेक्स मिन्स आउनुभयो 2013-15 अनि त्यसपछि अहिले वर्तमान समयमा 2017 फादर केविन भोक्तान यो स्कुलको हेडमास्टर प्रधानाध्यापक हुनुहुन्छ र विशेष गरेर यो स्कुलमा एउटा ग्लास हाउस जस्तो मात्रै थियो अहिले यत्रो विकास गरेको छ स्कुलले यो स्कुल चाहिँ विशेष गरेर दार्जिलिङ प्रोभिन्सको यसो सामाजिक फादरहरूले चलाउनुहुन्छ र इग्नेसियस अफ लोयला इग्नेसियसको शिक्षा पद्धतिमा यो स्कुल चल्छ विभिन्न प्रकारको कुराहरू जस्तै भ्यालुज भनेको मूल्य शिक्षा होइन अनि त्यस्तै प्रकारले क्यारेक्टर भनेको चरित्र निर्माण गर्नु स्वतन्त्रता अनि नेतृत्व भनिन्छ लिडरसिप अनि देशको लागि सर्भिस गर्नु अनि त्यस्तै प्रकारले एकाडेमिक्समा पनि यो स्कुलले त्यति नै प्रयास गरिरहेको छ प्रत्येक साल हाम्रा नानीहरूले असल कार्य असल शिक्षा आर्जन गरिरहेका छन् अनि शिक्षामा सफलता पनि प्राप्त गरेको छ र फादरहरूको प्रत्येक फादरहरूको हाम्रो यसु समाजी फादरहरूको सोसाइटी अफ जिजस भनिन्छ उहाँहरूको योगदान अतुलनीय छ यो दार्जिलिङमा पहाडको शिक्षा व्यवस्थामा उहाँहरूलाई हामी बिर्सन सक्दैनौँ
1: हजुर र फादर अब्राहम भन्न साथै एउटा छवि आउँछ सेन्ट अल्फन्सिस स्कुलको होइन फादर अब्राहम एउटा सोसल वर्कर पनि हुनुहुन्थ्यो होइन अनि उहाँले सेन्ट अल्फन्सिस स्कुलमा दिनुभएको योगदान अनि उहाँसँग हजुरले काम गर्नुभयो त्यो अनुभव हामीसँग साझा गर्नुहोस् न अब्राहमसँगको समयमा तपाईँले काम गर्दा हुँदैन
0: हजुर उहाँ विशेष गरेर म आउँदा चाहिँ फादर चाहिँ हेडमास्टर हुनुहुन्थेन तर पनि उहाँ कोठीमा बस्नुहुन्थ्यो यही माथि हाम्रो फादरको कोठी छ र उहाँले चाहिँ मलाई विशेष गरेर यो फादर हेडमास्टरसिपबाट चाहिँ उहाँले सायद रिटायर लिएपछि चाहिँ वुडकटमा अनि माथि चिम्नीमा स्क्वायर मिटर गार्डन खोल्नु भएको थियो एक दिन म भएकोमा आउनुभयो फादर अब्राहम एकदमै एजुकेसनिस्ट हो शिक्षाविद महान समाजसेवी अनि यो गोर्खाहरूको त पिता पनि भनिन्छ
1: है
0: उहाँले चाहिँ बेकारीहरूलाई बेकारी समस्या समाधान गर्नको निम्ति स्क्वायर मिटर गार्डन अर्थात् स्क्वायरमा हुने विन्टरमा पनि जाडो महिनामा हुने सब्जी लगाउनु भयो अनि सासाक भन्ने एउटा सङ्गठन पनि खोल्नु भएको थियो अनि त्यहाँ चाहिँ सब्जी चाहिँ सबैले विन्टरमा पनि अर्थात् जाडो महिनामा पनि रोपेर चाहिँ यहाँ बजारमा अनि विभिन्न ठाउँहरूमा पठाइन्थ्यो अनि ती बेकारीहरूको समस्या समाधान हुन्थ्यो त्यसको निम्ति फादरले मलाई एक दिन आएर भन्नुभयो मिस्टर खवास क्यान यु हेल्प मी सहायता गर्नु सक्नुहुन्छ भन्दाखेरि वाइ नट फादर स्योर भनेर मैले फादर अब्राहमलाई भने अनि के गर्नुपर्छ फादर भनेर सोद्धाखेरि उहाँले भन्नुभयो मलाई यसलाई अलिकति यो स्क्वायर मिटर गार्डनको चाहिँ नेपालीमा अनुवाद गरिदिनुहोस् भनेर भन्दाखेरि उहाँले भन्नुभयो कि यो चाहिँ पत्रिका बनाउनु पर्छ र सबैले अङ्ग्रेजी बोल्न लेख्न सक्दैनन् पढ्न पनि सक्दैनन् र यो खेतीपातीको विषयमा चाहिँ म पत्रिका बनाएर दिएपछि चाहिँ उनीहरूले स्वावलम्बी हुन सक्छन् आफै रोपेर गरिखान सक्छन् भन्ने उहाँले भन्नुभयो अनि मैले गरिदिएँ त्यसपछि उहाँको काम सफल भयो अनि मको त्यो मात्रै त्यति मात्रै होइन फादर अब्राहमको इतिहास हेर्दा चाहिँ उहाँले एसएस म्याथ सेन्ट अल्फन्सिसको म्याथमेटिक्स एसएस हिस्ट्री इतिहास सम्पूर्ण कुराहरू लेख्नु भएको छ त्यस्तै प्रकारले उहाँको अङ्ग्रेजी पढाइ इङ्ग्लिसको जुन चाहिँ टिचिङ छ उहाँ एकदमै अलग्गै खालको थियो र चार्टहरू बनाएर उहाँले पढाउनुहुन्थ्यो त्यो कुराहरू मैले पछिबाट जान्ने मौका पाएँ उहाँ चाहिँ एउटा एकदमै यो खरसाङको चाहिँ एउटा ईश्वरको अर्को रूप मान्नुपर्छ
1: हजुर हजुर र सर तपाईँ नेपाली विषयका शिक्षक हुनुहुन्छ है
0: हजुर
1: र आजका हाम्रा विद्यार्थी भाइ बहिनीहरू नेपाली विषय कति चासो

0: राख्छु त।
1: अहिलेका नानीहरूलाई चासो राख्नु नराख्नु चाहिँ एउटा शिक्षकमाथि भर पर्छ। शिक्षकले यो विषयलाई अति चाखलाग्दो बनाउनु पर्छ कि भविष्यमा गएर हाम्रो अस्तित्वको लागि, हाम्रो जातिको अस्तित्वको लागि, अस्मिताको लागि, हाम्रो भाषा साहित्यको लागि चाहिँ हामीले अरू विषयलाई छोडेर पनि नेपाली साहित्य पढ्न लेख्न सिक्नुपर्छ। नत्र भने हामी माइनोरिटी अर्थात् अल्पसङ्ख्यामा छौँ, मेजोरिटीमा बहुसङ्ख्यामा हुनेले त्यही कारणले हेपेको, थिचेको, मिचेको, शोषण गरेको भन्ने कुरो विद्यार्थीवर्गमा जनाउनु अति आवश्यक छ। र त्यसपछि त्यति मात्रै होइन, यो मदर टङ फर्स्ट ल्याङ्ग्वेज नेपाली भएको कारणले गर्दाखेरि यो कतिपय WBCS वेस्ट बेङ्गल सिभिल सर्भिस, UPSC युनियन पब्लिक सर्भिस कमिसन, अनि यो GNM को, पुलिसको, अनि यो ब्याङ्किङमा साथसाथै अन्य कतिपय कुराहरूमा नेपाली विषयको परीक्षाहरू हुन्छन्। त्यसलाई त्यस कारणले गर्दाखेरि त्यो विषयमा क्लियर गर्नु सकेन भने इक्जाममा पास गर्नु सकेन भने क्वालिफाई हुन सक्दैन। त्यस कारणले गर्दा नानीहरूले आफ्नो भाषा साहित्यलाई चाहिँ एकदमै ध्यान लगाएर लेख्नु पढ्न सिक्नुपर्छ भन्ने मेरो विचार छ।
0: हजुरलाई धेरै धेरै धन्यवाद छ। तपाईँले सेन्ट अल्फन्सिस स्कुलको इतिहास अनि तपाईँको ज्ञान गुणका कुराहरू हामीसँग साझा गरिदिनु भएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद छ।
1: धन्यवाद।
0: आदरणीय श्रोताहरू, अहिले हामी भलाकुसारी गर्ने क्रममा नै छौँ र अहिले हामी सेन्ट अल्फन्सिस स्कुलका प्रधान अध्यापक फादर केविन मोक्तानजीको अगाडि छौँ है। सर्वप्रथम त हामी फादरलाई स्वागत गर्छौँ आजको यस कार्यक्रममा। नमस्कार फादर।
2: नमस्कार।
0: विशेष त फादर, सेन्ट अल्फन्सिस स्कुल सन्चो छ कि बिसन्चो छ तपाईँको विचारमा?
2: मेरो विचारमा चाहिँ सेन्ट अल्फन्सिस स्कुल अहिले एकदम सन्चो छ, अझै पनि अझै स्वास्थ्य अझै राम्रो हुँदै जाँदैछ।
0: हजुर हजुर। र आजको सन्दर्भलाई कुरा गर्नुपर्दाखेरि विशेष फादर, जति पनि विद्यार्थी भाइ बहिनीहरूले अध्ययनरत गरिरहेका छन्, अध्ययन गरिरहेका छन् है, र ती विद्यार्थीहरूलाई सरकार मार्फत के कस्ता खालको सुविधाहरू, के कस्ता सहुलियतहरू दिने गरिन्छ त?
2: स्टुडेन्टहरूलाई अहिले राज्य सरकारबाट धेरै सहुलियतहरू दिइरहेको छन्, तर उनीहरूलाई डाइरेक्टली उनीहरूको अकाउन्टमा पैसा हालिदिनुहुन्छ। हामीले यताबाट कागजपत्र मात्रै गर्छौँ है।
0: हजुर हजुर।
2: जस्तै अब क्लास टुवेल्भहरूलाई मोबाइल पाउँछ उनीहरूले।
0: हजुर हजुर।
2: अनि केटी नानीहरूले कन्याश्री, अनि माइनोरिटीहरूले आइकाइश्री।
0: हजुर हजुर।
2: अनि ST SCहरूको पनि छ शिक्षाश्रीहरू, मेधाश्री। त्यसरी नानीहरूले डाइरेक्टली सरकारबाट, अनि अझै राम्रो पढ्ने नानीहरूलाई स्कलरसिपहरू पनि छ, विवेकानन्द स्कलरसिप, तर त्यो चाहिँ इक्जाम पास गरेर गऱ्यो भने चाहिँ पाउँछ। लेभल हुन्छ, फर्स्ट लेभल, सेकेन्ड लेभल, थर्ड लेभल पास गऱ्यो भने चाहिँ पाउँछ उनीहरूले। अनि सरकारले यो पढाइ सम्बन्धीमा यो यसरी सहुलियतहरू दिएर धेरै उत्साह, एन्करेजमेन्ट चाहिँ गरेको जस्तो मलाई लाग्छ।
0: हजुर हजुर। र यो पढाइ सम्बन्धीमा नि विशेष फादर, अब पहिलाको जमानाको पढाइ र आजको जमानाको पढाइ भनौँ, एजुकेसन सिस्टममा धेरै नै परिवर्तन आएको छ, मूल परिवर्तन आएको छ है। र आजको सन्दर्भमा, आजको जुन चाहिँ यो एजुकेसन सिस्टम नयाँ जुन चाहिँ छ, यो आजको नानीहरूको निम्ति कस्तो खालको छ हजुरको विचारमा?
2: अहिले सरकारले पनि सबै त्यो विचार गर्नु परेको छ, कम्पिटेटिभ एज छ होइन। अनि अब नानीहरूलाई पनि त्यही सिलेबस अनुसार त्यही कम्पिटिसनमा उतार्नुको लागि अहिले क्वेसन प्याटर्नहरू पनि अहिले धेरै चेन्ज भएको छ। अहिले जस्तै अब कम्पिटेटिभ एक्जामहरूमा प्राय अब्जेक्टिभ MCQहरू आउँछ होइन। अहिले धेरै त्यो इन्फोसिस त्यहाँ दिइरहेको छ। अनि अहिले नानीहरूलाई त्यो अब्जेक्टिभ गर्नुको लागि अन्डरस्ट्यान्डिङ चाहियो, त्यो बुझेको हुनुपर्छ होइन, त्यो रटेर हुँदैन। त्यो त्यो अहिले अलिक बुझ्नु कोसिस गर्नुपर्छ, हामीले बुझाउनु कोसिस गर्नुपर्छ। त्यसमा चाहिँ अहिले त्यो चेन्ज भन्नु चाहिँ त्यहाँपट्टि आइरहेको छ।
0: हजुर। विशेष हाम्रा आजका हाम्रा विद्यार्थी भाइ बहिनीहरू आलस्यता अथवा भनौँ न अल्छेपना ज्यादा भएको जस्तो लाग्छ भयो है। अनि यो सायद मोबाइल फोनको प्रभावले हो कि?
2: यो मोबाइल फोनको चाहिँ ठुलो प्रभाव छ। अनि मैले हाम्रो यतानिर पेरेन्ट्स टिचर्स मिटिङमा मैले एकदमै यो उसले गरेको छु, नानीहरूलाई मोबाइल दिँदैन भनेर। यो विक डेजमा मन्डे टु स्याटरडे मोबाइल बन्द, मैले चाल पाएँ भने म तपाईँहरूलाई पनि एक्सन दिन्छु भनेर मैले त्यसै धक्किदिएको।
0: हजुर हजुर।
2: होइन, अनि सबैलाई नानीहरूले माग्यो भने भन्नु कि स्कुलले, हेडमास्टरले त्यो चाहिँ अहिले नदिनु भनेर आदेश दिएको छ। होस् स्याटरडे सन्डे खेलोस्, त्यो उस गरोस् प्राय प्राय, अब तर मन्डे टु फ्राइडे चाहिँ नदिनु।

0: सक्छौँ, किनभने हामीले यतानिर के हेऱ्यौँ भने नानीहरूले हाम्रो कतिजना सरहरूले पत्ता लगायो, नानीहरूले बेलुका 10, 11, 12 कतिजना एकजना नानीले त राति 2 बजीसम्म बिहान 2 बजीसम्म मोबाइल खेलेर स्कुल आउँदैछ, उसको त निन्द्रा पनि पुगेको छैन।
1: ज्यू ज्यू
0: भनेपछि स्कुलमा के पढ्यो? मैले धेरै पेरेन्ट्सहरूलाई बोलाएर जो जो कमजोर थियो नानीहरू उसलाई बोलाएर मोबाइल खेल्छ कि खेल्दैन, त्यो चाहिँ मेरो प्रथम प्रश्न थियो, खेल्छ त्यो चाहिँ बन्द गर्नुपर्छ भनेर मैले एकजना पेरेन्ट्सहरूलाई त्यो मोबाइल बन्द गर्नु सकेन भने त्यो मोबाइल चाहिँ मेरो यतानिर जम्मा भएको हुनुपर्छ, हुन्छ फाइदा भयो तर जम्मा त गरेन।
1: हजुर, यो मोबाइलको प्रभावले हाम्रा विद्यार्थी भाइ बहिनीहरूमा स्मरण शक्ति पनि त हास हुन्छ होइन सर?
0: त्यस्तै छ, किनभने के छ भने नि मोबाइलमा यिनीहरूले नानीहरू होइन यिनीहरूले इन्टरटेन्मेन्ट मात्रै हेर्छ, नराम्रो कुरो हेर्छ तर ज्ञानको कुरा शिक्षाको कुरा त हेर्छ जस्तो मलाई लाग्दैन।
1: ज्यू ज्यू ज्यू
0: बुझ्नुभयो, गर्दाखेरि उनीहरूको माइन्डै अब कहाँ अर्कोतिर तानिराखेको छ, त्यो नराम्रो कुरामा खेलमा कुनै कहाँ तानिराखेको छ, उनीहरूको पढाइमा त माइन्ड त छैन। एकैचोटि अब फेरि स्कुलमा आएर पढाइ गर्दाखेरि त त्यो उनीहरूको माइन्ड त्यो पढाइको लागि त्यो रिसेप्टिभै छैन। बुझ्नुभयो, अन्त हामीले त्यहाँनिर कोचानु खोज्दैछ, त्यहाँनिर कोचाने जग्गै छैन,
1: जग्गै छैन। हजुर हजुर,
0: त्यस्तो हुँदैछ।
1: हजुर, र फादर सेन्ट अल्फोन्स स्कुलमा मोट विद्यार्थीहरू कति छन् त?
0: अहिले 1260 छ हाई स्कुलमा, अनि 200+ 210 कति चाहिँ प्राइमेरी छ।
1: भनेको तात्पर्य अहिले घरि पनि सेन्ट अल्फोन्स चाहिँ सन्चै रहेछ भन्ने कुरो चाहिँ प्रमाणित भयो है, विद्यार्थीहरू धेरै रहेछ है। अनि सेन्ट अल्फोन्स स्कुलबाट एक्स्ट्रा एक्टिभिटिज भनौँ है, शिक्षा सँगसँगै खेलकुदको कुराहरू केहरू चाहिँ दिने गरिन्छ त नानी?
0: यतानिर हाम्रो चाहिँ होल इयरको प्लानिङ गर्छौँ होइन, अनि होल इयरमा सुरुदेखिको भन्नुभयो भने सुरुमा आउने बित्तिकै मैले चाहिँ के गर्नु खोजेँ भने स्पेल बी नानीहरूले त्यो कुनै पनि शब्दहरूको त्यो स्पेलिङ जानेको हुनुपर्छ, स्पेलिङ मात्रै होइन त्यसको अर्थ त्यसलाई कसरी प्रयोग गर्नुपर्छ भनेर त्यो स्पेल बी कम्पिटिसन हुन्छ, त्योमा म पुरा ध्यान दिन्छु। अर्को हिजो अस्ति अहिले सम्पन्न भयो, तपाईँले पेपरहरूमा पनि हेरि नै रहनुहुन्छ, हाम्रो कतिवटा मैले दिइरहेको हुन्छु। अर्को चाहिँ म यतानिर क्विज क्विज पनि एउटा हाम्रो यो मेगा प्रोग्राम हुन्छ यतानिर, त्यस पछाडि फुटबल भलिबल बास्केटबल डिबेटहरू भइ नै रहेको छ।
1: हजुर हजुर,
0: यो ड्रइङ कम्पिटिसनहरू पनि हुन्छ।
1: र अहिले जति हाम्रा विद्यार्थी भाइ बहिनीहरूले यो आकाशवाणी खरसाङको कार्यक्रम हाम्रो स्कुल सुनिरहनु भएका होला है, सबै विद्यार्थी भाइ बहिनीहरूलाई एकमुष्टमा राखेर रा, तपाईँ एक प्रधान अध्यापकको नाताले के सुझाव के सन्देश दिन चाहनुहुन्छ ती भाइ बहिनीहरूलाई?
0: स्टुडेन्टहरूलाई सबै स्टुडेन्टहरूलाई म के भन्न चाहन्छु भने अहिले जुन चाहिँ अहिले युग छ, जुन चाहिँ टाइम छ, कम्पिटिसनको टाइम छ, अहिले जहाँ पनि अब कामहरूको लागि एउटा काबिल हुनु परेको छ, त्यसै नपढिकन केही काम पाउँदैन। पहिला चिया बगानहरूतिर अब क्लास 4-5 ड्रप गरेर पनि चिया बगान राम्रोसँग चलिरहेको थियो, काम पाइरहेको थियो, अहिले एक प्रकारले सुरक्षित थियो, अहिले चिया बगानहरूमा पनि सुरक्षित छैन, अब बाहिर निस्किनै परेको छ, बाहिर निस्किँदाखेरि कम्पिटिसनमा उत्रिनै परेको छ। त्यसै कारण अहिले विशेष गरेर हाम्रो पढाइ क्षेत्रमा चाहिँ एकदमै ध्यान दिनु परेको छ अहिले, किनभने अहिले यो सानो उमेर हुँदाखेरि चाहिँ त्यो स्मरण शक्ति राम्रो हुन्छ, पढाइ गर्नुको लागि एउटा ऊर्जा एनर्जी हुन्छ होइन, अनि शक्ति छ त्यहाँनिर पढाइ गरी त्यो टेन्सन दिने एउटा शक्ति हुन्छ। मैले अहिले आफै राम्ररी हेर्छु, अहिले एज गए पछाडि त्यति टेन्सन दिने त्यति पढाइ गर्ने हामी अहिले पनि पढाइ त गरियो र जो हेर्छौँ तर त्यसरी रिगरस पढाइ गर्ने अहिले हाम्रो त्यो शक्ति त्यो स्मरणहरू अलिकति कम्ती हुँदो रहेछ अहिले। त्यसै कारण यो समय हुँदाखेरि सबैले परमेश्वरले दिनुभएको स्मरण शक्ति त्यो खट्ने शक्ति होइन त्यो टेन्सन लिने शक्ति त्यो चाहिँ मजाले प्रयोग गरेर हामीले आफ्नो जीवन साथसाथै आफ्नो जीवन गर्ने बित्तिकै आफ्नो परिवार र समाजको पनि एउटा राम्रो जीवन हामीले बनाउन सक्छौँ। त्यसै कारण अहिलेको यो डोन्ट वेस्ट योर टाइम, दिस इज माई दिस प्रेसियस टाइम, पछाडि नत्र भने ए गरेको भए हुन्थ्यो पढेको भए हुन्थ्यो हुन्थ्यो भने अब भइहाल्यो, मिस द ट्रेन अलरेडी,
1: समय बलवान छ नि त,
0: त्यसै कारण अहिले नै लिनु पर्यो।
1: हजुर हजुर, धेरै राम्रो सुझाव एवं सन्देश हाम्रा विद्यार्थी भाइ बहिनीहरू

0: लाई फादरले दिइहाल्नु भयो र आफ्नो व्यस्त समयलाई पन्छाएर आज यो शिक्षा ज्योति कार्यक्रमको हाम्रो स्कुल भन्ने कार्यक्रममा फादरले सेन्ट अल्फोन्स स्कुलको बारेमा, यहाँको व्यवस्थाको बारेमा अनि विद्यार्थी भाइ बहिनीहरूलाई मोबाइलको सठिक उपयोग गर्ने, दुरुपयोग नगर्ने र पढाइ भन्ने कुरो बहुमूल्य वस्तु हो, आफ्नो भविष्य निर्माण गर्नुहुने शिक्षा नै एउटा माध्यम हो भन्ने कुरोमा पनि धेरै राम्रो प्रकाश पारिदिनु भयो र फादरले बहुमूल्य समय हामीसँग साझा गरिदिनु भएकोमा हजुरलाई धेरै धेरै धन्यवाद छ र हजुरको सुस्वास्थ्य र दीर्घायुको हामी कामना गर्दछौँ।
1: धन्यवाद।
0: र हजुरको शुभ नाम के हो?
2: जिज्ञासा बागदास।
0: हजुर कुन श्रेणीमा पढ्नुहुँदैछ?
2: 12 श्रेणी वाणिज्य विभाग।
0: वाणिज्य विभागमा। अनि हजुरलाई मन परेको विषय अथवा सब्जेक्ट भन्नुपर्दा के होला?
2: मलाई त मन परेको विषय आफ्नो भाषा नै हो, इङ्ग्लिस नेपाली चाहिँ पुरा मनपर्छ।
0: भविष्यमा गएर के बन्ने सोच राख्नुभएको छ?
2: भविष्यमा गएर चार्टर्ड अकाउन्टेन्ट चाहिँ एक अब लिइराखेको छु सोच, तर अब यसो उयोहरू हेर्दाखेरि चाहिँ लाइक कम्पिटेटिभ एक्जाम्सहरू पनि बसेर साथै कलेज पनि गरौँ भनेर सोच्दैछु। फेरि अब लाइक पार्ट टाइम त्यस्तोहरू पनि अब ट्युसन्सहरू पढाएर यसरी भनौँ आफ्नो खर्च चाहिँ आफै उठाउनु चाहिँ एकदम मलाई चाह लागेको छ एउटा, होइन आमा बाबालाई भार नदिएर आफ्नो खर्च चाहिँ आफै उठाउँ भनेर चाह चाहिँ लागेको छ। अनि जतिसक्दो अब स्कलरसिप पनि एकपल्ट ट्राई गरिहेरौँ भन्दैछु कि अब आफ्नो फर्दर स्टडिज अब अरूले नै उठाइदियो भने आमा बाबाको अब ठुलो उयो हुन्छ, योगदान हुन्छ भन्ने चाहिँ इच्छा छ। तर जहाँसक्दो अब चाह लागेको चाहिँ चार्टर्ड अकाउन्टेन्ट नै हो।
0: चार्टर्ड अकाउन्टेन्ट। अनि त्यसको निम्ति त पुरा अध्ययन गर्नु पऱ्यो, पढ्नु पऱ्यो। अनि पढाइ कस्तो चल्दैछ त?
2: पढाइ त अहिलेघरि राम्रै नै चल्दैछ। अब यस्तो गतिमा अब ज्यादै टाइम पनि दिनु सकेको छुइनँ, तर मेरो चाहिँ क्लासमा पनि सुनेको भरमा पनि राम्रो छ नलेज। अब सुनेको भरमा चाहिँ आई क्यान डु एनिथिङ, क्या अब सक्छु अब लेख्नु यस्तो त्यस्तो गर्नु सक्छु सुनेको भरमा। ल्याङ्ग्वेज त झन् खुब मनपर्छ, लाइक आफ्नै पारामा आफ्नै शैलीमा लेख्नु सक्छु यस टाइपको। अन्त थियोरिटिकल सब्जेक्टहरू चाहिँ ठिकैको नै चल्दैछ अहिलेघरि, तर म अब ट्युसन्सहरू लिनु भनेको सोच्ने चाहिँ त्यस्तो छ। म चाहिँ सानैदेखिको अब एउटा मिडल क्लास फ्यामिली नै रहेको छ, तर पनि अब सानोमा त प्राइभेट स्कुल नै पढाउनु भएको थियो आमा बाबुले। अन्त त्यहाँबाट टूसम्म चाहिँ म प्राइभेट स्कुल नै पढेँ, जुन चाहिँ कोएड थियो। तर क्लास थ्रीदेखि चाहिँ क्लास थ्रीदेखि टेनसम्म सेन्ट जोसेफ पढ्यो यहाँ यता हाम्रो नेबरिङ स्कुल नै। त्यहाँबाट इलेभेन टुवेल्भ चाहिँ कमर्स चाहिँ अब एउटा स्ट्रिममा जुन चाहिँ मलाई रुचि लागेको छ त्यही भएर चाहिँ यहाँ आएर चाहिँ अब लाइक कोएड जुन चाहिँ त्यो सानोमा अब हाम्रो साथीहरू थियो तर यस्तो इन्टरेक्सन हुँदैन थियो, तर कोएड स्कुलमा भएर चाहिँ अब सेम जेन्डरबाट सेम जेन्डर न अब लाइक अब अपोजिट जेन्डरबाट धेरै कुराहरू सिक्नु सक्दो रहेछ। अब मलाई चाहिँ लाग्यो लाग्छ कि अब लाइक कलेजको उयोमा हेऱ्यो भने चाहिँ अब पछि गएर अब फेरि नयाँ अब सिक्नु पऱ्यो, यस्तो गर्नु पऱ्यो, इन्टरेक्सन गर्नु पऱ्यो केटाकेटीसित होइन। तर यहाँ अल्फोन्समा चाहिँ प्लस टूमा अलरेडी केटाकेटी भएर मिन्स अब बिचमा लिमिटेसन्सहरू पनि छ, रेस्ट्रिक्सन्सहरू पनि छ, त्यसलाई ध्यान राखिराखे पनि अब इन्टरेक्सन चाहिँ मेरो राम्रो भएको छ। फेरि त्यस्तो बोल्ने खालको चाहिँ छुइनँ म, तर अहिलेसम्म जति हेऱ्यो इन्टरेक्सन चाहिँ राम्रै नै भएको छ। अन्त यस अल्फोन चाहिँ अब एकदमै राम्रो प्लेटफर्म छ, किनकि यो स्कुलमा आएर पहिला पनि हल्का गर्थेँ म, तर यति बेला इलेभेनमा पनि मैले धेरै कम्पिटिसनहरूमा पनि पार्ट लिएँ अब त्यस्तो गरेँ। एकदम अब लाइक यहाँको टिचरहरू पनि मोटिभेटिङ हुनुहुन्छ होइन, मोटिभेट गरिराख्नुहुन्छ मलाई। अन्त टिचरहरूको बोलीचाली एकदमै राम्रो हुनुहुन्छ, भेरी फ्रेङ्क, दे आर भेरी फ्रेङ्क टु अस। अन्त त्यहाँबाट त्यति नै हो अब कम्पिटिसनहरूतिर भाग लिएर यस्तो त्यस्तो भएर अलिकति अब लाइक बोल्ने उयो जुन चाहिँ सेल्फ वर्ड थियो आफ्नोमा त्यो कन्फिडेन्स अझै बढेर नै गएको छ भनौँ भने। तर गीत गाउनु लगाउनु त्यसै सक्दिनँ।
0: तपाईँको आफ्नो मनको विचार हामीसँग साझा गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ।
2: हुन्छ, धेरै धेरै धन्यवाद।
0: र आधुनिक श्रोताहरू, अहिले हामी भला कसरी गर्ने क्रममा एकजना होनहार विद्यार्थी हुनुहुन्छ, हजुरको शुभ नाम के हो?
3: मेरो नाम सुजय शर्मा।
0: र कुन श्रेणीमा अध्ययन गर्दै हुनुहुन्छ?

0: भन्नु चाहिँ लाग्छ
1: गीत गाउनु अन्त पोएट्रीहरू पनि अलिअलि गर्छु म
0: पोएट्रीहरू गर्नुहुन्छ
1: हजुर
0: गीत पनि गाउनुहुन्छ
1: हजुर
0: कस्तो खालको गीत गाउनुहुन्छ
1: गीतहरू मैले अब लभ सङ्ग्सहरू भयो स्याड सङ्ग्सहरू भयो अन्त त्यस्तो ऱ्यापहरू चाहिँ त्यस्तो मन पर्दैन अन्त त्यस्तै मेलोडी भएको गीतहरू चाहिँ पुरा मनपर्छ मलाई
0: र हजुरलाई मन परेको एउटा गीत सुनाइदिनुहोस् न
1: सर्दी लागिरहेको छ कि तर एउटा गीत हेर्छु
0: हुन्छ हुन्छ नेपाली गीत चाहिँ कुन चाहिँ मनपर्छ हजुरलाई
1: नेपाली गीतहरू त त्यस्तो सुन्दिनँ म
0: हिन्दी मात्रै सुन्नुहुन्छ
1: हजुर हिन्दी इङ्ग्लिस भयो नेपाली गीतहरू त त्यस्तो आउँदैन मलाई
0: ए आउँदैन अनि भविष्यमा गएर के सिङ्गरै बन्ने कि अरू कुनै क्षेत्रमा जाने सोच छ
1: होइन सिङ्गर त हुँदिन मेरो त्यस्तो राम्रो गीत हुँदैन कि
0: ए हिजो रुचि मात्रै
1: हजुर रुचि
0: अनि भविष्यमा के भन्ने
1: डक्टर हुनु मेरो के भन्छ आमाले के भन्छ सपना थियो आमाको अन्त त्यही आमाको सपनालाई पुरा गर्छु
0: अनि यो विद्यार्थी जीवन भन्छ नि है विद्यार्थी जीवनलाई तपाईँले कुन दृष्टिकोणबाट हेर्नुहुन्छ
1: विद्यार्थी जीवन अब हाम्रो के भन्छ नानीहरू जति पनि छ स्कुलमा तिनीहरूको जीवन चाहिँ पुरै अहिले यो के भन्छ यो विद्यार्थी अब मतलब स्कुलको लाइफले चाहिँ पुरै एफेक्ट पार्छ क्या तिनीहरूको जीवनमा जस्तो स्कुलको लाइफ हुन्छ तिनीहरूको त्यसले चाहिँ अब मान्छेको नेचर कस्तो हुन्छ त्यो कस्तो हुन्छ भनेर चाहिँ त्यो डिटर्माइन गर्छ अन्त जस्तो अब स्कुल राम्रो छैन भने नानी पनि अलिकति त्यस्तो त्यस्तै पाराले जान्छ क्या अन्त स्कुलमा गाइडेन्समा राम्रो भएन भने पढाइमा राम्रो अलिकति छैन भने तर मान्छे अब पढाइमा त्यो ध्यान दिएन भने अरू कुरामा ध्यान छ भने अगाडि बढ्छ तर अब के भन्छ डिसिप्लिन चाहिँ बनिन्छ स्कुलमा चाहिँ
0: भनेपछि डिसिप्लिन चाहिँ आर्जन गर्नुभयो सेन्ट अफ फ्रान्सिस स्कुलबाट तपाईँले होइन धेरै राम्रो कुरा र भविष्यमा गएर तपाईँ डक्टर नै बन्नुहोस् यही शुभकामना दिन्छौँ र हजुरसँग नै चहन दिँदा
1: थ्याङ्क यू
2: अन्तमा हामी यही भन्छौँ हाम्रा प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई
3: तपाईँहरूको आउने भविष्य प्रकाशमय बनुन् भन्ने मङ्गल कामना साँच्दै प्रस्तुत लेखनाथ राईको साथमा यो सञ्चालक अशोक शर्मा पनि उज्जवल हुँदैछ नमस्कार

समाचार पछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा र म प्रस्तुत गर्न लागिरहेछौ फौजी श्रोताहरूको निम्ति फिल्म संगीतको कार्यक्रम जय जवान।

रुदाली श्रोताले अहिले सुन्नुभयो यस फिल्मबाट आवाज लता मङ्गेशकरको. सुन्दै हुनुहुन्छ फिल्म सङ्गीतको कार्यक्रम जय जवान आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा. त अघिल्लो गीत सिकार्नुहोस् सोनु निगम अनि अलका याग्निकको युगल आवाजमा कभी अलविदा ना कहना फिल्मबाट.

श्रोताले अहिले सुन्नुभयो सोनु निगमको स्वरमा कल हो न हो फिल्मबाट सुन्दै हुनुहुन्छ फिल्म संगीतको कार्यक्रम आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा।

यो आकाशवाणी हो। अब अजित विश्वबाट सुन्नुहोस् समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली मेरठ नमो भारत ऱ्यापिड रेल सिस्टमलाई सकारात्मक सुशासनको एक महत्त्वपूर्ण उदाहरण बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सरकारको सोच सुधारले आर्थिक परिणामलाई आधारभूत रूपमा परिवर्तन गरेको बताउनु भएको छ। गृहमन्त्री अमित शाहले आज दार्जिलिङ अन्तर्गत सुकुनामा वरिष्ठ गोर्खा नेताहरूसँग बैठक गर्नुभयो। दार्जिलिङका लोकसभा सांसद राजु विष्टले बैठक धेरै सफल भएको र सबै गोर्खा नेताहरूले आफ्ना मुद्दाहरू रचनात्मक रूपमा प्रस्तुत गरेको बताउनुभयो। सरकारले चार वर्ष मुनिका बालबालिकाका लागि क्लोरोफेरेनिरामाइड म्यालेट र फेनिलिफ्रिन हाइड्रोक्लोराइड युक्त सबै निश्चित डोज संयोजनको उत्पादन बिक्री र वितरणमा प्रतिबन्ध लगाएको छ। दिल्ली विधानसभा अध्यक्ष विजेन्द्र गुप्ताले भन्नुभयो, राम्रो कानूनको लागि सही तथ्य, विश्वसनीय शोध र जमिनी स्तरमा प्रमाण आवश्यक छ। समाधान समारोह पहल अन्तर्गत आयोजित तीन दिने विशेष लोक अदालतको पहिलो दिन सर्वोच्च न्यायालयले 400 भन्दा बढी मुद्दाको फैसला गरेको छ। भारतीय जनता पार्टीले वन्दे मातरमको बारेमा जागरूक गराउने र यसको गायनलाई प्रवर्धन गर्न राष्ट्रव्यापी अभियान सुरु गर्नेछ। दिल्लीका मेयर प्रवेश वाहीले आज उत्तर पश्चिम क्षेत्रको रोहिणी सेक्टर 8 आयोजित डेङ्गु विरोधी महिना जागरूकता कार्यक्रमको उद्घाटन गर्नुभयो। पाकिस्तानका अल्पसंख्यकहरूका लागि पहिलो क्याथोलिक संघीय मन्त्री र धार्मिक स्वतन्त्रताको बलियो समर्थक शाहबाज भट्टीको हत्या भएको 15 वर्ष बितिसक्दा पनि क्रिश्चियन, हिन्दू र अहमदीहरू लगायत अल्पसंख्यक समुदायहरूले देशभरिका

0: धार्मिक स्थलहरूमा भेदभाव र आक्रमणको सामना गरिरहेका छन्। र अमेरिकाको क्यालिफोर्निया स्टेट एसेम्बलीले यस वर्ष 8 नोभेम्बरलाई दिवाली दिवसको रूपमा मान्यता दिने प्रस्ताव पारित गरेको छ। यसका साथै अहिलेलाई प्रमुख समाचार पूरा भयो।
1: समाचारपछि अब श्रोताहरूलाई केही क्षण मनोरञ्जन गरिरहेका छौँ फिल्म संगीतको कार्यक्रम लिएर।

0: प्रत्येक बैंकका छुट्टै छुट्टै केवाईसी पेपरहरु सबैको एउटै चाबी भएको भए
1: एउटा चाबी छ सीकेवाईसी आईडी
0: सीकेवाईसी के हो त्यो
1: बैंकले तपाईको केवाईसी रेकर्ड सीकेवाईसी रजिस्टर भित्र अपलोड गर्दछ जसबाट तपाईले पाउनु हुनेछ एउटा युनिट 14 डिजिट सीकेवाईसी आईडी यो सबै बैंकहरु अनि फाइनान्शियल इन्स्टिट्युसनमा वैलिड छ एक ठाउँमा केवाईसी अपडेट मतलब सबै ठाउँमा अपडेट
0: वाह के गजब आरबीआई भन्छ
1: केवाईसी सुरक्षित बैंक तर्फ पहिलो पाइला
2: यो कार्यक्रमको प्रायोजक रहेको छ कृषि तथा किसान कल्याण मन्त्रालय भारत सरकार

0: किसान वाणी कार्यक्रम पर्खेर बस्नुभएका सम्पूर्ण कृषक दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक स्वागत छ। सिक्किमको प्राकृतिक सुन्दरता र यहाँको अनुकूल वातावरणलाई आत्मसात गर्दै हाम्रा स्थानीय कृषकहरूले कृषि र बागवानी क्षेत्रमा नयाँ नयाँ सफलताका आयामहरू थप्दै आइरहनु भएको छ। कृषि पेसामा विशेष गरी अर्ग्यानिक पद्धति मार्फत अन्य बाली नाली सँगसँगै पुष्प खेती अप्नाएर किसानहरू आज आत्मनिर्भरता र आर्थिक समृद्धितर्फ अघि बढिरहनु भएको छ। यसै सन्दर्भमा आज हामी सिक्किमको नाम्ची जिल्ला अन्तर्गत तुरुक रामाबुङ गाउँका एक प्रेरणादायी र प्रगतिशील पुष्प खेती कृषक कुलबहादुर प्रधानज्यूसँग गरिएको विशेष कुराकानी प्रस्तुत गर्दैछौँ। हाम्रो आकाशवाणी गान्तोकको किसान वाणी कार्यक्रममा स्वागत छ।
1: हजुर नमस्कार।
0: सर्वप्रथम आफ्नो परिचय राखिदिनुहोस् न।
1: म कुलबहादुर प्रधान तुरुक रमाबुङ जिपियुमा पर्छु। क्षेत्र मेरो मल्ली हो।
0: तपाईँको जीवनमा फुलप्रतिको यो लगाव कसरी सुरु भयो?
1: मेरो कसरी सुरु भयो भन्दाखेरि बाबा आमादेखि सानैदेखि खेती गरेको हुनाले गर्दाखेरि म त्यही कुरा अप्नाएँ र मैले नोकरी पनि पाएको हो। तर म फुलमै म सम्बन्धित बेसी भएर साथीभाइ ज्यादा अब चिनाजाना भयो। फुल खेतीले सबै मित्र अब सबैलाई मित्र बनाउँदो रहेछ। त्यसले गर्दाखेरि आज म त्यो कुराबाट मैले अब साथीभाइको एउटा चिना पर्चीको कारणले गर्दाखेरि म फुलपट्टि गएँ र अहिले पनि म फुलमै गर्दैछु। यो फुलबाट मैले धेरै लाभ उठाउनु पनि पाएँ। अब अहिलेसम्म राम्रोसँगले गरिरहेको छु। अब अहिले पनि मेरो 7-8 दोकानमा मेरो फुल गइरहेको छ।
0: हजुर, तपाईँकोमा अब यी पुष्पकै विषयमा कुरा गर्दा ती कति प्रजातिका कस्ता कस्ता फुलहरू छन् त?
1: पहिला मेरोमा 12 प्रजातिको फुलहरू थियो। अहिले मेरोमा अब ग्याडुलिस छ, केलालिली छ, जरबेला छ, अहिले अब 6-7 जातिको छ अहिले।
0: पुष्प खेती व्यवसाय कुन समय र कति लगानी वा कति क्षेत्रफलबाट चाहिँ सुरु गर्नुभएको थियो सर्वप्रथम?
1: मैले पहिला जुन कुरा मैले जुन खेती गर्दाखेरि अब पहिला त त्यस्तो ठुलो रूपले गर्नु सकिएन किनभने घरको स्थिति पनि अलिकति कमजोर थियो। त्यहाँबाट मैले बढाउँदै बढाउँदै जाँदाखेरि मैले एकजना बेङ्गलोरको साथी मैले पाएँ। उहाँले मलाई धेरै आइडिया पनि दिनुभयो। उहाँले मेरोबाट फुलहरू लानुभयो त्यति बेला जुन 2004-05 कुरा र उहाँदेखि मैले धेरै नलेजहरू पाउँदा सबै कुरा गर्दाखेरि अब उहाँकै उयसले गर्दाखेरि चाहिँ मैले त्यहाँबाट मजाले बढाउनु मौका पाएँ। अहिले अब 1-2 जमिनमा मजाले फुल खेती गरिरहेको छु।
0: अब कृषि क्षेत्रमा सागसब्जी धान मकै छोडेर फुल खेती नै रोज्नुको पछाडि मुख्य कारण के थियो? फुल खेती बाहेक अन्य के फसल उत्पादन गर्नुहुन्छ?
1: जुन हर्टिकल्चरमा अब रल्ले खोर्सानी भयो, यो जति पनि सागसब्जीहरू यो बाहिर ओपनमा हुने अब यो खेती पनि म गर्दैछु र फिलहालमा मेरो गान्तोकमा आउँदै पनि छ।
0: हजुर,
1: त्यसले गर्दाखेरि हामीले एग्रिकल्चर हर्टिकल्चर यो फ्लोरिकल्चर भन्ने बेस्ट एउटा जग्गा हो। हामी यो छैन भने हामी बाँच्न सक्दैनौँ।
0: हामी कृषकहरूको
1: जग्गा छैन किनभने यो हामी कृषक चाहिँ कृषकले उब्जाएर आज गान्तोक अब विभिन्न किसिममा बस्ने है अब सहरमा बस्नेहरूलाई हामीले उब्जाउ गरेर दिनु सक्यौँ सक्नुपर्छ अनि यो कुरा गऱ्यौँ भनेदेखि आज हामी यो एउटा अनिकालको पनि सङ्केत आउन सक्छ।
0: तपाईँले अब फुल खेतीकै कुरा गर्दा है, तपाईँले यो फुलमा हाल्ने मल बिउ बिजन कहाँदेखि चाहिँ ल्याउनुहुन्छ?
1: यो मल त अब हाम्रोमा जुन अब गाई खेती अब बहुत छ त्यसले गर्दाखेरि हाम्रोमा अब किनभने गाई खेती गाई पालन पनि छ त्यसले गर्दाखेरि आज अब डिपार्टमेन्टले सपोर्ट गर्नु भनेको सरकारले सपोर्ट गर्नु हो। आज डिपार्टमेन्टले उहाँहरूले एउटा प्लास्टिक दिनुभयो अनि बिउ बिजन दिनुभयो अनि अरू गर्ने काम त हामीले पनि गर्नु पऱ्यो। त्यो भएन भने हामीले अब गभर्मेन्टले 50% दिँदैछ भने आफैले पनि 50% त इन्भेस्ट गर्नु पऱ्यो। त्यो गर्नु भएन भनेदेखि त्यो बेकार हुन्छ। फेरि हामीले आफ्नो लगाउ पनि गर्नु पऱ्यो। त्यसले गर्दाखेरि चाहिँ हाम्रो भन्ने एउटा शब्द निक्लिन्छ र आउँदो भावी पिँढीले पनि यो कुरा सिक्नुपर्ने रहेछ। यसबाट धेर थोर लाभ उठाउनु पाइँदो रहेछ। यो राम्रो कुरा रहेछ। सबैसँग मित्रता जोडिने र मलाई अझै के लाग्छ भन्दाखेरि यहाँभन्दा पनि अझै उत्तम उहाँ आएर मेरो फिल्ममा घुमेर उहीँबाट कमसम एउटा भिडियो कन्फरेन्स गरेर एउटा त्यो कुरो गर्नु पाए अझै राम्रो हुन्थ्यो है, अझै उत्साह बढ्थ्यो होला जस्तो लाग्छ। किनभने अहिले अब पहिला मेरो अब जुन मेरो बाबा आमाले पनि गरेको थियो र पहिला त अब ग्याडुलिसहरू ज्यादा हुन्थ्यो, अहिले त्यो कुरो मासिएर गयो तर मासिएर गए तापनि मैले मेरो साथीभाइ भएको नातले गर्दाखेरि मैले काहीँ काहीँबाट कलेक्ट गरेर मैले रोपेको छु। योपालि निकै बेचे पनि तर आउँदो भविष्यको भावी पिँढीले यो कुरो सिक्नुपर्छ।
0: हजुर,

0: तपाईँकोमा भएका फुलहरूलाई चाहिँ कस्तो खालको त्यहाँको माटो चाहिन्छ अथवा मल चाहिन्छ, के को चाहिँ आवश्यकता पर्दो रहेछ फुल खेती गर्नको लागि?
1: अब आवश्यकता तपाईँको मेन त अब उहाँले गाई पाल्नुहुन्छ, म मल लान्छु, पैसा दिन्छु, हामीलाई दबाई पानीको खाँचो पर्छ, कोही त अब हामी आफै पनि बनाउँछौँ, अब तपाईँको पातीहरू यो बनमाराहरू माडेर त्यसको झोलबाट हामीले यो किरा फटेकना मार्ने काम गर्छौँ। कोही बेला अब के ब्लाइट लाग्छ के लाग्छ अब त्यसबाट चाहिँ हामी अलिकति डिपार्टमेन्टमाथि पनि निर्भर हुन्छौँ र डिपार्टमेन्टमा पनि हामी अलिकति एउटा रिक्वेस्ट गरेर एउटा कुनै लेटर चढाएर पनि उहाँहरूले अलिअलि हामीलाई प्रोभाइड गरिदिनुहुन्छ, आइदिनु पनि हुन्छ डिपार्टमेन्टहरू। आउनु भएन भन्दा पनि महिनामा एकपल्ट चाहिँ डिपार्टमेन्ट आउनुहुन्छ।
0: अब सुरुवाती दिनदेखि आजको अवस्थासम्म आइपुग्दा तपाईँले यो पुष्प खेतीको यात्रा कस्तो रह्यो र यसबीच कस्ता मुख्य चुनौतीहरू आए?
1: चुनौती त अब तपाईँको भन्नुपर्दाखेरि चुनौती बहुत बहुत चुनौती आउँछ, किनभने कतिले अब राम्रै कुरा गर्छ, कतिले नराम्रो कुरा गर्छ, यो कुरो एउटा सानो कुरा हो, अब ठुलो मान्नु हुँदैन। यस्तोमा चुनौती आउँछ, तपाईँको अब कोही बेला मान्छे पाइँदैन, कोही बेला के हुँदैन, अब यस्तो कुरामा चुनौती म बहुत कुरा अब यो सबै कुरा यो चुनौती मैले झेलेर आएर आज मलाई राम्रै छ सबै कुरा। अब योपालि अब एउटा मोदी साहब आउनुभयो, उहाँलाई पनि मैले एउटा राजभवनको मार्फत पर उहाँ मैले अलिकति फुल दिनु पाउँदा बहुत म यसमा अब खुसी छु।
0: तपाईँले कति जस्तो चाहिँ दिनुभयो
1: मोदी साहब आउँदाखेरि? मैले मोटामोटी 6,000 म्याक्सिमम 6,000 प्लान जस्तो मैले त्यति बेला दिएँ।
0: अब सुरुवाती चरणमा गुणस्तरीय बिरुवा र बिउ बिजन प्राप्त गर्न कतिको कठिनाई भएको थियो?
1: यो मैले तपाईँको 12-14 वर्षको उमेरदेखि मैले गरेको, अहिले म पुगेँ तपाईँको 54 पुगेँ, यो 40 वर्ष भयो मैले फुलको खेती गरेको, र 40 वर्षमा मैले अब साथीभाइ कति कमाउन सकेँ भन्ने कुरा मलाई मात्रै यो अब यो अनुभव छ।
0: हजुर हजुरले अब 40 वर्ष पुष्प खेतीमा बिताउँदा तपाईँले प्राप्त गर्नुभएको सबैभन्दा सुखद अनुभव कुन हो?
1: सबैभन्दा पैसा कमाउनु भन्दा पनि ठुलो कुरा त मैले इष्टमित्र कमाउनु पाएँ, यही एकदम यही खुसी छ। पैसा त कुनै आज छ भोलि छैन, इष्टमित्र त मेरो छ, यही कुरो म खुसी लाग्छ।
0: हजुर अब नयाँ अब तपाईँले यसरी फुल खेती गरेर यत्रो वर्ष बिताउनु भयो, अब यति वर्ष यो 40 सालको अन्तरालमा नयाँ प्रजातिका फुलहरू उत्पादन गर्दा खेतीका क्रममा कस्ता प्राविधिक अनुभवहरू बिताउनु भयो?
1: यो कुरामा कतिवटा मैले नयाँ भेराइटीहरू फुल ल्याउँदाखेरि अब त्यस्तो कुराहरू थुप्रो चुनौतीहरू आयो, थुप्रै कुरा बिग्रेर पनि गयो, कति पैसा फसियो पनि, यसलाई सङ्घर्ष गरेर आज यो 40 वर्ष भयो मैले फुलको खेती गरेको, यो 40 वर्षको अवधिमा मैले यो मेरो अहिले म सक्सेसफुलै छु जस्तो लाग्छ। यो सक्सेसको कारण अब मैले आउने भावी पिँढीलाई आउसीको यो कुरा अब हामीले जान्नुपर्छ, भोलिको दिन अब हामीले यो कुरा हामीले सिक्नु सकेन र केही कुरो गर्नु सकेन भनेदेखि भोलि सायद अनिकाल पनि लाग्न सक्छ। यो कुरोमा हामी एकदम चिन्तित हुनुपर्छ, हामीले गर्नुपर्छ। कसैले फुल खेती गर, कसैले एग्रिकल्चर गर, कसैले हर्टिकल्चर गर, कसैले अब गाई बस्तु पाल, म यो हरेक कुरा म गाउँमा चर्चा गरिबस्छु र अहिले कतिले गर्दै पनि छ।
0: फुल खेती गरेपछि त्यसलाई स्याहार्नु पर्यो, एकदमै बेसी स्याहार्नु पर्यो है। अब त्यसमा अब रोगहरू पनि त लाग्छ होला, रोग लाग्छ होला, किराहरूले पनि बिगार्छ, बिगार गर्छ होला। अब त्यो टाइममा चाहिँ तपाईँले कस्ता अनुभवहरू प्राप्त भयो त?
1: अब यो टाइममा किनभने अब हाम्रो सिक्किम त त्यसै पनि अर्ग्यानिक हो, अनि हामीले अब यो अर्ग्यानिक एउटा दबाईहरू हामी अब यो झारपातबाट पनि बनाउन सकिन्छ र अर्ग्यानिक दबाई पनि पाइन्छ। कोही बेला यस्तो चुनौतीहरू आउँदाखेरि डिपार्टमेन्टसँग पनि हामी सेयर गर्छौँ र डिपार्टमेन्टले नै हामीलाई धेरथोर दबाईहरू प्रोभाइड गरिदिनुहुन्छ अर्ग्यानिक। अब यस्तो चुनौतीहरू थुप्रो आउँछ, तर आउँदा हामी अतालिनु हुँदैन, कसरी हुन्छ सेयर त गर्नु पर्यो, डिपार्टमेन्टबाट पनि हामीलाई सपोर्ट चाहिँ गर्दैछ।
0: अब व्यावसायिक सफलतापट्टि हामी बात गरौँ है। अब आज तपाईँलाई पुष्प खेतीमा एक सफल व्यावसायिक रूपमा हेरिन्छ, अब यो सफलता हासिल गर्नुको मुख्य मूल मन्त्र के हो?
1: मूल मन्त्र के हो भन्दाखेरि अब मेरो बाबा आमाले नै सिकाउनु भयो कि अब यही खेतीबाट नानी हो तिमीले निर्भर गर्नुपर्छ, यो खेती गर्नुपर्छ भनेर पहिला मलाई भन्नुभएको थियो, र त्यही कुरा मैले अप्नाउँदै मैले अब स्कुल पनि त्यस्तो थुप्रो पढ्नु पाएन किनभने घरको अवस्था अलिकति कमजोरी थियो, र यसबाट नै मैले बढाउँदै लगेर आज अब एउटा म एउटा आत्मनिर्भर भएको छु है, अब सबै कुरो राम्रो छ।

0: फुल खेती गरेर घर बनाउने मौका पाएँ, जमिनहरू जोड्ने मौका पाएँ, आज अब थुप्रो अझ बालबच्चाहरूलाई राम्रोसँगले पढाउने मौका पाएँ।
1: हजुर, त्यस्तै तपाईँको उत्पादनलाई बजारमा स्थापित गराउन ग्राहकहरूको मन जित्न कस्ता रणनीतिहरू अप्नाउनु भयो?
0: अब मैले सबैभन्दा खेती गर्नुभन्दा पहिला त मैले दोकानसँग मैले सम्बन्ध राख्नु, मैले अब त्यो चाहिँ मेरो बहुत पहिलादेखि नै मेरो साथीभाइ भएको कारणले गर्दाखेरि आज मेरो विभिन्न दोकानमा जाँदा पनि कुनै कमी कमजोरी छैन, सबैले मेरो एकदम एक्सेप्ट गरिहाल्छ, किनभने सबभन्दा ठुलो त राम्रो चिज पठाउनु हो, सबभन्दा ठुलो त
1: इमान्दारी।
0: किनभने इमान्दारी राम्रो छैन भनेदेखि
1: इष्टमित्र कमाउने
0: त्यो कहिले पनि
1: हुँदैन। पुष्प व्यवसायबाट दिगो आम्दानी लिनका लागि कसरी बनाउनु पर्छ?
0: यो फसल हामीले किन उत्पादन अब कसरी गर्दा हुन्छ, ज्यादा त नोकरी माथि निर्भर, किन म गलत भन्छु भन्दाखेरि, ठिक हो पढ्नेले गर्दा हुन्छ, तर पढ्ने पनि आएर खेती गर्दा हुन्छ। खेतीमा भन्दा राम्रो अब खेतीमा फुल खेतीमा भयो, कुनै पनि हर्टिकल्चर एग्रिकल्चरमा गर्दा भयो, बाहिरतिरको टेक्नोलोजी कस्तो छ, हाम्रो पनि त टेक्नोलोजी हिसाबले काम गर्नु पर्यो। हाम्रो बारी जग्गा जमिन बाँझो राख्नु भएन, नोकरी नोकरी भन्छ, त्यसले गर्दाखेरि हाम्रो जग्गा जमिन बाँझो सबै बाँझो र रुखपात घारी भयो, त्यसले गर्दाखेरि बाँदर आयो, दुम्सी आयो, बँदेल आयो भन्छ, त्यो कमजोरी हाम्रो हो, किनभने हामीले त्यसै जङ्गल बनायौँ, आफैले बनाएको र हाम्रो कृषकले चाहिँ म के भन्छु भने हाम्रो कृषकलाई यो ढालफाँड गरेर कसरी हुन्छ, आफ्नो जमिनमा खेती चाहिँ गर्नुपर्छ। हामीले सबले खेती गर्यौँ भने जनावरहरू पनि त्यसै पनि परपर भाग्छ, किनभने पहिला पनि गरे आएकै हो जनावर र पहिला पनि गरेकै थियो बाजे बराजुले पनि।
1: प्रतिकूल मौसम, रोग, किरा, जस्तै अब पोली हाउस, कोल्ड स्टोरको अभाव जस्ता चुनौतीहरूलाई कसरी समाधान गर्नु भएको?
0: यो कुरामा मलाई के लाग्छ, फुलमा रोपी दुःख गर्छौँ, पानी पनि दुःख सुख लाउँछौँ, किरा पनि लाग्छ। सबैभन्दा एउटा ठुलो चुनौती चाहिँ के छ भन्दा, हामीलाई कोल्ड स्टोर छ भनेदेखि हामीले कमसेकम त्यसलाई मार्केटमा अब अलिकति राम्रो दाममा हामी बेच्न सक्छौँ, तर अब हाम्रोमा त्यो अब सम्भव नै छैन। अहिले जुन मैले फुल चाहिँ म एउटै रेट राख्छु, मार्केटमा अब दाम बढ्छ मेरो त्यही रेट हुन्छ, मार्केटमा जुन डाउन हुन्छ मेरो रेट त्यही हुन्छ, त्यसले गर्दाखेरि म अब किनभने मेरोमा राख्ने जग्गा छैन, त्यसले गर्दाखेरि म एउटै रेटमा चाहिँ एउटै रेटमा म त्यसरी चलाउँदैछु।
1: भनेपछि यहाँ गान्तोकको रेट फाल्टै नाम्चीको रेट सिलगढीहरूको
0: एउटै रेटमा किनभने त्यो कसरी मैले गरेँ भन्दाखेरि रेट हाई हुँदाखेरि मैले निकाल्ने, रेट लो हुँदाखेरि त्यहाँभित्र हाल्ने मेरोमा जग्गा छैन। सबभन्दा त हामीलाई कोल्ड स्टोरको अभाव छ, हामीलाई यस्तो कुराहरू पनि काहीँ अब है प्रोभाइडहरू भइदियो भने राम्रो हुने थियो जस्तो लाग्छ अब सरकारद्वारा।
1: विदेशी फुलहरूसँगको बजारमा मूल्यको उतार चढाव कसरी व्यवस्थापन गर्नुहुन्छ?
0: कुरामा के आउँछ भन्दाखेरि जुन कम्पिटिसन, जमाना त कम्पिटिसनको हो, जुन अब हाम्रोमा मैले बेङ्गलोर गएर हेरेँ, पुणे गएर हेरेँ, मैले अब थुप्रै कुरा मैले थुप्रै जग्गा गएर हेरेँ, किनभने उनीहरूको टेक्नोलोजी र हाम्रो टेक्नोलोजीको क्लाइमेट हुन्छ। अहिले म जरबेला गर्दैछु, एउटा दुःखले हुँदैछ हाम्रो एरियामा र राम्रै हुँदैछ, तल यो जरबेला कहाँ हुने हो भन्दाखेरि बेङ्गलोर अब पुणेतिर अब होइन गरम ठाउँ त्यस्तोमा हुने हो, र पनि हामीले कोसिस गर्दाखेरि यहाँ हुँदो रहेछ, बेचिरहेको छु, सक्नुहुन्छ।
1: पहाडी क्षेत्रबाट बजारसम्म फुल पुर्याउँदा हुने यातायात चुनौती कसरी हल गर्न सकिन्छ?
0: कोही बेला अब बाटोको कारणले अब यो रेनी सिजन हो, र पनि मैले अब कहाँबाट घुमाएर पनि मैले अब गान्तोक ल्याउने कामहरू, कालिम्पोङ पुर्याउने कामहरू सबै भइरहेको छ। मेरो चाहिँ कुनै दिन पनि फुल बिग्रेर गएको छैन, र मेरोमा अब किन मेरो साथीभाइ अब दोकानेहरू ज्यादा चिनाजाना भएकोले गर्दाखेरि म यो बहुत पहिला पुरानो अब एउटा फुल खेती गरेकोले गर्दाखेरि मेरोमा त्यो कमी कमजोरी कुनै छैन, किनभने सब मार्केटमा टकटक भइहाल्छ।
1: केहीको डर छैन, मरेर जान्छ, कुहिएर जान्छ
0: छैन।
1: वर्तमान समयमा पुष्प व्यवसायको बजार कस्तो छ, आगामी दिनमा यसको सम्भावना कतिको उज्जवल देख्नुहुन्छ?
0: यो मेरो उयसमा अब भविष्य राम्रो छ, सरकारले पनि यसमा अलिकति को मान्छेले अब एकदमै राम्रो खेती गर्दैछ अब हामीलाई त्यस्तो लाग्छ, किनभने उहाँ खेती गर्नेलाई अब अझै बोलाएर उहाँलाई एउटा उत्साह कुराहरू गरेर अब त्यस्तो गरिदियो भनेदेखि अरूले पनि सिकेर त्यो कुरा गर्थ्यो कि। यो कसरी अध्ययन गरेँ भन्दाखेरि म एक दिन चाहिँ म हाउडाको जुन त्यो हाउडा ब्रिजको छेउमा मुनि गएको थिएँ, र म त्यहाँ करिबन पनि राति 10:30-11 बजी म पुग्दाखेरि कडरौँ कडरौँको फुल त्यहाँ मैले देखेँ, अनि मैले यत्रो फुल यो कहाँ जाँदो रहेछ भनेर बिहान चाहिँ म 6 बजी आउँदै एउटा फुल एउटा केही पनि थिएन भनेदेखि यो फुल चाहिँ मलाई त्यहाँदेखि चाहिँ मलाई यो फुलको काम हामीले गर्नुपर्ने रहेछ भनेर चाहिँ 18-19 वर्षको उमेरमा मैले त्यहाँ गएर हेर्दाखेरि मैले त्यस्तो कुरा पाएँ, र त्यहाँदेखि चाहिँ मैले यो फुल चाहिँ हामीले गर्नै पर्ने रहेछ, लाभ उठाउन सकिने रहेछ,

0: धाम मन्दिर गुम्बा चर्च हामी जहीँ जाँदाखेरि पनि है यो मरौ बिहा सबै कुरामा पनि यो फुल चाहिन्छ। फुल मन नपराउने मान्छे त कोही पनि हुँदैन। त्यहीँदेखि मैले सिकेर आज यो फुल खेती मैले बढौतडी गरेको कारण चाहिँ यही हो।
1: हजुर, अब पुष्प खेतीलाई पर्यटन इको टुरिज्म फ्लावर टुरिज्मसँग जोडेर कसरी थप आम्दानीका अवसरहरू सृजना गर्न सकिन्छ?
0: फुलबाट तपाईँको यो टुरिज्म मेरो त रोड साइडमा छ, अब टुरिस्टहरू आउँदाखेरि कति निक्लिन्छ पनि त्यहाँनिर टुरिज्मबाट पनि लाभ उठाउन सकिन्छ। फुल त सबले मन पराउने कुरा हो, यसमा म एकदमै खुसी छु। यो फुलले
1: अब हामीले फुलबाटै कतिवटा यो हामी लाउँछौँ पर्फ्युम सेन्टहरू,
0: अब यो फुलबाट सेन्टहरू अब यहाँ अब पर्फ्युमहरू बनिन्छ। लिलियम हेर्नुभयो भनेदेखि तपाईँको ओरेन्टोलमा अब कस्तो खालको सुगन्ध हुन्छ, अब यो कार्नेसनतिर अब कस्तो खालको सुगन्धहरू हुन्छ है, कति मिठो बासना आउँछ। अब लिलियम निकै आउने मेरो बान छ बाहिरबाट ल्याएर, अन्त फाल्टो टुरिस्टहरू आएर उयो गर्दाखेरि 150 भयो यस्तो अब कम्ती मार्जिनमा, अब हाम्रोमा एकदम यो टुरिज्मबाट पनि
1: धेरै फाइदा चाहिँ
0: फाइदा गर्नु सकिने रहेछ।
1: हजुर,
0: अब यो बेल्टमा अब यो फुलको खेती पनि कस्तो कस्तो जग्गामा हुन्छ भन्दाखेरि, जुन हाम्रो बेल्टमा अब यो प्रायः फुल हुने बेल्ट हो, अब यो तुरुक सुम्बुक यो एउटा नामथाङ यो बेल्ट भनेको चाहिँ फुल हुने जग्गा हो। अब यो जग्गालाई चाहिँ अब एउटा सरकारद्वारा पनि एउटा बेल्ट बनाएर है त्यो जग्गालाई अब गदवारी एउटा जग्गामा अब एन्थोरियम एउटा जग्गामा लिलियम अलिकति माथिल्लो जग्गामा त्यसो गरेर एउटा यस्तो सिस्टम बनाएर है त्यो कुरा अब सरकारले पनि त्यो गरिदिनु भयो भने अचम्मै उत्तम हुन्थ्यो जस्तो लाग्छ मलाई। किनभने मार्केटमा यहाँ अब बजारमा बेङ्गलोरदेखि ल्याएर बेच्ने अब उहाँलाई जरुरी थिएन, हाम्रैमा भएको भए हजुर, आज कलकत्तादेखि ल्याएर बेच्ने जरुरत थिएन, पुणेदेखि ल्याएर बेच्ने जरुरत थिएन, आज यहाँ विभिन्न किसिम हेऱ्यौँ भनेदेखि हाम्रोमा एकदमै फुल खेती गर्ने सिक्किममा कम्ती छौँ,
1: जग्गा बेसी छ
0: हामी काम गर्ने मान्छे कम्ती छौँ। तपाईँको मल्लीमा हेऱ्यो भने मल्ली रातेपानी यो रविटार बेल्टतिर रोज पुरा गर्थ्यो, किनभने सिक्किममा आज प्रडक्ट कम्ती छ, गर्ने मान्छे कम्ती छ, त्यसले गर्दाखेरि आज बाहिरको
1: उहाँहरूले लाभ लिइरहनु भएको छ
0: लिइरहनु भएको छ।
1: पुष्प खेती क्षेत्रमा तपाईँले हालसम्म हासिल गर्नुभएका मुख्य उपलब्धि सामना गर्नुभएका पुरस्कारहरू पनि के छन्?
0: मैले पुरस्कारहरू पाएँ, यस्तो पुरस्कारहरू मैले थुप्रै ठाउँ मैले लाभ उठाएँ, थुप्रै जग्गामा मलाई सम्मानित पनि भयो, र मलाई एकपल्ट बेङ्गलोरमा पनि बोलाउनु भएको थियो, उहाँ पनि गएँ, मेरोमा त्यस्तो थुप्रैवटा अब एवार्डहरू पाएको।
1: हजुर, पक्का पनि है, अब आफ्ना उपलब्धिहरूलाई निरन्तरता दिँदै भावी दिनमा खेतीको प्रविधिमा कस्ता नयाँ लक्ष्यहरू राख्नु भएको छ?
0: अझै लामो लक्ष्यहरू राखेको छु, अझै यो खेतीलाई बढोत्तरी गर्ने ठुलो रूपले गर्ने इच्छा छ।
1: अब हामी सरकारी योजना र सुविधाको लाभ कसरी लिनुभयो उहाँ त्यो विषयमा हामी बातचित गर्नेछौँ। पुष्प खेती विस्तारका लागि राज्य वा केन्द्र सरकारका कस्ता कस्ता योजना र उपलब्ध छन्, हाम्रा श्रोताहरूलाई केही जानकारी दिन सक्नुहुन्छ कि?
0: राम्रो लाभ उठाउन सकिन्छ, किनभने आज यो एनएसबीबाट कमसेकम 50% सब्सिडी छ, लोन मार्फत गरेर पनि सकिन्छ।
1: हजुरले लोन पनि
0: मैले लिएको छुइनँ,
1: हजुर
0: लिएको छुइनँ, लिनेवाला थिएँ भनेर मलाई डिपार्टमेन्टले धेरथोर दिनुभयो र मैले आफ्नो अलिक लगानी लगाएर मैले गर्दाखेरि अब अहिले दुःख सुख भइरहेको छ। र यसबाट जुन अब डिपार्टमेन्ट हर्टिकल्चर एग्रिकल्चर फ्लोरिकल्चरमा मेन त फ्लोरिकल्चरमा गएर अब डिपार्टमेन्टमा गएर कतिवटा कुरो एकदमै गर्ने अब उहाँलाई ट्रेनिङ पनि दिन्छ है सबै कुरा,
1: हजुर
0: मैले ट्रेनिङ गरेँ,
1: हजुर त्यो विषयमा अलिकति बताइदिनुहोस् न।
0: हाम्रो फ्लोरिकल्चर डिपार्टमेन्टबाट मैले त्यति बेला धेरै मैले जुन ट्रेनिङको मौका पाएँ त म पुणे गएर गरेँ, र त्यति बेला मैले त्यो ट्रेनिङमा मैले राम्रो मौका पाउँदाखेरि अब त्यो मलाई अहिले यो ट्रेनिङले गर्दाखेरि मलाई कुनै पनि कुराको असुविधा छैन र सबै राम्रै छ, र मैले त्यहाँबाट मैले अब आफ्नै पैसामा गएर बेङ्गलोरतिर साथीहरूसँग मैले अब यो गरेर कलकत्तातिर मैले यो कलकत्ता यो डिगाको छेउछाउतिर गएर मैले त्यहाँको नर्सरीहरूसँग पनि मैले सम्बन्ध गरेर मैले पुरै त्यहाँनिर ट्रेनिङहरू गरेँ हो, कुन फुललाई कस्तो पाराले अब काम गर्दा ठिक हुन्छ, कस्तो पाराको कुन दबाई लाग्छ, यो कुराहरू मैले सबै कुरा उहाँ गएर गरेँ, र आएर मैले डिपार्टमेन्टलाई फुल मागेँ, फुल माग्दाखेरि उहाँले दिनुभयो र हट हाउसहरू पनि बनाइदिनु भयो, पैसा त आफ्नो पनि जान्छ, डिपार्टमेन्ट एउटा डिपार्टमेन्ट सरकार भनेको एउटा सहारा हो, उहाँले दिएको बेलामा आफूले पनि इन्भेस्ट अलिक गर्नुपर्छ, त्यो गरिएन भनेदेखि सबै सरकारको निर्भरमा गरेको छ भने त्यो त मेरो त एक पैसा लागेको छैन,
1: हजुर
0: आफ्नो पैसा अलिक लगानी लगाएको छ भनेदेखि त्यो कुरालाई सिरियसली लिन्छ, मलाई चाहिँ त्यस्तो लाग्छ, भने आज डिपार्टमेन्टमा सबै कुरा छ, अवसर छ।
1: तपाईँ आफैले सरकारी योजना लिनुभएको छ?
0: मैले अहिले फिलहाल लिएको छु।
1: कुन चाहिँ योजना लिनुभएको छ?
0: फ्लोरिकल्चरमा

0: प्लास्टिक दिनुभयो, चार बन्डल कति प्लास्टिक दिनुभयो चाहिँ, अन्त डिपार्टमेन्टले मलाई जरबेला दिनुभयो, कार्नेसन दिनुभयो, लिलियम दिनुभयो, तर त्यसबाट मैले बहुत लाभ उठाउनु पाएँ है। मैले साथीभाइ पनि तिन चारजना जोडेर गरेको थिएँ, अन्त पछाडि अब प्रफिटमा आएपछि प्रफिट भयो, चाह्यो भने गर्न सकिँदो रहेछ।
1: हजुर, अब नयाँ कृषकहरूले अब यो सरकारी योजनाहरूको लाभ लिन के प्रक्रिया अप्नाउनु पर्यो?
0: यो अप्नाउनुको लागि एउटा सजिलो कुरा छ, जुन मैले 500 लिएर 1000 जरबेला रोप्छु भन्यो भनेदेखि उहाँले सिधै एप्लिकेसन लेख्नु पऱ्यो। एप्लिकेसन अब जोइन्ट डाइरेक्टर, अब फ्लोरिकल्चर जोइन्ट डाइरेक्टर अब एप्लिकेसन लेखेर अब या त एरिएमएलए लेख्दा पनि भयो, एरिएमएलएलाई लेख्नु पऱ्यो मेन चाहिँ, किनभने उहाँले जोइन्ट डाइरेक्टरलाई सिफारिस गरिदिन्छ, जोइन्ट डाइरेक्टरले अब त्यहाँबाट मार्च अप्रेलमा हुने कुरा हो है, त्यति बेला उहाँले त्यो प्रावधान राखिदिनुहुन्छ र यसरी सजिलो लाभ उठाउन सकिन्छ। अनि अब ठुलो रूपले गर्नु, अब जमिनहरू राम्रो जमिन अब निकै ठुलो रूपले गर्नु चाह्यो भनेदेखि तपाईँको एनएसबीबाट छ है, अब खादीबाट छ, सबै कुरा छ नि, यसमा 50% सब्सिडी छ।
1: हजुर, भनेपछि यही विषयलाई लिएर अब हामीले कसरी त्यसो भए जसले अब ग्रामीण भेगमा बसेको कृषकहरूले कसरी यसलाई अगाडि लानुपर्ने त्यो विषयमा अलिकति विस्तृतमा बताइदिनुहोस्।
0: एनएसबीको अब योजना लिनु पर्यो भने सिस्टममा जानु पर्यो, सबै कुरो उहाँको अब ग्रिन हाउस एउटा सिस्टम, एउटा अब सबै एउटा इन्जिनियरिङ कुराले गरेको हुन्छ, अनि त्यहाँबाट त्यो पानीको प्रदाहन कसरी मिलाएको हुन्छ, अब प्लास्टिक कस्तो पाराले लाउनु पर्ने, अब यो कुराहरू सबै सिस्टमले गरेर फुल बेच्नु थालेपछि त्यहाँबाट सब्सिडी उहाँले छोड्नुहुन्छ, छोडेर त्यो सब्सिडी गएर त्यहाँबाट ब्याङ्कमा जान्छ, ब्याङ्कमा गएपछि त्यो एउटा त्यो सब्सिडी बस्छ, जब लोन क्लियर हुन्छ उहाँले 50% सब्सिडी पाउनुहुन्छ, एउटा सिस्टम त्यो भयो। अब यता डिपार्टमेन्टबाट तपाईँको जानुभयो भनेदेखि डिपार्टमेन्टबाट मैले अघि भनिहालेँ, एरिएमएलए त थ्रु त एरिएमएलए जानु पर्यो, किनभने आज सरकारले आज गरिरहेकै कुरा छ है, अब गरेको हुन्छ, अब भइरहेको कुरा हो, किनभने एरिएमएलएले उहाँलाई जोइन्ट डाइरेक्टरलाई लेखिदिनुहुन्छ, जोइन्ट डाइरेक्टर लेखेपछि उहाँले लिलियम गर्नु चाहँदैछ कि बा एन्थोरियम गर्नु चाहँदैछ, अब त्यो फुलको विषयमा विषय पनि लेख्नु पर्यो, अनि बेड अनुसारले माग्नु पर्यो,
1: हजुर पक्का पनि।
0: अब यस्तो कुराहरू चाहिँ हाम्रो कृषकले पनि सोच्नु पर्ने कुरा हुन्छ।
1: अब जलवायु परिवर्तन विशेष गरी हिमाली क्षेत्रका पुष्प खेतीमा पारेका प्रभावलाई कसरी न्यूनीकरण गर्न सकिन्छ?
0: पहाडी भेगमा हामीले यसको जुन गर्नुपर्ने जुन यसको भेराइटी हुन्छ, अब यसको आफ्नो आफ्नै एरियाको भेराइटी हुन्छ, तपाईँको हाई अल्टिच्युडमा अब लगाउने कुराहरू तपाईँको लिलियम भयो, केला लिली भयो, यस्तो थुप्रो कुराहरू छ, पैसा यिनीहरूमा बेसी छ, अनि यस्तो कुराहरू यति साह्रो महँगो चिजहरू छ हाम्रोमा, तर र पनि हामीले हाम्रो मान्छेले लाभ उठाउन सक्दैन, किनभने यो पनि जग्गा अनुसारको एउटा छ यसको भेराइटी।
1: अब आजका शिक्षित युवाहरू वैदेशिक रोजगार वा सरकारी नोकरी आकर्षित भइरहेका छन्, यस्तो बेलामा पुष्प खेतीमा कस्तो भविष्य छ?
0: नोकरी हो, ठिक हो, नोकरी गर्नुपर्छ, हाम्रो माटोलाई हामी यहीँ खेलाउनु जान्यौँ भनेदेखि हाम्रैमा पैसा छ।
1: अब यस्तो हुन्छ नि, अब अहिलेका युवाहरूलाई त्यो सबै विषयमा कसरी गर्ने थाहा हुँदैन, त्यसैले गर्दा अब नयाँ पुस्ताले पुष्प व्यवसाय सुरु गर्नका लागि चाहिँ कस्ता आधारभूत तयारी र तालिमहरू लिनु पर्छ?
0: सिम्पल कुरा, हाम्रोमा आउँदा पनि यो तालिम लिनु सकिने कुरा हो, अथवा डिपार्टमेन्टलाई तालिमको लागि
1: आग्रह गर्दा भयो
0: भयो, एकदम डिपार्टमेन्टमा यो जग्गा छ,
1: उहाँले सजिलैसँग तालिम
0: गराइदिनुहुन्छ,
1: उपलब्ध गराइदिनु,
0: एकदमै गराइदिनुहुन्छ, भइ पनि रहेको छ,
1: हजुरले पनि यस्तो
0: गरिरहेको, मैले तालिम गरेँ, अहिले त बाहिर जानु पर्दैन,
1: हजुर
0: अब जोरताङमा तपाईँको एसआरडीमा पनि अब तपाईँको यहाँ तालिम अब कति तालिम सेन्टर त्यहाँ छ, त्यहाँ भइरहेकै छ।
1: अब यो पुष्प खेतीलाई व्यावसायिक आधुनिक र आकर्षक बनाउन नयाँ पुस्तालाई तपाईँको मुख्य सन्देश के छ?
0: अब यसमा चाहिँ सबैभन्दा ठुलो कुरो चाहिँ अब हाम्रो यो नयाँ पुस्ताहरूले चाहिँ हामीले जान्नुपर्ने कुराहरू चाहिँ के छ भन्दाखेरि, हामीसँग आएर सेयर गर्दा भयो है, फोन मार्फत पनि अब सेयर गर्दा भयो, अहिले मसँग बहुत मान्छेले सेयर गरिरहेछ, किनभने यस्तो कुरा गर्दा राम्रो हुँदो रहेछ भनेर मलाई बहुत फोनहरू आउँछ, जुन मेरो फार्ममा आउँछ पनि, र यो कुरा चाहिँ म के भन्नु चाहन्छु भन्दाखेरि चाहिँ आज यति साह्रो वन जङ्गल भएर गएको छ हाम्रो बारीहरू, र आउँदो भावी पिँढीले चाहिँ यो चाहिँ एकदम गरिखानुपर्छ, यो खेतीपातीबाट केही कुरा उक्सिनुपर्छ, हुनुपर्छ, हुन्छ, जुन भावी पिँढी युवाहरू चाहिँ आज यो फुल खेती र हर्टिकल्चर एग्रिकल्चरमा लागि पर्नुपर्छ।
1: पक्का पनि,
0: हजुर पक्का,
1: हजुर। अब हामीले यस्तै यही विषयमा अगाडि कुरा गर्दाखेरि अब राज्य सरकार केन्द्र सरकारका योजना र अब कृषकका लागि आधारभूत योजना तथा सुविधाहरू के छन् त भन्दा

0: किसान क्रेडिट कार्ड हजुरले लिनु भएको छ यो किसान क्रेडिट कार्ड
1: यो मैले अब बनाउँदैछु तपाईँको आजभन्दा तपाईँको 10-12 वर्ष अगाडि चाहिँ मैले एउटा ट्याङ्की 50,000 पाएको
0: हो हजुरले यो कृषकका लागि आधारभूत योजना सुविधाहरू धेरै हाम्रो केन्द्र सरकारबाट है धेरै स्किमहरू छ तपाईँले कुन स्किम चाहिँ तपाईँले पाउनु भएको छ
1: त्यसमा मैले पाएँ तपाईँको यो 2010 मैले डकुमेन्टहरू सबै बुझाएको थिएँ त्यसले गर्दाखेरि मैले हर्टिकल्चर जुन हर्टिकल्चरबाट मैले पाउनु पर्ने जुन योजना थियो मैले
0: सिँचाइ योजना
1: मैले किनभने त्यहाँबाट पाएँ अहिले म यसबाट धेरै मैले लाभ उठाउनु पाइरहेको छु है 50,000 भनेको पानी चाहिँ अब ठुलो कुरा हो
0: 50,000 लिटरको
1: हजुर ट्याङ्की चाहिँ मैले हजुर मैले पाएँ र त्यहाँबाट चाहिँ अब धेरै मैले अहिले आज डल्लै नर्सरीलाई मैले आज सिँचाइ गर्नु पाइरहेको छु है यो कुरो मलाई एकदमै खुसी लागेको छ राज्य सरकारलाई म धन्यवाद दिन चाहन्छु है भारत सरकारलाई पनि धन्यवाद दिन चाहन्छु किनभने मैले पाएको हो यो किनभने यस्तो योजनाहरू हामीले पाएर हामीले अब युज चाहिँ गर्न सक्नु पऱ्यो त्यो युजदेखि बाहिर गयो भनेदेखि नोक्सान हो
0: नोक्सान
1: यो कसलाई नोक्सान भन्दाखेरि हाम्रो स्टेटलाई पनि नोक्सान सेन्ट्रललाई पनि नोक्सान है सबैलाई नोक्सान अब बनाउने काम मैले गरेँ सबै कुरा चाहिँ अब अरू चाहिँ सबै इन्भेस्ट चाहिँ टाकटुको मैले गरेको छु डिपार्टमेन्ट भनौँ राज्य सरकार भनौँ है मैले त्यहाँबाट मैले फुल
0: हजुर
1: फुल प्लान्ट पाएँ अनि प्लास्टिक पाएँ
0: केपी प्रधानज्यू हजुरले यहाँ आएर पुष्प खेती विषयमा धेरै धेरै राम्रा ज्ञानवर्धक कुराहरू हामीलाई साझा गरिदिनु भएकोमा हाम्रो आकाशवाणी गान्तोकको किसानवाणी कार्यक्रमबाट धेरै धेरै धन्यवाद
1: धन्यवाद
0: श्रोता आजको किसानवाणी कार्यक्रम अन्तर्गत हामीले सिक्किम नाम्ची जिल्ला तुरुक बस्तीका प्रगतिशील कृषक कुलबहादुर प्रधानसँग पुष्प खेती बागवानी र कृषि क्षेत्रमा उपलब्ध सरकारी सहुलियत तथा योजनाहरूबारे कुराकानी प्रस्तुत गर्यौँ आशा छ यो कुराकानीले यहाँहरूलाई पुष्प खेतीबारे अघि बढ्न प्रेरणा प्रदान गर्यो

0: प्रधानमंत्री किसान मान धन योजना से लघु सीमांत किसानों का भविष्य होगा सुरक्षित
1: और 60 वर्ष की आयु से 3000 रुपए मासिक पेंशन होगी सुनिश्चित
0: 55 रुपए से 200 रुपए की मासिक किस्त देकर प्रवेश कर सकते हैं 18 से 40 वर्ष तक के किसान
1: इस अंशदायक योजना में सरकार देगी बराबर का योगदान
0: सभी किसान भाई बहन
2: प्रादेशिक समाचार सुन रहे केन्द्रीय गृहमन्त्री अमित शाहले सिलगढी नजिकैको रानी डङ्गामा सशस्त्र सीमा बलद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्र सरकारले रणनीतिक रूपमा महत्वपूर्ण चिकन स्नेक भनेर चिनिने सिलगढी कोरिडोरको सुरक्षा व्यापक रूपमा सुदृढ पार्नका लागि वृहत उपायहरू अप्नाएको जानकारी दिनुभयो श्री शाहले उत्तर पूर्वलाई भारतको बाँकी भागसँग जोड्ने यो साँगुरो कोरिडोरको सुरक्षा अत्यन्त महत्वपूर्ण रहेको पनि थप बताउनुभयो मुख्यमन्त्री प्रेमसिंह तामाङले देक्लिङ स्थित पीएम श्री सरकारी वरिष्ठ माध्यमिक विद्यालयकी शिक्षिका सुषमा तामाङलाई प्रतिष्ठित राष्ट्रिय शिक्षक पुरस्कार 2026 लागि चयन गरिएकोमा हार्दिक बधाई दिनुभयो सिक्किम सरकारको राज्य शिक्षा विभागले श्रीमती तामाङको चयन सिक्किमका लागि ठूलो गौरवको कुरा भएको र विद्यालय शिक्षामा उहाँको समर्पण र अनुकरणीय योगदानलाई सम्मान गरिएको बताएको छ राष्ट्रपतिले सेप्टेम्बर 5 दिन नयाँ दिल्लीमा श्रीमती तामाङलाई शिक्षक दिवसका अवसरमा यो राष्ट्रिय शिक्षक पुरस्कार 2026 प्रदान गर्नुहुनेछ सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले उत्तर सिक्किममा कनेक्टिभिटी सम्बन्धी मुद्दाहरूबारे छलफल गर्न गान्तोक स्थित बिआरओ मुख्यालयमा सीमा सडक संगठनका प्रमुख अभियन्तासँग भेट गर्नुभयो श्री सुब्बाका अनुसार दुवै पक्षले यस क्षेत्रमा सडक सम्पर्क सम्बन्धी चुनौतीहरू अनि सुरक्षित भरपर्दो र सबै मौसममा कनेक्टिभिटी सुनिश्चित गर्न सडक पूर्वाधारलाई सुदृढ पार्ने र सुधार गर्ने आवश्यकताबारे छलफल गरे श्री सुब्बाले उत्तर सिक्किमको रणनीतिक महत्व र यहाँका जनताको आवश्यकतालाई ध्यानमा राख्दै यस क्षेत्रमा सडक पूर्वाधारको समयमै कार्यान्वयन मर्मत सम्भाव

रस्तरो नतिको महतामा जोड दिनुभयो। सिक्किमको सबैभन्दा सम्मानित र पुरानो पर्वमध्ये एक आठ दिने पाङलाब्सोल महोत्सव हिजो कञ्चनजङ्घा पर्वतको पवित्र उत्सव आस्था र सम्पदा भन्ने विषयमा योगसम्म सुरु भयो। यो महोत्सव 21 28 अगस्तसम्म आयोजना हुँदैछ। उद्घाटन कार्यक्रममा धर्म मामिला मन्त्री सोनाम लामाले प्रमुख अतिथिको रूपमा उपस्थित भई महोत्सवको औपचारिक उद्घाटन गर्नुभयो। उहाँले भेलालाई सम्बोधन गर्दै पाङलाब्सोलका अवसरमा सिक्किम सरकारको तर्फबाट अग्रिम शुभकामना व्यक्त गर्नुभयो। सिक्किम आर्चरी एसोसिएसनले आर्चरीलाई प्रवर्तन गर्न र राज्यभरिका प्रतिभाशाली आर्चरहरूलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्न आयोजना गरेको पहिलो गभर्नर आर्चरी गोल्ड कप प्रतियोगिता 2026 आज गान्तोक स्थित ताथाङछिन आर्चरी फिल्डमा सुरु भयो। प्रतियोगितामा कुल 19 टोली सहभागी छन्। प्रतियोगिताको उद्घाटन सिक्किम विधानसभाका अध्यक्ष एमएन शेर्पाले सिक्किम आर्चरी एसोसिएसनका मन्त्री एवं अध्यक्ष सोनाम लामाको उपस्थितिमा गर्नुभयो। सिक्किम आर्चरी एसोसिएसनका अध्यक्ष सोनाम लामाले यस गभर्नर गोल्ड कपले आर्चरहरूलाई थप प्रोत्साहन र मान्यता प्रदान गर्ने बताउनुभयो। विद्यार्थी कल्याण बोर्ड शिक्षा विभागका अध्यक्ष सोनाम छोपेल शेर्पाले सामाजिक कल्याण विभागद्वारा प्रदान गरिने छात्रवृत्तिहरूको विद्यार्थीहरूले पूर्ण लाभ नउठाइरहेको जानकारी प्राप्त भएको र ती छात्रवृत्तिहरू नलिएमा ती त्यतिकै खेर जाने हुनाले तिनको पुरापुर लाभ उठाउन विद्यार्थीहरूलाई अनुरोध गर्नुभएको छ। गान्तोकमा आगामी 25 अगस्तमा वृहत रक्तदान शिविर आयोजना हुने भएको छ। ब्रह्मकुमारी प्रजापति ईश्वरीय विश्वविद्यालय गान्तोक केन्द्रले राजयोगिनी दादी प्रकाश मणिजीको 19 पुण्यतिथिका अवसरमा ठाकुरबारी मन्दिर परिसरमा शिविर आयोजना गर्नेछ। रक्तदान गरौँ जीवन बचाउँ भन्ने सन्देशसहित आयोजना हुने कार्यक्रममा एक हात एक साथ र लायन्स क्लब अफ गान्तोक ग्रिन्सको सहकार्य रहनेछ। शिविर बिहान 9 बजेदेखि अपराह 4 बजेसम्म सञ्चालन हुनेछ। एसटिएनएम अस्पताल र मणिपल अस्पतालको प्राविधिक टोलीले यसमा सहयोग गर्नेछ। यसअघि 23 अगस्तमा रक्तदान सम्बन्धी जनचेतना फैलाउन बाइक ऱ्याली आयोजना गरिने पनि आयोजकले जनाएको छ। विगत लामो समयदेखि बन्द अवस्थामा रहेको देन्तामको पुरानो प्रख्यात चिज प्लान्ट पुनः सञ्चालनमा आएको छ। सिक्किम मिल्कले यसलाई दुग्ध उत्पादन सामग्रीहरू बिक्री केन्द्रको रूपमा सञ्चालनमा ल्याएको छ। राज्यका कृषि मन्त्री पूरण कुमार गुरुङले आज यसको विधिवत उद्घाटन गरी सम्बन्धित पक्षलाई हस्तान्तरण गर्नुभएको छ। उद्घाटन कार्यक्रममा क्षेत्र विधायक सुदेश कुमार लिम्बू, मिल्क युनियनका सल्लाहकार पूर्णहाङ सुब्बा, विभागका अध्यक्ष साथै अधिकारीगणको उपस्थिति रहेको थियो। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।

श्रोताले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा र जानकारी दिइरहेका छौँ। अहिलेको रहल साथै भोलिका अधिवेशनहरूमा प्रसारण हुने कार्यक्रमहरूको संक्षिप्त विवरण अहिले 6:50 सुनाउनेछ प्रादेशिक समाचार। 7 बजे साप्ताहिक पत्रोत्तर कार्यक्रम डाक पुतली भुटानी कार्यक्रम 7:45 8 बजे प्रस्तुत गर्नेछौँ फिल्म सङ्गीत। 8:30 पार्वतीय ध्वनिमा प्रकाश लिम्बू र साथीहरूको स्वरमा प्रस्तुत गर्नेछौँ लिम्बू गीत। यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ 9:15 स्पटलाइट, 9:30 विज्ञान भारती अनि राति 10 बजे सङ्गीतको अखिल भारतीय कार्यक्रम।

समाजेर 20 मिनटमा भोलिको हाम्रो प्रबन्धकालीन अधिवेशन आरम्भ हुनेछ। 36मा भक्ति सङ्गीतको कार्यक्रम अर्चना, 7:05 शुभ प्रभातमा बिहानी सूचनामूलक जानकारीहरूको साथमा प्रस्तुत गर्नेछौँ आधुनिक गीत, 7:35 सङ्गीत प्रवाह, 8:30 कार्यक्रम रङबिरङ्गीको संसार, 9:30 एम बहादुर छेत्रीका मनका कुराहरू प्रस्तुत गर्नेछौँ, 10:02 फोन इन कार्यक्रम कुरै कुरामा, 11:00 आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ, पोस्टबक्स नम्बर 111। यसरी नै 12:05 फर्मेसी फिल्म सङ्गीतको कार्यक्रम तपाईँको अनुरोधमा,

पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम 12:30 1:02 सदा झैँ तिब्बती कार्यक्रम लोक तथा आधुनिक गीत प्रस्तुत गर्नेछौँ 2:30 अपरान्ह 3 फिल्म सङ्गीत 3:20 कार्यक्रम विश्वमा हामी 4 प्रस्तुत गर्नेछौँ समय गायन अनि पाठ बाल बगैँचा 4:30 जसमा पर्यटकीय स्थल अमृतसर यस विषयमाथि सुरेखा गुरुङ अनि विद्यार्थीहरू माझको परिचर्चा

साझा पाँच बजेर पाँच मिनटमा प्रस्तुत गर्नेछौँ कार्यक्रम स्वर्य गाथा इभिनिङ मेलोडिज। पाँच बजेर तिस मिनटमा, छ बजेर दस मिनटमा साप्ताहिक कार्यक्रम बोल्छ चियाबानी, जसमा अजम प्रधानसितको वार्तालाप विषय रहेको छ वर्षायाममा चियाको बोटको हेरचाह। सात बजे कार्यक्रम कथा सारथी भुटानी कार्यक्रम सात बजेर पैँतालिस मिनटमा, आठ बजे प्रस्तुत गर्नेछौँ युवावाणी, आठ बजेर तिस मिनटमा विविध स्वरमा लोकगीत। यसबाहेक आकाशवाणीको दिल्ली केन्द्रबाट रिले गरी सुनाउनेछौँ। नौ पन्ध्रमा स्पोट लाइट अनि दस बजे सङ्गीतको अखिल भारतीय कार्यक्रम। सुन्दै हुनुहुन्थ्यो अहिलेको रहल, साथै भोलिका अधिवेशनहरूमा प्रसारण गरिने कार्यक्रमहरूको संक्षिप्त विवरण।

0: हामी आकाशवाणी खरसाङ केन्द्रबाट बोलिरहेछौं। अब सुन्नुहोस् प्रादेशिक समाचार।
1: नमस्कार, यो आकाशवाणी खरसाङ हो। प्रादेशिक समाचार सन्ध्या शर्माबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहले आज चिकन नेक भनेर चिनिने महत्त्वपूर्ण र संवेदनशील सिलगढी करिडोरको सुरक्षाको विषयमा उच्च स्तरीय सुरक्षा समीक्षा बैठक गर्नुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले गोर्खाहरूको लामो समयदेखिको मागहरू समाधान गर्न मध्यस्थकर्ता पङ्कज सिंहको नेतृत्वमा उच्च स्तरीय समिति गठन गर्ने घोषणा गर्नुभएको छ। भारतीय जनता पार्टीले आज राष्ट्रिय गीत वन्दे मातरमलाई सम्मान र संरक्षण गर्न प्रस्ताव पारित गरेको छ। नेपाली साहित्य सम्मेलन भवनमा खुल्ला साहित्यिक गोष्ठी मञ्चको आयोजनामा 35औं नेपाली भाषा मान्यता दिवस पालन गरियो र मौसम विभागले राज्यका केही भागहरूमा आगामी केही दिनसम्म वर्षा जारी रहने पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाहले सिलगढी करिडोरको सुरक्षा राजनीतिक बैठक र एसएसबी परियोजनाहरूको उद्घाटन सम्बन्धी म्याराथन बैठकहरूमा भाग लिनुभयो। श्री शाहले चिकन नेक भनेर चिनिने महत्त्वपूर्ण र संवेदनशील सिलगढी करिडोरको विषयमा उच्च स्तरीय सुरक्षा समीक्षा बैठकमा भाग लिनुभयो, जहाँ विभिन्न विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो। गृहमन्त्रीको 3 दिने उत्तर बङ्गाल भ्रमणमा उहाँसँग पश्चिम बङ्गालका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारी, पहाडी मामिला राज्यमन्त्री विशाल लामा, केन्द्रीय गृह सचिव, राज्य प्रमुख सचिव, आइबी प्रमुख र अन्य अधिकारीहरू पनि थिए। हिजो उहाँले पश्चिम बङ्गालको सिलगढीमा सशस्त्र सीमा बलका विभिन्न विकास परियोजनाहरूको उद्घाटन र शिलान्यास गर्नुभयो र कर्मचारीहरूसँग अन्तर्क्रिया गर्नुभयो। त्यसपछि उहाँले सिलगढीको कावाखाली मैदानमा 3 नयाँ कानून भारतीय न्याय संहितामा 6 दिने जागरूकता प्रदर्शनीको उद्घाटन गर्नुभयो। यस अवसरमा गृहमन्त्री श्री शाहले नवनिर्मित विधाननगर पुलिस आयुक्तालय भवन र उत्तर बङ्गाल मेडिकल कलेज र अस्पतालमा 20 वटा पलङ भएको लागू औषध दुर्व्यसन उपचार केन्द्रको पनि उद्घाटन गर्नुभयो।

0: केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाह आफ्नो तीन दिने उत्तर बङ्गाल भ्रमण समाप्त गरी आज नयाँ दिल्ली फर्किनु भएको छ। आफ्नो सिलगढी भ्रमणको अन्तिम दिन उहाँले दार्जिलिङ पहाडका घटक दलका नेताहरूसित दार्जिलिङ पहाड तराई अनि डुवर्सको दीर्घकालीन माग र समस्या समाधानबारे गहन छलफल गर्नुभयो।
1: सिलगढीको एक रेजोर्टमा गरिएको यस छलफलमा मुख्यमन्त्री शुभेन्दु अधिकारी, मुख्य सचिव मनोज अग्रवाल, आईबी प्रमुख महेश दीक्षित, सांसदहरू राजु बिष्ट र हर्षवर्धन श्रृङ्ला, पार्वत्य मामिला राज्यमन्त्री विशाल लामा, इन्टरलोक्युटर पंकज सिंह सहित दार्जीलिङ, कालेबुङ, खरसाङ, मादरीहाट विधायकहरू तथा भाजपा दार्जीलिङ सांगठनिक जिल्ला अध्यक्ष उपस्थित थिए। बैठकमा सबैको पक्षहरू सुनेर समस्याको चाँडो समाधानको लागि इन्टरलोक्युटर पंकज सिंहको अगुवाईमा एउटा उच्च समिति गठन गरिने घोषणा अमित शाहले गर्नुभयो। यो समितिले समस्याको स्थायी समाधानबारे गृह मन्त्रीलाई मस्यौदा दिइनेछ। रोशनी छेत्री, आकाशवाणी समाचार, खरसाङ।
0: बैठकपछि संवाददाताहरूलाई सम्बोधित गर्दै श्री राजु बिष्ट र रोशन गिरीले बैठक एकदमै सार्थक, फलदायी र सन्तोषजनक रहेको बताएका छन्।
2: जो भी समाधान होगा वो भारत के संविधान के अंतर्गत उस चीज का समाधान होगा, ये हम सब के लिए बहुत बड़ी उपलब्धि है। साथ ही मैं ये भी कहना चाहूँगा, जो भी उम्मीद हमारे समाज ने आज तक जो लगा करके रखा है उससे बढ़कर होगा।
3: जो भी समस्या का समाधान होगा वो संवैधानिक समाधान होगा, कॉन्स्टिट्यूशनल समाधान होगा, तो हम कॉन्स्टिट्यूशनल समाधान के पक्ष में पार तराई और डोर्स के लिए।
0: बैठकमा राज्यसभा सांसद हर्षवर्धन श्रृङ्ला पनि उपस्थित हुनुहुन्थ्यो तथा गोर्खाको समस्या समाधान निश्चित रूपमा अब हुनेछ भनी बताउनुभयो। भारतीय जनता पार्टीले आज राष्ट्रगीत वन्दे मातरमलाई सम्मान र संरक्षण गर्न प्रस्ताव पारित गरेको छ। भाजपा अध्यक्ष नितिन नवीनले एक सोसल मीडिया पोस्टमा भन्नुभयो, भाजपा काङ्ग्रेस कार्य समितिको निर्णयको कडा निन्दा गर्दछ र पार्टी कार्यक्रममा वन्दे मातरमको पहिलो दुई पद मात्र गाउने निर्णयको कडा निन्दा गर्दछ। उहाँले राष्ट्रिय गानलाई साम्प्रदायिक दबाव, राजनैतिक तुष्टिकरण वा संकीर्ण भोट ब्याङ्कको स्वार्थको अधीनमा राख्ने कुनै पनि प्रयासलाई अस्वीकार गर्न भाजपा कटिबद्ध रहेको बताउनुभयो। श्री नवीनले भन्नुभयो, पार्टी वन्दे मातरमको इतिहास, अर्थ, राष्ट्रिय महत्व र गौरवशाली विरासतलाई देशको कुना कुनामा पुर्याउन भाजपा कार्यकर्ताहरूको माध्यमबाट राष्ट्रव्यापी अभियान चलाउन प्रतिबद्ध छ। भाजपाले वन्दे मातरमलाई भारतको राष्ट्रगीत, भारत माताप्रति श्रद्धाको अभिव्यक्ति, स्वतन्त्रता संग्रामको मन्त्र र भारतको राष्ट्रिय चेतनाको अमर प्रतीक मानेको छ। नयाँ दिल्ली स्थित पार्टी मुख्यालयमा भाजपाका नवनियुक्त राष्ट्रिय पदाधिकारीहरूको बैठकमा यो प्रस्ताव पारित गरिएको हो। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR News खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रहल समाचार। नेपाली साहित्य सम्मेलन भवनमा खुल्ला साहित्य गोष्ठी मञ्चको आयोजनामा 35 नेपाली भाषा मान्यता दिवस पालन गरियो। डाक्टर गोकुल सिन्हाको अध्यक्षता तथा वरिष्ठ साहित्यकार मेघनाथ दाहालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चन्द्रमित लक्षम, डाक्टर मोहन पी दाहाल, दिलमाया मास्के, कमल भण्डारी लगायत साहित्यकार तथा भाषा प्रेमीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेपाली भाषा तथा साहित्यमा योगदान पुर्याएको भन्दै डाक्टर मोहन पी दाहाल र चन्द्रमित लक्षमलाई सम्मानपत्र प्रदान गरियो। यस अवसरमा मेघनाथ दाहालद्वारा लिखित उपन्यास साँगुको विमोचन समेत गरियो। मञ्चका संयोजक कमल भण्डारीले 2006 स्थापना भएको मञ्चले हालसम्म 218 साहित्यिक प्रकरण सम्पन्न गरिसकेको जानकारी दिँदै आगामी दिनमा नव प्रतिभालाई समेट्दै नेपाली भाषा सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो। पाकिस्तानको लागि जासुसी गरेको आशंकामा दिल्लीबाट पक्राउ परेका सिलीगुडी निवासी एक व्यक्तिको बारेमा पश्चिम बङ्गाल पुलिसको स्पेशल टास्क फोर्सको जाँचमा महत्त्वपूर्ण जानकारी बाहिर आएको छ। अनुसन्धानकर्ताहरू अनुसार अभियुक्त हवाला नेटवर्कसँग जोडिएका थिए र बङ्गलादेश हुँदै पाकिस्तानसँग सम्बन्धित व्यक्तिहरूसम्म रकम पुर्याउने काममा उसको भूमिका रहेको आशंका गरिएको छ। अभियुक्तले पाकिस्तानबाट सञ्चालन गरिएको विशेष मोबाइल सिम प्रयोग गर्थे। उक्त सिम फोरेन्सिक जाँचका लागि पठाइएको छ। एसटिएफले नेपाललाई करिडोरको रूपमा प्रयोग गरी उत्तर बङ्गाल हुँदै बङ्गलादेशसम्म फैलिएको सम्भावित हवाला नेटवर्कबारे पनि जाँच गरिरहेको छ। गोर्खा राष्ट्रिय मुक्ति मोर्चा कालिम्पोङका

0: जनामा पार्टी कार्यालयमा पोस्टरिङ कार्यक्रमसँगै दार्जिलिङ गोर्खा पार्वतीय परिषद सम्झौता दिवस विशेष रूपमा पालन गरिएको छ। कार्यक्रमले गोर्खा जातिको राजनीतिक इतिहास, अधिकार र पहिचानसँग जोडिएको ऐतिहासिक डिजिएचसी सम्झौताको स्मरण गर्दै यसको महत्वलाई पुनः उजागर गरेको छ। सभाको अध्यक्षता दावा शेर्पाले गर्नुभएको थियो। कार्यक्रममा कोरामुमो कालेबुङ संयोजक भक्त जैरो लगायत पार्टीका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो। सरकारी रेलवे पुलिस एसओजी टोलीले सिलगढीमा डाउन टिस्टा तोर्सा एक्सप्रेसबाट लगभग 24 किलो 700 ग्राम गाँजा जफत गरेको छ र रेलबाट तस्करी गरिरहेको आरोपमा दुई यात्रीलाई पक्राउ गरेको छ। इजरायलमा गोर्खा भोइस फर जस्टिसको आयोजनामा स्वर्गीय राजीव आचार्यको सम्झनामा शान्तिपूर्ण मैनबत्ती प्रज्वलन तथा प्रार्थना कार्यक्रम सम्पन्न भएको छ। लेभिन्स्की पार्कमा आयोजित कार्यक्रममा भारतीय तथा नेपाली समुदायका सदस्यहरूको सहभागिता रहेको थियो। पश्चिम बङ्गालमा मनसुन सक्रिय रहेको छ। राज्यका विभिन्न स्थानहरूमा आज आकाश बादलले ढाकिने तथा हल्कादेखि मध्यम वर्षासँगै मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम विभागले जनाएको छ। उत्तर बङ्गालमा दक्षिण बङ्गालको तुलनामा वर्षाको गतिविधि बढिरहने सम्भावना छ। दार्जिलिङ, जलपाइगुडी, अलिपुरद्वार, कालेबुङ, कुचबिहार, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर तथा मालदामा आगामी केही दिन वर्षा जारी रहने पूर्वानुमान गरिएको छ। दक्षिण बङ्गालका अधिकांश जिल्लामा पनि वर्षाको सम्भावना रहेको छ। कोलकातामा हल्कादेखि मध्यम वर्षा तथा मेघगर्जनसहित पानी पर्न सक्नेछ। हावडा, हुगली, उत्तर 24 परगना, दक्षिण 24 परगना, पूर्व मेदिनीपुर, पश्चिम मेदिनीपुर तथा झाडग्राममा वर्षासँगै 30 देखि 40 किलोमिटर प्रति घण्टाको गतिमा तेज हावा चल्न सक्ने मौसम विभागले जनाएको छ। यो समाचार युट्युबमा @AIR कोर्सेङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकपल्ट। केन्द्रीय गृह तथा सहकारिता मन्त्री श्री अमित शाहले आज चिकननेक भनेर चिनिने महत्त्वपूर्ण र संवेदनशील सिलगढी करिडोरको सुरक्षाको विषयमा उच्च स्तरीय सुरक्षा समीक्षा बैठक गर्नुभएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले गोर्खाहरूको लामो समयदेखिको मागहरू समाधान गर्न मध्यस्थकर्ता पङ्कज सिंहको नेतृत्वमा उच्च स्तरीय समिति गठन गर्ने घोषणा गर्नुभएको छ। भारतीय जनता पार्टीले आज राष्ट्रिय गीत वन्दे मातरमलाई सम्मान र संरक्षण गर्न प्रस्ताव पारित गरेको छ र मौसम विभागले राज्यका केही भागहरूमा आगामी केही दिनसम्म वर्षा जारी रहने पूर्वानुमान गरेको छ। यसका साथै प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी साँझ 7:50 उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: समाचारपछि अब प्रस्तुत गर्न लागिरहेछौ साप्ताहिक पत्रोत्तर कार्यक्रम डाक पुतली।

0: नमस्कार छ ठुल्दाई, नमस्कार
1: नमस्कार नमस्कार सुनकिशोर बहिनी।
0: आज पनि हामी यहाँ स्टुडियोमा हामी आइसकेका छौँ है। पत्रहरू थुप्रै छ श्रोताहरूको, अवेर नगरौँ, श्रोताहरू पर्खाइमा बसिरहनु भएको होला है।
1: हजुर पढ्न सुरु गर्नुहोस्।
0: हजुर, र यो सबैभन्दा पहिलो पत्र मैले उठाएँ सन्ध्या गिरी नाम्ची साउथ सिक्किमबाट, र उहाँले लेख्नु भएको छ, नमस्कार डाकुदलीका दादा दिदीलाई, म नाम्ची साउथ सिक्किमबाट सन्ध्या गिरी। मलाई आकाशवाणी खरसाङको सबै जसो कार्यक्रमहरू राम्रो लाग्छ। मेरो पनि एउटा कविता यहाँ पठाइरहेको छु, सो वाचन गरिदिनुहोस् भनी नम्र निवेदन टक्राउँदछु भनेर लेख्नु भएको रहेछ है। र उहाँको कविताको शीर्षक रहेको छ अपराजिता, समयको शिरमा उभिएकी स्त्री। र कविता यस प्रकार छ, ऊ कुनै परिचयको याचिका होइन, ऊ त समयको निधारमा अनन्त उज्यालो कोर्ने अक्षर हो। हिमालले जस्तै अटलताको तपस्या बोक्छे, नदीले जस्तै अविराम यात्राको व्रत निभाउँछे, क्षितिजले जस्तै असीम सम्भावनाको आलिङ्गन गर्छे, र युगले आफ्नै भविष्यको अर्थ उसकै पाइलाको ध्वनिबाट पढ्न सिक्छ। हिज चुल्हाको धुवामा हराएको मौन सपना थिए ऊ, आज आकाशको अन्तिम सीमासम्म उड्ने स्वर्ण गरुडको निर्भीक पखेटा बनेकी छ। उसको मौनताले पनि क्रान्तिको शङ्खनाद गर्जाउँछ, उसको मुस्कानले पनि निराशाका युगौ पुराना अन्धकार गलाइदिन्छ। उसका करकमलले माटोलाई अन्नको उत्सवमा रूपान्तरण गर्छन्, बिउलाई वनको हरियालीमा, अक्षरलाई ज्ञानको ज्योतिमा, र सपनालाई सभ्य

0: भद्रताको शिखरमा। उसको स्पर्शले निर्जीव शिलामा समेत आस्थाको अङ्कुर पलाउँछ। ऊ केवल जननी होइन, ऊ त सृष्टिको अखण्ड चेतना हो। ऊ केवल घरको दीपशिखा होइन, ऊ युगको सूर्य हो, जसको उज्यालोले अज्ञानका कुहिरा, अन्यायका तुषार र विभेदका अन्धकारलाई निशब्द पगालिदिन्छ। उसलाई कमजोर ठान्ने दृष्टिहरू समयका धुलाम्मे ऐनामा हराएका भ्रम हुन्, किनकि उसको आत्मबल हिम शिखर भन्दा अग्लो छ, उसको धैर्य महासागर भन्दा अथाह छ, र उसको संकल्प वज्रको कठोरता र फूलको कोमलता एउटै हृदयमा समेट्न सक्ने अद्भुत जीवन शक्ति हो। आज ऊ विज्ञानको आकाशमा नयाँ नक्षत्र कोर्दैछ, न्यायको तराजुमा सत्यलाई सन्तुलित राख्छे, साहित्यमा युगको आत्मा बोलाउँछे, कर्ममा राष्ट्रको भविष्य गर्छे, र समयका रिक्त पानाहरूमा आशाको स्वर्णिम अध्याय लेख्छे। उसलाई सम्मान गर्नु भएको एउटी स्त्रीलाई सम्मान गर्नु मात्र होइन, यो त सृष्टिको अदिम लय, सभ्यताको मौलिक चेतना र भविष्यको उज्यालो सम्भावनालाई सम्मान गर्नु हो। किनकि स्त्री कुनै सम्बन्धको सीमित परिभाषा होइन, ऊ त सृष्टिको आकाशमा सधैँ अपराजिता बनेर अनन्तकालसम्म अमर रहिरहने उज्यालो हो। अनन्तकालसम्म अमर रहने उज्यालो हो, एकदमै राम्रो कविता उहाँको है।
1: दक्षिण सिक्किमबाट सन्ध्या गिरिजीले हामीलाई हाम्रो कार्यक्रम डाक पुतलीमा पत्र लेखेर पठाउनु भएको छ, र पत्रको सुरुवातमा यहाँले भन्नुभएको छ हाम्रो कार्यक्रमहरू यहाँले सुन्ने गर्नुहुन्छ र सबै कार्यक्रमहरू राम्रो लाग्ने गर्छ, र यही क्रममा यहाँले एउटा जुन कविता लेखेर पठाउनु भएको छ अपराजिता शीर्षकमाथि, खास गरेर नारीवादी कविता भन्न मिल्ने नारीहरूको पक्षमा लेखिएको कविता, तपाईँको कलम यसरी नै अघि बढिरहोस्, तपाईँको विचार एकदमै अझै तिख्रिँदै जाओस् भन्ने हाम्रो शुभकामना छ। यसरी नै हाम्रो कार्यक्रमहरूलाई सुन्दै गर्नुहोला, सुनिरहनुहोला, आउने दिनहरूमा पनि पत्र लेख्दै गर्नुहोला, कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ एकता रेडियो श्रोता संघ बढी खन्जरपुर भागलपुर बिहारबाट गुलफराज आलम बेगम समा आरा दोस्त जमालुद्दिन नेपाली लेख्नु भएको, र उहाँले लेख्नु भएको छ डाकुदली खरसाङ से सारे परिवारों को 15 अगस्त की ढेर सारे शुभकामनाएं और मुबारक। एकता रेडियो श्रोता संघ बड़ी खंजरपुर भागलपुर बिहार से गुलफराज आलम बेगम समारा दोस्त जमालुद्दीन भनेर लेख्नु भएको रहेछ उहाँले।
1: जो यो पत्रको उत्तर अलिकति हामी हिन्दीमा दिउँ।
0: हजुर हजुर।
1: बड़ी खंजरपुर भागलपुर बिहार से हामी हमारे कार्यक्रम का नियमित श्रोता गुलफराज आलम जी, बेगम समा आरा और दोस्त जमालुद्दीन नेपाली जी ने हमें पत्र लिखा है, छोटा सा पत्र लिखा है, लेकिन पत्र में खास करके इन्होंने 15 अगस्त के बारे में ढेर सारे शुभकामनाएं भेजा है। हमारे तरफ से भी आपको 15 अगस्त का ढेर सारे और स्वतंत्रता दिवस का ढेर सारे शुभकामना भेजते कार्यक्रम के माध्यम से। इसी तरह से हमारे कार्यक्रम सुनते रहिएगा, आने वाले दिन में भी पत्र लिखकर भेजते रहेगा। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
0: र यो अर्को पत्र रहेको छ हाम्रो नियमित श्रोता हाम्रो हजुरबा अशोक कुमार खड्काज्यूको साम्रीपानी 17 नम्बर भालुखो भटिडाँडा पिओ पोखरेबुङबाट, र उहाँको मोबाइल नम्बर रहेको छ 9733078325। र उहाँले पत्रमा लेख्नु भएको छ ठुल्दाई नाति एवं सुनकेसरी नातिनी अशोक हजुरबाबाट दुवैलाई सम्झना एवं आशीर्वाद। र आज पनि केही रेडियो श्रोताहरूलाई सम्झी तकदा निवासी अमृत सुब्बा, रोदा सुब्बा र शेखर ठाकुर एवं 9/8/2026 को कुरै कुराका श्रोताहरू सतीश पाण्डे, आरके लिम्बू, शान्त ताबङ, छोजाङ शेर्पा नानी, राकेश सिमलबारी, अजय धनुका, सुषमा सिंह बहिनी, कल्याण भाई, मनोज भाइलाई सम्झी छोटो पत्र लेखिरहेछु भनेर लेख्नु भएको छ। र उहाँले पहिलो लेख्नु भएको छ नुन सस्तो र अन्न महँगो किन हुन्छ, अर्को लेख्नु भएको छ 420 भन्नाले के बुझिन्छ, अर्को छ शुभ र अशुभ कार्यको निम्ति अगरबत्ती प्रयोग गरिन्छ र धूप पनि भिन्न भिन्न हुनुपर्ने जस्तो लाग्छ है भनेर।

दिनेछु। नौ सात तिन तिन शून्य सात आठ तिन दुई पाँच। र यहाँले पत्रको सुरुवातमा हामी दुवैलाई आशीर्वाद दिनुभएको छ, साथमा केही श्रोता साथीहरूलाई सम्झना गर्नुभएको छ। ती श्रोता साथीहरू हुनुहुँदो रहेछ तकदा निवासी अमृत सुब्बा, रोदा सुब्बा र शेखर ठाकुरज्यू। अनि यसरी नै बितेको दिन 9/8/2026 कुरै कुरा कार्यक्रममा सहभागी हुने श्रोता साथीहरूको पनि नाम लिनुभएको छ यस कार्यक्रममा। यहाँले सतीश पाण्डेजी, आरके लिम्बू, शान्ता तामाङजी, छोजङ शेर्पा नानी र राकेश सिमलबारीका, अजय धनुका, सुषमा सिंह बहिनी र कल्याण राई अनि मनोज भाइलाई पनि सम्झिएको छु यो पत्रमा भनेर भन्नुभएको रहेछ। अनि अर्को कुरा, यहाँले केही प्रश्नहरू लेखी पठाउनु भएको छ, ती प्रश्नहरूको उत्तर हामी यहाँबाट दिने कोसिस गर्नेछौँ। ती प्रश्नको उत्तर सही नलागेमा तपाईँले कुनै अर्को कार्यक्रममा पत्रद्वारा लेखेर पठाउन सक्नुहुनेछ सही उत्तर। र यहाँले प्रथममा भन्नुभएको छ नुन सस्तो र अन्न महँगो किन भनेर भन्नुभएको छ, बडा गजबको प्रश्न लाग्यो मलाई। यसमा अलिकति हामी यसको निम्ति बताउनु पर्ने हुन्छ कि पहिला त नुन भनेको के हो र किन हामीलाई चाहिन्छ भन्ने कुरो थाहा हुनुपर्छ। खास गरेर हाम्रो भनिन्छ विज्ञानको मत अनुसार हामी जुन चाहिँ ठुलो हड्डी हुने अथवा त्यसलाई जीवविज्ञानमा भर्टिब्रेट भनेर भनिन्छ, यी प्राणीहरूलाई चाहिँ नुन अत्यधिक अति नै आवश्यक रूपमा किन चाहिन्छ भन्दाखेरि हाम्रो जुन चाहिँ स्नायु प्रणाली हुन्छ, नर्भस सिस्टम हामीलाई जुन चाहिँ भन्छौँ, त्यो लाई सञ्चालन गर्नको निम्ति अथवा त्यहाँभित्र जुन चाहिँ जैविक विद्युत उत्पन्न गराउनको निम्ति चाहिँ नुन एकदमै आवश्यक रूपमा शरीरलाई चाहिने हुन्छ। नुनलाई रासायनिक रूपमा सोडियम क्लोराइड भनेर भनिन्छ, जो हामीले सेवन गर्ने नुन, एउटा कुरा भयो। अनि दोस्रो कुरा हामीले भनिराखौँ कि त्यसोसले गर्दा नुन अति अनिवार्य रूपमा भए पनि तर यसको जुन मात्रा छ, मात्रा चाहिँ एकदमै कम्ती मात्रामा हामीलाई आवश्यक हुन्छ, धेरै चाहिँदैन तर चाहिन्छ। अर्को कुरा चाहिँ अन्न यस्तो खालको को चिज हो जो चाहिँ जो बिना चाहिँ हामी बाँच्न सक्दैनौँ। अन्न चाहिँ हामीलाई किन चाहिन्छ भन्दाखेरि हाम्रो शरीरमा जुन ऊर्जा उत्पन्न हुन्छ त्यो ऊर्जा हरेक पल हरेक क्षणमा हामीले हाम्रो शारीरिक सक्रियता अनेक शरीरको घटनाक्रमहरू जुन चाहिँ जति पनि हामीले कामकाज गर्छौँ त्यसमा खर्चिलो खर्च भएर गए पश्चात फेरि शरीरलाई जुन चाहिँ ऊर्जाको स्रोतको रूपमा हामीले अन्नलाई सेवन गर्छौँ अथवा खान्छौँ, त्यस हिसाबले गर्दाखेरि अन्नको आवश्यकता शरीरमा धेरै हुन्छ। त्यस हिसाबले हेर्ने हो देखिनलाई अन्न मान्छेको सन्दर्भमा पनि अन्न धेरै चाहिन्छ नुन भन्दाखेरि। नुन अति आवश्यक भए तापनि तर एकदमै थोरै मात्रामा मात्रै शरीरमा त्यसको आवश्यकता पर्ने गर्छ। त्यसोसले गर्दाखेरि पनि अन्न एउटा अर्थव्यवस्थामा कस्तो हुन्छ भन्दाखेरि जुन कुरोको डिमान्ड ज्यादा हुन्छ त्यसको मूल्य चाहिँ माथि जान्छ भनेर भनिन्छ। त्यस हिसाबले हेर्ने हो भनेदेखिलाई पनि अन्न चाहिँ त्यसरी पनि महँगो भएको हो भनेर भन्न मिल्छ। अनि यहाँले दोस्रो प्रश्न गर्नुभएको रहेछ 420 भन्नाले के बुझिन्छ भनेर भन्नुभएको छ। यसको अलग अलग सन्दर्भ हुनसक्छ तर विशेष गरेर यो प्राण खानेहरूको सन्दर्भमा चाहिँ 420 भन्नाले चाहिँ अलिकति कडा किसिमको त्यसको जुन चाहिँ त्यहाँभित्र मिसिएको चिज अथवा त्यो जे चिज पनि मिसाइन्छ त्यो चाहिँ अलिक कडा किसिमको भन्ने बुझिन्छ। त्यस हिसाबले बुझ्दाखेरि चाहिँ त्यो निकै कडा हो भन्ने बुझिन्छ, त्यसमा मिसाइएको सामग्रीहरू चाहिँ अथवा कडा रूपमा मिसाइएको हो भन्ने बुझिन्छ। र अर्को यहाँले भन्नुभएको रहेछ शुभ र अशुभ कार्यको निम्ति अगरबत्ती प्रयोग गरिन्छ र धूप पनि भिन्न भिन्न हुनै पर्ने जस्तो लाग्छ है भनेर भन्नुभएको रहेछ। यो सन्दर्भमा तपाईँको आफ्नो विचार सही हुनसक्छ तर मान्छे शुभ या अशुभ कार्यमा जुन हामीले अगरबत्ती या धूप जे भने पनि त्यो जलाउने या त्यसलाई त्यसबाट जलाएर धुवा निकाल्ने अथवा त्यो एक किसिमले भनौँ न पूजै भनौँ गर्ने जुन चलन छ त्यसमा यसमा चाहिँ अलिकति मनोवैज्ञानिक कुरोहरू पनि हुन्छ जस्तो लाग्छ। किनभनेदेखिलाई हाम्रो कस्तो मनोविज्ञान हुन्छ भन्दाखेरि मान्छे शुभ कार्यमा चाहिँ मान्छे त्यो सबै राम्रै राम्रो जस्तो मृत्युलाई चाहिँ हामी अशुभ भन्छौँ नि त, वास्तवमा मृत्यु अशुभ मान्यता पनि वास्तवमा त्यो सत्य हो भनौँ। किनभनेदेखिलाई त्यो अशुभ मान्यता पनि त्यो मान्छेमा हुने कुरा हो, त्यो त्यसले गर्दाखेरि त्यसमा पनि त्यति साह्रो भिन्न चाहिँ हुन्छ जस्तो लाग्दैन किनभने त्यो मान्छेले मनोवैज्ञानिक हिसाबले त्यसलाई स्थापित गरेको कुरा भएको कारणले गर्दाखेरि भन्ने लाग्छ मलाई चाहिँ। र अरू चाहिँ यहाँले केही रमाइलो कुराहरू लेख्नु भएको छ, खुबै रमाइलो छ, श्रीमतीलाई खुसी राख्नको निम्ति पर्सको मुख खुल्ला राख्नुपर्छ आफ्नो मुख बन्द राख्नुपर्छ भन्ने निकै व्यङ्ग्यात्मक छ यो। अनि अर्को भन्नुभएको रहेछ हाम्रो पेट जस्तै मोबाइललाई पनि एकपल्ट खाना खाएपछि 28 दिनसम्म चल्ने भए कति राम्रो हुने थियो भनेर यो पनि आज भोलिको सन्दर्भमा भनिएको कुरा हो। जसरी मान्छेलाई पनि एकपल्ट खाएपछि 28 दिनसम्म चल्ने भए त अन्न धेरै बाँच्थ्यो होला होइन, तर त्यसो नहुन सक्छ र

0: यसरी नै आज बस यति नै भनेर भन्नुभएको छ। यसरी नै हाम्रो कार्यक्रममा पत्र लेख्दै गर्नुहोला, यस्तो रमाइलो कुराहरू लेखेर पठाउँदै गर्नुहोला। आउने दिनहरूमा पनि कार्यक्रम डाक पुतली र आकाशवाणी खरसाङलाई सुन्दै गर्नुहोला। र अब भने अर्को श्रोताको पत्र पढौँ, कसको छ हेरौँ।
1: र यो अर्को पत्र रहेको छ मदन गुरुङज्यूको, ओकाइटी चियाबारी मिरिक दार्जिलिङबाट। र उहाँले लेख्नु भएको छ, आकाशवाणी खरसाङको सञ्चालक र सञ्चालिकालाई सादर नमस्कार।
0: नमस्कार,
1: लेखक लेखिकाहरूले लेखेर पठाउनु भएको सबै लेखलाई ढिलो छिटो भए पनि आकाशवाणी खरसाङको कार्यक्रम डाकपुतलीबाट वाचन गरिदिनु भएकोमा सञ्चालक सञ्चालिका र आकाशवाणी खरसाङको सम्पूर्ण कर्मचारीहरूप्रति आभार व्यक्त गर्दै मनोरञ्जनको निम्ति एउटा हास्य व्यङ्ग टाउको तालुमा केस नभएको मान्छे नाम भएको एउटा लेख लेखेर पठाइरहेछु र यो लेखलाई सञ्चालक र सञ्चालिकाले कार्यक्रम डाकुतलीबाट वाचन गरिदिनु होस् भनी विनम्र अनुरोध गर्दछु भनेर लेख्नु भएको रहेछ। र उहाँको लेखको शीर्षक नै रहेको छ टाउको तालुमा केस नभएको मान्छे। र लेख यस प्रकार छ, हर्क सिंह नाम भएको मान्छे टाउको तालुमा केस नभएर साह्रै दुखी भएर बसिरहेको छ। टोपी लगाउने आदत छैन, घाम लाग्दा त बाहिर नबस्दा पनि हुन्छ, तालु पोलेर अनि गाउँघरमा बजारमा घाम लाग्दा त नगए पनि हुन्छ, घामले तालु पोलेर राति सुत्दा पनि हर्क सिंहले आफ्नो मनमा सम्झिन्छ टाउको तालुमा कुन औषधि लगाउनले केस पलाउँछ। डाक्टरले केस पलाउने औषधिको नाम लेखेर दियो, त्यो नाम भएको औषधि बजारमा गएर दबाई दोकानबाट किनेर ल्याए अनि त्यो औषधि लगाए, अहिलेसम्म तालुमा केस पलाएको छैन। हर्क सिंहले आफ्नो मनमा सम्झिन्छ भोलि म सहरमा गएर प्राइभेट डाक्टरकोमा स्किनको डाक्टरलाई तालु देखाएर तालुमा केस पलाउने औषधिको नाम सोधेर सानो कागजमा लेखेर ल्याउनु पर्यो भनेर सुत्छ। भोलि बिहान चाँडै उठेर नुहाई धुवाई गरेर चिया खाजा खाएर कपडा अर्कै लगाएर गाडीमा बसेर सहरमा जान्छ र सिधै स्किनको डाक्टरको रुममा जान्छ। स्किनको डाक्टर फोनमा कसैसँग बात गरिरहेको हुन्छ, हर्क सिंह डाक्टरको रुमभित्र पसेर डाक्टरलाई नमस्कार गर्छ। डाक्टरले हर्क सिंहलाई चेयरमा बस्नुहोस् भन्छ र डाक्टरले सोध्छ तपाईँलाई के को समस्या छ, के प्रब्लम छ। हर्क सिंहले भन्छ डाक्टर बाबु डाक्टरले मेरो तालुमा केस पलाउने औषधिको नाम लेखिदियो र त्यो औषधि मैले तालुमा कति लगाए अहिलेसम्म मेरो तालुमा एउटा पनि केस पलाएको छैन र मेरो नाङ्गो तालुमा कुन औषधि लगाउनले मेरो तालुमा केस पलाउँछ र त्यो औषधिको नाम लेखिदिनुहोस् न डाक्टर बाबु भनेर सोध्नुभएछ। अनि त्यसपछि स्किनको डाक्टर समस्यामा पर्छ र बाहिर निस्कन्छ र केही बेरपछि भित्र पस्छ र चेयरमा बसेर आफ्नो मनमा भन्छ तालुमा केस पलाउने औषधिको नाम नभनु भने म त सहरमा नाम चलेको स्किनको डाक्टर हो र यो मान्छेलाई एउटा आइडिया दिनु पर्यो भनेर भन्छ। अनि यता सुन्नुहोस् त दाजु, अहिलेसम्म विश्वमा कुनै देशको सरकार डाक्टर र वैज्ञानिकहरूले केस पलाउने औषधि बनाउनु सकेको छैन र तपाईँको समस्या त टाउको तालुमा केस नपलाएको विषयमा रहेछ होइन। र तपाईँको तालुमा केस पलाउने विषयमा भन्छु, हर्क सिंहले हुन्छ डाक्टर बाबु भन्छ। अनि डाक्टरले भन्छ तपाईँ बजारमा गएर कुनै दोकानबाट 5 रुपियाँ गोटाको भए पनि 10 रुपियाँ गोटाको भए पनि फेभिक्विक किनेर सेलुनले मान्छेहरूको केस काटेर राखेको हुन्छ अनि त्यो केस घरमा लाउनुहोस् अनि त्यो केसलाई सानो थालमा राखेर तपाईँलाई कुन साइजको केस तालुमा लगाउनु मनपर्छ, छोटो मिडियम साइजको या लामो केस, त्यो केसलाई मिलाएर बराबर कैचीले काटेर सानो थालमा राख्नुहोस् र सबै 20-25 वटा फेभिक्विक सानो काटेर हाल्नुहोस्। अनि आफ्नो घरमा छोरा या छोरी छ भने उनीहरूले गरिदिइहाल्छ नि भनेर गाउँघरमा भएको केटाकेटीलाई पैसा दिएर तपाईँले फेभिक्विकलाई सानो ब्रसले तालुमा ल्याप ल्याप लगाउनुहोस् र त्यसपछि सानो चिम्टीले त्यो केसलाई एक एकवटा गरेर केस टिपेर तालुमा

0: नाकलाई गरेर ट्याप ट्याप टाल्नुहोस् अनि तपाईँको तालुमा अरिजिनल केस जस्तै देख्छ र एउटा कुरा भन्छु तपाईँले आफ्नो तालुमा पानी लगाउनु पानीले नुहाउनु हुँदैन अनि भारी बोकेर नाम्लो टाउकोमा लगाउनु हुँदैन लगाउनु भयो भने तपाईँको तालु पहिलाको जस्तै हुन्छ अनि डाक्टरले दिएको आइडिया सुनेर हर्क सिंह खुसी भएर डाक्टरलाई ट्रिपल फी दिएर फेभिक्विक किनेर ल्याउनु अनि सेलुनको मान्छेहरूले केस काटेर फाकेको केस लगाउनु बजारमा जान्छ एकदमै रोचक अनि व्यङ्ग्यात्मक लेख रहेछ मदनज्यूको
1: मदन गुरुङज्यूले उखाइटी चियाबारी मिरिक दार्जिलिङबाट हामीलाई हाम्रो कार्यक्रम डाकपतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रमा यहाँले भन्नुभएको छ यो कार्यक्रममा एउटा लेख लेखेर पठाइरहेको छु मनोरञ्जनको निम्ति व्यङ्ग्यात्मक लेख त्यो पढिदिनु जाओस् भन्ने यहाँको आग्रह रहेछ र यो पत्र सुनकेसी बहिनीले पढिसक्नु भएको छ जुन चाहिँ टाउको तालुमा केस नभएको मान्छे माथि लेखेको लाई पात्र बनाएर लेखिएको जुन व्यङ्ग्यात्मक यो लेख एकदमै राम्रो लाग्यो तपाईँको लेख प्रति यसरी नै झुकाउ बढिरहोस् आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनु होला हाम्रो कार्यक्रम डाकपुतलीलाई पनि यसरी नै सुनिरहनु होला सुन्दै गर्नु होला आउने दिनहरूमा पनि यसरी नै पत्र लेख्दै गर्नु होला पत्रमा मिठो कुराहरू लेखेर पठाउँदै गर्नु होला कार्यक्रम के कस्तो लाग्छ त्यो पनि लेखेर पठाउँदै गर्नु होला र अब भने अर्को श्रोताको पत्र पढौँ कसको चाहिँ हेरौँ
0: र यो अर्को पत्र रहेको छ देवकुमारी बस्नेतको सादाम दक्षिण सिक्किमबाट र उहाँले लेख्नु भएको छ नमस्कार डाकुदलीका दादा दिदीलाई मेरो कविता पढिदिनु भएकोमा धेरै धेरै धन्यवाद म देवकुमारी बस्नेत सादाम दक्षिण सिक्किमबाट योपालि पनि 15 अगस्तलाई लिएर एउटा कविता पठाइरहेको छु सो वाचन गरिदिनुहुन्छ भन्ने नम्र निवेदन टक्राउँदछु भनेर लेख्नु भएको रहेछ है र उहाँको कविताको शीर्षक रहेको छ श्रद्धाञ्जली शहीद प्रति र कविता यस प्रकार छ सिक्किमको छोरो वीर गोर्खा मरो सिक्किमको छोरो वीर गोर्खा मरो शहीद भएछौ त्याग र बलिदान दिएर छाडे गयौ हामीलाई निस्वार्थ भावनामा डुबेछौ कसरी बिर्सन सक्छौ र हामी देशलाई बलिदान दिएको तिम्रो कदर र मूल्याङ्कन महान छ तिमीले भोगेका युद्धभूमिमा दुःख र कष्टको पसिना तिमीले भोगेका युद्धभूमिमा दुःख र कष्टको पसिना बगाएर शिर उच्च राख्यौ नमेट्ने छाप सबैको हृदयमा बसालेर सत्यको कसम खाएर आज युद्धभूमिमा लड्यौ शहीदको वीरता कल्प कल्प सम्म जिउँदो शहीदको वीरता कल्प कल्प सम्म जिउँदो रहेछन् तिमीले दिएका देशका बलिदान आज इतिहासको पन्नामा सुनौलो अक्षरले कोरिनेछ यसैले हामी सबै मिली तिम्रो योगदानको कदर गर्न सिकौं काँधमा काँध मिलाएर शत्रुको सामना गर्न लम्किनुपर्छ शत्रुको अगाडि नझुकाउ वीर गोर्खा भनी सधैँ सम्मान गरौँ कलिलो छातीमा गोलीको प्रहारसँगै शहीद बने हाम्रा देशका वीर जवान वीर गोर्खा भनी चढाउँ आजै अश्रुपूर्ण श्रद्धाञ्जली तिमीलाई कोटी कोटी नमन गर्दै आफ्नो मातृभूमिलाई जीवन दान दिने वीर सपूत तिमी धन्य छौ एकदमै राम्रो कविता है
1: देवकुमारी बस्नेत चाहिँले हामीलाई दक्षिण सिक्किमबाट कार्यक्रम डाकपुतलीमा पत्र लेखेर पठाउनु भएको छ र पत्रको सुरुवातमा यहाँले भन्नुभएको छ यतिकै दिनमा यहाँले पठाउनु भएको पत्र पढिदिएकोमा धन्यवाद भनेर भन्नुभएको छ तपाईँको धन्यवादलाई हामी स्वीकार गर्दछौँ र यहाँले आज पनि एउटा कविता श्रद्धाञ्जली स्वरूप शहीदप्रति भनेर लेखेर पठाएको छु पढिदिनुहोस् भन्ने आग्रह गर्नुभएको रहेछ र सुनकेसी बहिनीले पढिसक्नु भएको छ र तपाईँले लेख्नुभएको जुन शहीदप्रतिको श्रद्धाञ्जली कविता छ यतिखेर भारतको स्वाधीनता दिवस को एउटा पर्व चलिरहेको छ यो भारत स्वाधीन हुनको निम्ति हजारौँ हजार शहीदहरूले आफ्नो सङ्ग्रामीहरूले आफ्नो कति बलिदान दिए आफ्नो हिसाबले बलिदान र उत्सर्ग गरेको छ त्यसोसले गर्दा ती सबै शहीदहरूको निम्ति पनि यो श्रद्धाञ्जली स्वरूप तपाईँले लेख्नुभएको कविता पुग्नेछ भन्ने लागेको छ र यसरी नै आफ्नो कलमलाई निरन्तर रूपमा अघि बढाइरहनु होला आउने दिनहरूमा पनि हाम्रो कार्यक्रमलाई सुन्दै गर्नु

0: सुनिरहनुहोला र यसरी श्रोताले पठाउनु भएको पत्रहरू पढ्दा पढ्दै यहाँले पठाउनु भएको पत्रमा केही जिज्ञासा र केही प्रश्नहरूको उत्तर दिँदै दिँदै आजको कार्यक्रमको समय सीमा टुङ्गिसकेको कारणले गर्दाखेरि हामी यहाँबाट बिदा हुँदा भन्दा अघि फेरि पनि एकपल्ट कार्यक्रममा पत्रचार गर्ने ठेगाना बताउनु हुनेछ सुनिके श्रीबेनले।
1: हजुर अवश्य पनि। र हामीलाई पत्रचार गर्ने ठेगाना यस प्रकार रहेको छ। कार्यक्रम डाकपुतली मार्फत केन्द्र निर्देशक आकाशवाणी खरसाङ हुला खरसाङ जिल्ला दार्जिलिङ र पिनकोड संख्या रहेको छ 7342।
0: र अब भने अर्को सप्ताहसम्मको लागि यहाँबाट हामी बिदा हुन्छौँ।

बुलेटिन का मुख्य समाचार। केंद्रीय गृह मंत्री अमित शाह ले आज देश को पूर्वी सीमानामा सुरक्षा व्यवस्था को समीक्षा गर्न बैठक गर्नुभयो, जसमा चिकन नेक पनि भनिने सिलगढ़ी करिडोरमा सुरक्षा सुदृढ़ीकरणमा विशेष ध्यान केन्द्रित गरिएको थियो। वहाँले आज सिलीगुड़ीको सुकुना स्थित एक रिजोर्टमा वरिष्ठ गोर्खा नेताहरूसँग पनि महत्वपूर्ण बैठक गर्नुभयो। सरकारले चार वर्ष मुनिका बाल बालिकाका लागि क्लोरफेनेरामाइन मेलेट र फिनाइल एफ्रिन हाइड्रोक्लोराइड युक्त सबै निश्चित मात्रा संयोजनको उत्पादन, बिक्री र वितरणमा प्रतिबन्ध लगाएको छ। ब्रिक्स युवा मन्त्रीहरूको बैठक आज साँझ विशाखापट्टनममा हुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, भारतले लाइसेन्स राजको समयमा उत्पादनलाई दण्डित गर्ने आफ्नो दृष्टिकोणलाई मौलिक रूपमा परिवर्तन गरेको छ र यसको ठाउँमा सरकारी प्रोडक्शन लिंक्ड इन्सेन्टिभ पीएलआई योजनाको माध्यमले यसलाई पुरस्कृत गरिएको छ। र एफआईएच हकी विश्वकपमा भारतीय पुरूष टोलीले आज आयोजक नेदरल्याण्डस विरूद्ध एम्स्टर्डममा दोस्रो चरणको अभियान शुरू गर्नेछ। खेल भारतीय समयअनुसार साँझ 7:30 बजेदेखि शुरू हुनेछ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज देशको पूर्वी सीमानामा सुरक्षा व्यवस्थाको समीक्षा गर्न बैठक गर्नुभयो, जसमा चिकन स्नेक पनि भनिने सिलगढ़ी करिडोरमा सुरक्षा सुदृढ़ीकरणमा विशेष ध्यान केन्द्रित गरिएको थियो। श्री शाहले राज्य भ्रमणको तेस्रो तथा अन्तिम दिन सिलगढ़ीको बाहिरी इलाकामा रहेको सुकुनामा पश्चिम बंगालका वरिष्ठ अधिकारीहरू र केन्द्रीय सुरक्षा बलहरूसँग बैठक गर्नुभयो। सीमामा तैनात सीमा सुरक्षा बल र सशस्त्र सीमा बलका वरिष्ठ अधिकारीहरू पनि बैठकमा उपस्थित थिए। छलफलहरू सीमा निगरानीलाई सुदृढ पार्ने केन्द्रीय सुरक्षा बलहरू, गुप्तचर एजेन्सीहरू तथा राज्य प्रहरी र प्रशासन बीच समन्वय सुधार गर्ने र प्रस्तावित त्रिकोणीय सुरक्षा ग्रिडको लागि रूपरेखा तयार गर्ने कुरामा केन्द्रित थिए। सिलगढ़ी नेपाल भूटान र बंगलादेश संघको अन्तर्राष्ट्रिय सीमानाको नजिक अवस्थित भएकोले बैठकले महत्व राख्छ। साँघुरो सिलगढ़ी करिडोर पूर्वोत्तरलाई देशको बाँकी भागसँग जोड्ने प्रमुख भूमि सम्पर्क पनि हो। नयाँ सरकार सत्तामा आएको 45 दिनभित्र राज्यमा भारत बंगलादेश सीमामा बार लगाउन सीमा सुरक्षा बल र सशस्त्र सीमा बललाई 1129 एकड़ जग्गा हस्तान्तरण गरेकोमा केन्द्रीय गृहमन्त्री अमित शाहले पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको

0: प्रशंसा गर्नुभएको छ।
1: सरकारको गठनको 45 दिनको भित्र 1129 एकड भूमि बीएसएफ और एसएसबी के लिए शुभेंदु जी ने दे दिया। कुछ 29 एकड़ बाकी बचा है। ये तत्परता जो है वो भारतीय जनता पार्टी के मुख्यमंत्री नाते नहीं है। उनको मालूम है जब तक घुसपैठ नहीं रोकती ना पश्चिम बंगाल सुरक्षित रह सकता है ना भारत सुरक्षित रह सकता।
0: श्री शाह हिजो पश्चिम बंगालको सिलीगुड़ीको रानीडाङ्गा क्षेत्रमा रहेको सशस्त्र सीमा बल सीमा मुख्यालयमा आयोजित कार्यक्रममा बोल्दै हुनुहुन्थ्यो। गृहमन्त्रीले घुसपैठ रोक्न र राष्ट्रिय सुरक्षाको रक्षा गर्न सीमा बार लगाउन जरूरी रहेको भन्नुभयो। आज नै श्री शाहको नेतृत्वमा पश्चिम बंगालको पार्वत्य क्षेत्रका सबै सरोकारवालाहरूसँग सिलगढ़ीमा भएको लामो बैठकपछि उत्तर बंगालको पार्वत्य क्षेत्रसँग सम्बन्धित सबै समस्याहरू स्थायी रूपमा समाधान गर्न पूर्व आईपीएस अधिकारी पंकज सिंहको नेतृत्वमा मध्यस्थकर्ता समिति गठन गर्ने निर्णय गरिएको छ। समितिले केन्द्रलाई प्रतिवेदन दिनेछ। पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारी, दार्जीलिङका सांसद राजु बिष्ट, राज्यसभा सदस्य हर्षवर्धन श्रृंगला, गोर्खा जनमुक्ति मोर्चाका प्रमुख विमल गुरूङ, जीएनएलएफका प्रमुख प्रबन्धक मान घिसिङ, जीटीए सचिव श्रुति रंजन मोहन्ती, खरसाङका विधायक सोनाम लामा, कालिम्पोङका विधायक भरत छेत्री र अन्य प्रतिष्ठित व्यक्तिहरू सिलीगुड़ीको सुकनामा भएको बैठकमा उपस्थित थिए। सरकारले आज 4 वर्ष मुनिका बाल बालिकाका लागि क्लोरफेनरामाइन मेलेट र फिनाइलेफ्रिन हाइड्रोक्लोराइड युक्त सबै निश्चित मात्रा संयोजनको उत्पादन, बिक्री र वितरणमा प्रतिबन्ध लगाएको छ। स्वास्थ्य मन्त्रालयले एक सूचनामा साना बाल बालिकाको स्वास्थ्य र सुरक्षाको रक्षा गर्न एक महत्वपूर्ण कदम चाल्दै 4 वर्ष मुनिका बाल बालिकामा यी औषधिहरू प्रयोग नगरिने स्पष्ट चेतावनी अनिवार्य गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। केन्द्रीय युवा मामिला तथा खेलकुद मन्त्री डाक्टर मनसुख मान्डवियाले आज ब्रिक्स देशका मन्त्रीहरू र वरिष्ठ प्रतिनिधिहरूसँग आन्ध्रप्रदेशको विशाखापट्टनम नजिकैको ऐतिहासिक थोटलकोण्डा बौद्ध सम्पदा स्थलको भ्रमण गरे। यो भ्रमण भारतको ब्रिक्स अध्यक्षता 2026 अन्तर्गत विशाखापट्टनममा आयोजना हुने कार्यक्रमहरूको एक हिस्सा हो, जसमा 11 ब्रिक्स देशका मन्त्रीहरू र वरिष्ठ प्रतिनिधिहरू सहभागी भइरहेका छन्। ब्रिक्स युवा मन्त्रीहरूको बैठक आज साँझ विशाखापट्टनममा आयोजना हुँदैछ। डाक्टर मान्डवियाको अध्यक्षतामा हुने बैठकले शिक्षा, सीप विकास, उद्यमशीलता, कल्याण र दिगो विकासमा केन्द्रित हुँदै युवा विकास र सशक्तिकरणमा सहयोगलाई सुदृढ पार्ने तरिकाहरूबारे छलफल गर्नेछ। ब्रिक्स खेलकुद मन्त्रीहरूको बैठक भोलि विशाखापट्टनममा आयोजना हुनेछ। भारतका प्रधान न्यायाधीश सूर्यकान्तले आज भन्नुभयो, समयमै निर्णय दिने न्याय प्रणालीले विश्वव्यापी विश्वास निर्माण गर्छ, व्यवसाय गर्न सजिलो बनाउँछ र देशलाई लगानी र आर्थिक वृद्धिको लागि अझ भरपर्दो बनाउँछ। नयाँ दिल्लीमा 11 ब्रिक्स कानूनी मञ्चलाई सम्बोधन गर्दै न्यायाधीश सूर्यकान्तले भने कि बलियो संस्थाहरू विशेष गरी न्याय वितरण प्रणाली आर्थिक वृद्धिको जग हो, जसले कानूनको शासनप्रति दृढ़ प्रतिबद्धता मार्फत विश्वास र स्थिरता प्रदान गर्दछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भन्नुभएको छ, भारतले लाइसेन्स राजको समयमा उत्पादनलाई दण्डित गर्ने आफ्नो दृष्टिकोणलाई मौलिक रूपमा परिवर्तन गरेको छ र यसको ठाउँमा सरकारी प्रोडक्शन लिंक्ड इन्सेन्टिभ पीएलआई योजनाको माध्यमले यसलाई पुरस्कृत गरेको छ। हिजो इकोनोमिक टाइम्स वर्ल्ड लिडर्स फोरम 2026 सम्बोधन गर्दै वहाँले विगतका सरकारहरूको अन्तर्निहित मानसिकताको आलोचना गर्नुभयो, जसले नागरिकहरूलाई निर्भरतामा बाध्य पार्न जानी जानी अभाव कायम राखेको थियो। वहाँले पीएलआई योजनाको सफलताको उल्लेख गर्दै यसले वास्तविक लगानीमा 2.5 लाख करोड़ रूपियाँ आकर्षित गरेको छ, उत्पादन र बिक्रीमा 22 लाख करोड़ रूपियाँ बढ़ाएको छ, निर्यातमा 15 लाख करोड़ रूपियाँ उत्पन्न गरेको छ र 14 लाख भन्दा बढी रोजगारी सिर्जना गरेको छ भन्नुभयो।
2: जहाँ पहले प्रोडक्शन बढ़ाने पर पनिशमेंट मिलता था, वही आज हमारी सरकार प्रोडक्शन बढ़ाने पर इंसेंटिव दे रही है। पीएलआई स्कीम की सक्सेस दुनिया देख रही है। सिर्फ इस एक योजना की वजह से करीब 2.5 लाख करोड़ रुपए का एक्चुअल इन्वेस्टमेंट हुआ है। 22 लाख करोड़ रुपए से ज्यादा का प्रोडक्शन और सेल्स हुई है। 15 लाख करोड़ रुपए से ज्यादा का एक्सपोर्ट हुआ है। और 14 लाख से ज्यादा

समाचार पछि पुनः स्वागत छ श्रोताहरूलाई आकाशवाणीको खरसाङ केन्द्रमा एफएम 103.5 मेगाहर्जमा र प्रस्तुत गर्न लागिरहेछौ भुटानी कार्यक्रम।

0: अब सुन्नुहोस् समाचार।
1: यो आकाशवाणी हो, समाचार मानिक लामाबाट सुन्नुहोस्। मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली मेरठ नमो भारत ऱ्यापिड रेल प्रणालीलाई सकारात्मक शासनको उत्कृष्ट उदाहरणको रूपमा वर्णन गर्नुभएको छ। केन्द्रीय गृह मन्त्री अमित शाहले आज देशको पूर्वी सिमानामा सुरक्षा व्यवस्थाको समीक्षा गर्न बैठक गर्नुभयो। 70 भन्दा अधिक ब्रिटिश सांसदहरूले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई पाकिस्तान नियन्त्रित जम्मू काश्मीरमा बिग्रिँदै गएको अवस्थाको बारेमा हस्तक्षेप गर्न आग्रह गरेका छन्। सरकारले 4 वर्ष मुनिका बालबालिकाका लागि क्लोरफिनिरामाइन, मेलेट र फिनालाफ्राइन हाइड्रोक्लोराइड युक्त सबै निश्चित डोज संयोजनको उत्पादन, बिक्री र वितरणमा प्रतिबन्ध लगाएको छ। अनि प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको उपलक्ष्यमा भारतीय जनता पार्टीले 1 महिना लामो राष्ट्रव्यापी सेवा संकल्प अभियान सुरु गर्नेछ। सुन्नुहोस् समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली मेरठ नमो भारत ऱ्यापिड रेल प्रणालीलाई सकारात्मक शासनको उत्कृष्ट उदाहरणको रूपमा वर्णन गर्नुभएको छ। उहाँले परियोजनालाई समयमा नै पूरा गरिएकोमा र उच्च गुणस्तरको सार्वजनिक सेवा प्रदान गरेकोमा प्रशंसा गर्नुभयो। प्रधानमन्त्रीले उल्लेख गर्नुभयो, यस कोरिडोरमा रेलहरू 160 किलोमिटर प्रति घण्टाको गतिमा चल्छन्, जुन उपलब्धि एकपटक देशमा अकल्पनीय मानिन्थ्यो। समयमै परियोजना सम्पन्नताको महत्त्वलाई जोड दिँदै उहाँले भन्नुभयो, सुरु गरिएको कुनै पनि परियोजना समयमै सम्पन्न हुनुपर्छ। यस कोरिडोरको सञ्चालन 21 अक्टोबर 2023 साहिबाबाद र दुहाइ डिपो बीचको 17 किलोमिटर लामो खण्डको उद्घाटनसँगै सुरु भएको थियो। केन्द्रीय गृह मन्त्री अमित शाहले आज देशको पूर्वी सिमानामा सुरक्षा व्यवस्थाको समीक्षा गर्न बैठक गर्नुभयो। यस बैठकमा चिकन नेक भनेर चिनिने महत्त्वपूर्ण र संवेदनशील सिलगढी करिडोरको सुरक्षा बलियो पार्न जोड दिएको थियो। पश्चिम बङ्गाल भ्रमणको तेस्रो तथा अन्तिम दिन श्री शाहले सिलगढी नजिकैको सुकनामा राज्य सरकार र केन्द्रीय सुरक्षा बलका वरिष्ठ अधिकारीहरूसँग भेट गर्नुभयो। सीमा सुरक्षा बल र सशस्त्र सीमा बलका वरिष्ठ अधिकारीहरूले पनि बैठकमा भाग लिएका थिए। बैठकमा सीमामा निगरानीलाई बलियो बनाउन र केन्द्रीय सुरक्षा बल, गुप्तचर निकायहरू, राज्य पुलिस र प्रशासनबीच समन्वय सुधार गर्ने आवश्यकतामाथि जोड दिइयो। प्रस्तावित त्रिपक्षीय सुरक्षा ग्रिडको रूपरेखा बनाउने बारेमा पनि छलफल गरियो। सिलगढी करिडोर नेपाल, भुटान र बङ्गलादेशसँगको अन्तर्राष्ट्रिय सिमानाको नजिक अवस्थित छ र पूर्वोत्तरलाई देशको बाँकी भागसँग जोड्ने प्रमुख भूमि मार्गको रूपमा काम गर्दछ। श्री शाहले आज दार्जिलिङ पहाडका घटक दलका नेताहरूसित दार्जिलिङ पहाड, तराई अनि डुवर्सका दीर्घकालीन माग र समस्या समाधानबारे गहन छलफल गर्नुभयो। गृहमन्त्रीले आज गोर्खाहरूको लामो समयदेखिको मागहरू समाधान गर्न मध्यस्थकर्ता पङ्कज सिंहको नेतृत्वमा उच्च स्तरीय समिति गठन गर्ने घोषणा गर्नुभयो। 70 भन्दा अधिक ब्रिटिस सांसदहरूले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई पत्र लेखेर पाकिस्तान नियन्त्रित जम्मू काश्मीर पिओजेकेमा बिग्रन्दै गएको अवस्थाको बारेमा हस्तक्षेप गर्न आग्रह गरेका छन्। सांसदहरूले पाकिस्तानी सेनाद्वारा गरिएको अत्याचार रोक्न र नागरिकहरूको जीवन रक्षा गर्न कारवाहीको माग गरेका छन्। यो अपिल पिओजेकेमा पाकिस्तानी सेनाको क्रूर दमनका कारण सयौंको मृत्यु भएको रिपोर्टपछि आएको हो। यो क्षेत्र हाल कडा नाकाबन्दीमा छ, कर्फ्यू र सञ्चार ब्ल्याकआउट छन्। सांसदहरूले स्थिति नियन्त्रणमा ल्याउन, जवाफदेहिता सुनिश्चित गर्न र शान्तिपूर्ण समाधान प्राप्त गर्न निरन्तर अन्तर्राष्ट्रिय प्रयासहरू आवश्यक रहेको बताएका छन्। सरकारले 4 वर्ष मुनिका बाल बालिकाका लागि क्लोरफिनिरामाइन, मेलेट र फिनालफ्राइन हाइड्रोक्लोराइड युक्त सबै निश्चित डोज संयोजनको उत्पादन, बिक्री र वितरणमा प्रतिबन्ध लगाएको छ। स्वास्थ्य मन्त्रालयले एक अधिसूचना जारी गर्दै 4 वर्षभन्दा कम उमेरका बालबालिकालाई यी औषधिहरू खुवाउनु नहुने स्पष्ट चेतावनी दिएको छ।
2: स्वास्थ्य मंत्रालय ने एक अधिसूचना जारी कर इन दवाओं पर स्पष्ट चेतावनी देना अनिवार्य किया है कि 4 वर्ष से कम उम्र के बच्चों को ये दवाएं नहीं दी जानी चाहिए। यह कदम छोटे बच्चों के स्वास्थ्य और सुरक्षा को ध्यान में रखते हुए उठाया गया है। सरकार ने निर्माताओं को निर्देश दिया है कि इन दवाओं के लेबल, पैकेज में दिए गए निर्देशों और प्रचार सामग्री पर स्पष्ट रूप से चेतावनी लिखी जाए। सरकार ने कहा है कि ऐसे दवाओं के इस्तेमाल से 4 वर्ष से कम उम्र के बच्चों को जोखिम हो सकता है और इनके सुरक्षित विकल्प उपलब्ध हैं। इस वर्ष जून में भी स्वास्थ्य और परिवार कल्याण मंत्रालय ने देश भर में लोगों के इस्तेमाल के लिए 16 फिक्स्ड डोज कॉम्बिनेशन दवाओं के निर्माण, बिक्री और वितरण पर रोक लगाई थी। शिवांग के साथ सकलेन अख्तर, आकाशवाणी समाचार, दिल्ली।
1: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको उपलक्ष्यमा भारतीय जनता पार्टीले 1 महिना लामो राष्ट्रव्यापी सेवा संकल्प अभियान सुरु गर्नेछ। यस अभियानको प्राथमिक उद्देश्य श्री मोदीको सार्वजनिक सेवाप्रतिको प्रतिबद्धतालाई उजागर गर्नु र मानिसहरूलाई, विशेष गरी युवाहरूलाई, सेवामा संलग्न हुन प्रोत्साहित गर्नु हो। नयाँ दिल्लीमा पार्टीका राष्ट्रिय महासचिव विनोद तावडेले भन्नुभयो, यो अभियानले 7 अक्टोबर 2001 श्री मोदीले गुजरातको मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेको 25 वार्षिक उत्सवलाई पनि स्मरण गराउँदछ। उहाँले भन्नुभयो, पार्टीले यस अभियान अन्तर्गत विभिन्न गतिविधिहरू आयोजना गर्नेछ जसले प्रधानमन्त्री मोदीको व्यक्तित्वमा निहित सेवाको भावनालाई उजागर गर्नेछ। श्री तावडेले भन्नुभयो, यस अभियानको एक भागको रूपमा पार्टी कार्यकर्ताहरूले देशभरका 14 लाख भन्दा बढी आँगनवाडी केन्द्रहरूमा आँगनवाडी कार्यकर्ताहरूलाई सम्मान गर्न कार्यक्रमहरू आयोजना गर्नेछन्। भारतीय जनता पार्टीले वन्दे मातरम बारे जागरूकता जगाउन र यसको गायनलाई प्रोत्साहित गर्न राष्ट्रव्यापी अभियान सुरु गर्नेछ। आज नयाँ दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै भाजपा प्रवक्ता सम्बित पात्रले पार्टीका नवनियुक्त राष्ट्रिय पदाधिकारीहरूको पहिलो बैठकमा यो निर्णय लिएको बताउनुभयो। प्रवक्ताले काङ्ग्रेस पार्टीको कडा आलोचना गर्दै आरोप लगाउनुभयो कि पार्टीको मुख्यालयमा आयोजित एक कार्यक्रममा 2 श्लोक पछि राष्ट्रिय गीत वन्दे मातरमको वाचन रोकिएको थियो।
3: आज इस प्रस्ताव में भारतीय जनता पार्टी के पदाधिकारी की बैठक में माननीय राष्ट्रीय अध्यक्ष जी ने निर्देश दिए कि भारतीय जनता पार्टी का प्रत्येक कार्यकर्ता देश के प्रत्येक गली नुक्कड़ कोने में जाकर वंदे मातरम का यशोगान करेगा। वंदे मातरम के विषय में लोगों को हम बताएंगे।
1: समाधान समारोह पहल अन्तर्गत आयोजित 3 दिने विशेष लोक अदालतको पहिलो दिनमा सर्वोच्च न्यायालयले 400 भन्दा बढी मुद्दाहरूको निरूपण गरेको छ। यसमा वैवाहिक तथा सम्पत्ति विवाद, मोटर दुर्घटना दाबी, जग्गा अधिग्रहण र क्षतिपूर्ति सम्बन्धी मुद्दाहरू, कर विवादहरू र सेवा तथा श्रम सम्बन्धी मुद्दाहरू समावेश थिए। न्यायालयले यो पहलले न्याय प्रणालीभित्र मध्यस्थता र विवाद समाधानका अन्य सहमतिपूर्ण विधिहरूलाई प्रवर्धन गर्ने आफ्नो

निरन्तर प्रयासलाई प्रतिबिम्बित गर्ने बताएको छ। विशेष लोक न्यायालयको 16 पीठहरूमा 600 भन्दा बढी मुद्दाहरू सूचीबद्ध गरिएका थिए। सरकारले वित्त मन्त्री निर्मला सीतारमणले लगानी योजनाको प्रचार गरेको नक्कली भिडियोको खण्डन गरेको छ। भिडियोले 22,000 प्रारम्भिक लगानीमा 5.5 लाखको ग्यारेन्टी गरिएको साप्ताहिक आमदानी प्रदान गर्ने दावी गरेको छ। प्रेस सूचना ब्युरोको तथ्य जाँच इकाइले भिडियो नक्कली भएको र एआई प्रयोग गरेर उत्पन्न गरिएको बताएको छ। इकाइले स्पष्ट पारेको छ वित्त मन्त्रीले त्यस्तो कुनै पनि लगानी योजना वा प्लेटफर्मलाई समर्थन गरेका छैनन्। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्ली मेरठ नमो भारत ऱ्यापिड रेल प्रणालीलाई सकारात्मक शासनको उत्कृष्ट उदाहरणको रूपमा वर्णन गर्नुभएको छ। केन्द्रीय गृह मन्त्री अमित शाहले आज देशको पूर्वी सिमानामा सुरक्षा व्यवस्थाको समीक्षा गर्न बैठक गर्नुभयो। 70 ब्रिटिस सांसदहरूले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई पाकिस्तान नियन्त्रित जम्मू काश्मीरमा बिग्रिँदै गएको अवस्थाको बारेमा हस्तक्षेप गर्न आग्रह गरेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिनको उपलक्ष्यमा भारतीय जनता पार्टीले 1 महिना लामो राष्ट्रव्यापी सेवा संकल्प अभियान सुरु गर्नेछ। आकाशवाणीबाट समाचार पूरा भयो। अघिल्लो समाचार लिएर बिहानीको 7:25 पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

श्रोताहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्रलाई एफएम 103.5 मेगाहर्जमा र प्रस्तुत गर्न लागिरहेछौ फिल्म संगीतको कार्यक्रम

फिल्म संगीतको कार्यक्रममा श्रोताले प्रथम गीत सुन्नुभयो मेट्रो फिल्मबाट सोहमको स्वरमा अघिल्लो गीत सिकाउनुहोस्

हरिहरन सुरेश वाटकर अनि साथीहरूको स्वरमा श्रोताले अहिले सुन्नुभयो माचिस फिल्मबाट। सुन्दै हुनुहुन्छ फिल्म संगीतको कार्यक्रम आकाशवाणीको खरसाङ केन्द्रबाट एफएम 103.5 मेगाहर्जमा। अघिल्लो गीत स्वीकार्नुहोस् कुमार सानु अनि साथीहरूको स्वरमा क्रिमिनल फिल्मबाट।

कुमार सानु अनि अल्का याज्ञिक युगल शर्मा अहिले सुन्नुभयो गुलाम फिल्मबाट। श्रोताहरू, फिल्म सङ्गीत कार्यक्रमको अन्तिम गीत स्वीकार्नुहोस्, शानको शर्मा सावरिया फिल्मबाट।

सुन्दै हुनुहुन्थ्यो फिल्म संगीतको कार्यक्रम हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेछौँ र अब प्रस्तुत छ पार्वतीय ध्वनि अन्तर्गत प्रकाश लिम्बु र साथीहरूको समूह स्वरमा लिम्बु गीत।